जनधनको ठूलो ख्याति हुन सक्छ। यसको जोखिम अत्यन्त संवेदनशील गम्भीर हुन सक्छ। यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठूला भूभागलाई सिधै असर पर्न सक्छ। तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अझै अगाडि बढ़न सकेको छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षले पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका कार्यक्रम अलग अलग रूपमा मनाउने भएका छन्। संस्थापन पक्षले मंगलबार र बुधबार कार्यक्रम राखेको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का नेतृत्वको असन्तुष्ट पक्षले मंगलबार कमलादी स्थित प्रज्ञा भवनमा विशेष विचार गोष्ठी भनेर आयोजना गर्ने भएको छ। कार्यक्रम तयारीका संयोजक पूर्व उपसभापति प्रकाश मान सिंह रहेका छन्।
2: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासमै पनि विनियोजन बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा मन्त्रालयलाई आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
1: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब 3,000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा उक्त पद रिक्त भएका हुन्। गत आर्थिक वर्षमा 2211 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ी देखिएको छ।
2: अर्थ मन्त्रालयले आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय विभाग तथा सरकारी निकायलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन जारी गरिएपछि विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रचलित कानूनको पूर्ण पालना गर्दै खर्चमा मितव्ययिता, पारदर्शिता र नतिजामुखी कार्य सम्पादन सुनिश्चित गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफल गर्नुभएको छ।
1: काठमाण्ड उपत्यका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो कदम चालिएको हो।
2: विशेष आर्थिक क्षेत्र सेजमा संचालित उद्योगले एक साताभित्र भाड़ा नतिरे बिजुली र खानेपानीको सेवा काटिने भएको छ। विशेष आर्थिक क्षेत्र सेज प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाड़ा बुझाउन निर्देशन दिएको हो।
1: रोग किराको जोखिम देखिएपछि सरकारले केही समयका लागि धनियाँ आयातमा रोक लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले चीनबाट आयात गरिएको ठूलो परिणामको धनियाँको दानामा खपराज बाटल नामक हानिकारक रोग र किराको जोखिम देखिएपछि तत्कालका लागि धनियाँ आयातमा रोक लगाएको हो।
2: एक वर्ष अघि नै निर्माण पूरा भइसकेको तर विभिन्न कारणले सञ्चालन हुन नसकेको नागढुङ्गा सुरुङ मार्ग साउन दोस्रो सातादेखि क्रमिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। साउन 1 गते सुरुङ मार्गको विधिवत उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले बताउनु भएको छ।
1: दार्चुला स्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल भारत जोड़ने पक्की पुल सञ्चालनमा ढिलाइ भएको छ। पुल निर्माण पूर्ण रूपमा पूरा भएर नेपालतर्फको 130 मीटर मुख्य सड़क निर्माण पनि अन्तिम चरणमा रहेको स्थानीयले बताएका छन्। नेपालतर्फको सड़क निर्माण गरिरहेको कम्पनीका सब इन्जिनियर हेम पाण्डेका अनुसार सड़कमा ढलान भइरहेको र सो काम आगामी अगस्तमा सकिनेछ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। नयाँ दिल्ली स्थित प्रदर्शन र धरनाका लागि परिचित स्थल जन्तर मन्तरमा सोमबार बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। केही महिना अघि मात्र घोषित कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेको चलो संसद मार्चका लागि विद्यार्थी अभिभावक र नागरिक समाजका प्रतिनिधि बिहानै आइसकेका थिए। त्यस्तै अर्कोतर्फ दिल्ली प्रहरी ऱ्यापिड एक्सन फोर्स आरएएफ र केन्द्रीय रिजर्भ प्रहरी बल बीआरपीएफका सुरक्षाकर्मी पनि ठूलो संख्यामा सड़कमा तैनात गरिएको थियो। मीडिया रिपोर्टहरूका अनुसार मार्च नियन्त्रण गर्न भन्दै करिब

0: नेपालीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दोस्रो चरणमा नेपालले आगामी सोमबार फेरि नामिबियासँग खेल्नेछ भने त्यसको दुई दिनपछि नेदरल्याण्डसँग भिड्दै श्रृंखला समाप्त गर्नेछ।
1: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले नेपालमा मानव अधिकारको अवस्था शीर्षकमा अर्जुन नरसिंह केसीको विचार लिएका छौं। कान्तिपुरमा छापिएको छ यो विचार। सरकारले पनि कसुरहेरी दण्डको न्यायिक बाटोबाट च्युत भएर मानिसहरी दण्ड दण्डहीनता र प्रतिशोधको बाटो अपनाउने लक्षण र संकेतलाई मेटाउने हो भने राष्ट्रिय मानव अधिकार आयोगको उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्दै तद अनुरूप कार्यवाहीको प्रक्रिया शुरू गर्नुपर्छ। यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पूर्ण कारोबारवालाबाट सरकारको न्यायिक परीक्षाको कसीको रूपमा हेरिएको छ। सरकारको कतै असहमति छ भने आफ्ना असहमति सहित सार्वजनिक गरे हुन्छ।
0: खुशी मार्फत मानसिक शान्ति शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ। विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्याधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ। व्यक्तिलाई प्रसन्न बनाउने धेरै विधिमध्ये खेलकुद एक दरिलो माध्यम मानिन्छ। खेल र प्रसन्नता बीच प्रत्यक्ष सम्बन्ध देखिन्छ। खेल हेर्दा व्यक्तिले आनन्दको अनुभूति मात्र गर्दैन, एकाङ्कीपनबाट छुटकारा पाएको महसुस गर्छ। घरमै बसेर हेरिने खेलकुदले समेत चण्डे रंगशाला जत्तिकै दिमागी ताजापन ल्याउँछ।
1: विपदबाट जोखिम व्यवस्थापन शीर्षकमा कृष्णहरि बासकोटाको विचार गोर्खापत्रमा छापिएको छ। विपदबाट सुरक्षित हुने तरिका आम मानिसले जान्नै पर्छ। सबैले झटपट झोला गो ब्यागको चाँजो पाँजो मिलाउनुपर्छ। आम बस्ती टोल समुदायमा एसेम्बर प्वाइन्ट तोक्नुका साथै इमर्जेन्सी सेन्टरको व्यवस्था गर्नुपर्छ। प्राथमिक उपचार र एम्बुलेन्स सेवाको व्यवस्थाका अतिरिक्त भूकम्प निरोधक घर निर्माणलाई अनिवार्य गर्नुपर्छ। बाढ़ीको पूर्व सूचना दिने प्रणाली स्थापना गर्नुपर्दछ।
0: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
3: हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
4: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानल।
5: अहिले बिहानको 6 बजे
1: हावाहुरी चलेको बेला के गर्ने?

0: हजुरको रेडियो 102.1 मेगा। प्रतिबद्धता
1: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग, बजेट कार्यान्वयनमा लाग्न सचिवलाई अर्थमन्त्रीको निर्देशन।
2: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, बुधबार भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू।
1: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, चारजना भारतीय नागरिकको मृत्यु, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उच्च बिन्दुमा, कंगोमा इबोला संक्रमणले 930 ज्यान लियो।
2: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा अनि तेन्जिङ सिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै 7 ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरको सबैभन्दा शुरूमा, सरकारले बढ़ी भएका कर्मचारीहरूलाई आवश्यक पर्ने ठाउँमा पठाउने र तत्काल लोकसेवा मार्फत कर्मचारी माग नगर्ने रणनीति बारेको प्रसंग।
1: दरबन्दी कटौतीपछि बढ़ी भएका कर्मचारीलाई आवश्यक अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा हिजो बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालिन शाह प्रधानमन्त्री नियुक्त भए ता पहिलो पटक सचिवहरूको बैठक बसेको छ। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुनेमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय समेत गरेका छन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ थाई पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट भएको निर्णयबारे थप स्पष्ट पारेको छ। कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने सहसचिव एवं प्रवक्ता हेमराज अरियालले निकालेको विज्ञप्तिमा उल्लेख छ। सरकारले साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम रहेको र गरेको र सुख बमोजिम गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षणको प्रक्रिया शुरू भएको जानकारी दिइएको छ। उक्त सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको पद दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी दरबन्दी कम बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने भनी मिति 2083 साउन 4 गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था भएको खण्डमा त्यस्ता पदमा थायी पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।
2: यसैबीच सरकारले साबिकमा कायम रहेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार 2 विदा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको हिजोको बैठकले यस्तो निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न 15 दिनको समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय छ। हप्तामा 2 दिन विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य विदाहरूलाई व्यवस्थित र परिमार्जन गर्न कार्यदल गठन गरिएको हो।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले 100% पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन आयोजना योजना सम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट 5 वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको शुरूआत भएको भन्दै उहाँले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन समेत दिनुभयो। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन उहाँले सचिवहरूलाई आग्रह समेत गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अबन्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धी मन्त्रालयलाई प्रत्यायोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
2: पछिल्लो समयमा देखिएका बजेट खर्च सम्बन्धी समस्या समाधानका लागि सरोकारवाला निकायले पटक पटक जोड़ दिँदै आएका छन् र त्यस अनुसारको सुधार भने हुन सकिरहेको छैन। अर्थमन्त्री लगायत अरू सरोकारवाला निकायले पनि माथतका निकायलाई चालू आर्थिक वर्षको बजेट खर्चमा सुधारका लागि अनुरोध गर्दै आएका छन्। तर हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट खन्याउने र विकास निर्माणका काममा सम्झौता गर्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यो समस्याको समाधानका लागि गर्न सकिने काम र भइरहेको अभ्यासका बारेमा सीआईएनसँग कुराकानी गर्दै अर्थविद दिलीराज खनालले भन्नुभयो,
4: खर्च गर्ने भन्नुहोस्। पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गर्छ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ उठाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्छ भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टप तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधिमा गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन त्यो बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढङ्गले चाहिँ बजेट अझ त्यसमा पनि पुँजीगत खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी पुँजीगत खर्चको लक्ष्य घटाउँछ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो, अनि यसै पनि हामीले चाहिँ अर्थवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा यसले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी पहिलो कुरा त प्रणालीगत रूपमा कानून अरू अरू परिपाटीमा चाहिँ सुधार गर्नेतिर सँगै जानु पर्यो। सँगै जुन किसिमको अहिले चाहिँ अब सचेत स्तरीको जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कार्यान्वयन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने त्यही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
2: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँगको हिजोको भेटमा प्रधानमन्त्री शाहले पूँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान गर्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताएका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदाका धरोहरलाई सम्मान गर्ने प्रस्ताव।
1: कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई सजीव मानव सम्पदाको रूपमा रिकग्नाइज गर्ने राज्यले।
2: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने रणनीतिमा जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो। भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजनाको शुरूआत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: पाँच बजे बिहान उठेर भरे दस बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोपाइटर मधुमायाजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।

0: सीआईएनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजी सीआईएन मार्फत देशैभर
1: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
2: पसिनाको सम्मान समानताको अभियान
3: कार्यक्रम साझा आउटली पार्टीका संस्थापक नेता बीपी कोइरालाको नयाँ प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक पूर्व उपसभापति प्रकाश मान सिंह रहनु भएको छ। संस्थापन पक्षले पहिलो दिन बागमती करिडोर स्थित यूएन पार्क क्षेत्रमा जलवायु सचेतना जगाउन जुटौं भन्ने नारासहित 5 किलोमिटरको ग्रीन रन प्रतियोगिता तथा प्रकृति लोकतन्त्र र भावी पुस्ता विषयक विज्ञहरूको सहभागितामा ग्रीन टेबल संवादको कार्यक्रमको आयोजना समेत गरेको छ। भोलि राष्ट्रिय सभा गृहमा नवीन संकल्प नवीन अभियान शीर्षकमा विचार गोष्ठीको आयोजना भएको छ। संस्थापन पक्षका कार्यक्रमलाई चुनौती दिँदै असन्तुष्ट पक्षले आज आयोजना गरेको कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत लिएको छ। तरूण दलका पूर्व सभापति तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पनि यसलाई शक्ति प्रदर्शनकै रूपमा व्याख्या गर्नुभएको छ। 6 महिनादेखि समानान्तर गतिविधि गर्दै आएको देउबा खट्का समूहले पार्टी एकताका लागि अघि सारेका 5 बुँदे शर्त समेत सार्वजनिक भएको छ। ती सबै शर्त स्वीकार गर्न संस्थापन पक्ष तयार नभएपछि पार्टी एकताको आधार समेत कमजोर बन्दै गएको नेताहरूको निष्कर्ष छ।
4: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुमनिमा उदासले नेपालमा भएको कला संस्कृति र भौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विधेयकमा सरोकारवाला निकाय सुझावलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
5: यहाँको भाषा लोक कला मौखिक परम्परा चाडपर्व संस्कार परम्परागत ज्ञान तथा सीप जीवनशाली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले सभ्यता इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। हामी यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ।
4: कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदा विज्ञ वेद यसलाई फेरि सुन्नुहोला। कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाविद सोम धिमालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा केही परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो।
6: अहिलेसम्म युनेस्कोमा कुनै एउटा पनि विधामा एउटा पनि तत्त्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौ। यसलाई चाहिँ सुधार्नु पर्छ होला। भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ। आशा गरौं सकारात्मक रिजल्ट आउनेछ। अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं। अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन। केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ।
4: कार्यक्रममा विज्ञ र सरोकारवाला निकायहरूले यस क्रममा समुदायको अग्राधिकार युनेस्को सूचीकरण सम्बन्धी प्रावधान बौद्धिक सम्पत्ति लाभांश वितरण लगायतका विषयलाई समेटेर स्पष्ट रूपमा कानून बनाउन पनि माग गरेका छन्।
3: चालू मनसूनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी कम परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्रै वर्षा भएको हो। विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्रै वर्षा भएको छ। यद्यपि पछिल्लो 24 घण्टामा देशभरमा 414 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ। यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ। सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटमा भएको छ, जहाँ 24 घण्टामा 176 मिलिमिटर वर्षा रेकर्ड गरेको विभागले जनाएको छ। यसैबीच आज देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना छ। विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज पानी पर्ने र भोलि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको बताउनु भयो। मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्टाङ सहित मध्यम वर्षाको सम्भावना रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
7: देशको पहाड़ी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ। वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ।
4: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको हिजो एउटा भव्य कार्यक्रमका बीच शुरूआत गरिएको छ। कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यावसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो।
8: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलन प्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु। कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ।
4: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन रहेको उल्लेख गर्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढ़ाउन भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो।
3: ताजा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यापारिक जहाजमाथि आक्रमण भएको जनाएको छ। घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन्। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो। उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कड़ा निन्दा गरेको छ। यद्यपि विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा चालक दलका कुल 17 सदस्य सवार थिए, जसमा 5 जना भारतीय नागरिक रहेका थिए। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै फेरि उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रस्तावको प्रभावको मूल्यांकन गरिएका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा पनि मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चकिएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भाग ओसार पसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भाइरस संक्रमणका कारण कम्तीमा 36 जना स्वास्थ्यकर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।
4: साझा खबरमा अब खेल खबर। राष्ट्रिय गल्फ टोलीका खेलाड़ी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्याण्ड पुग्नु भएको छ। एसियाकै प्रतिष्ठित एमएस एसियाकै प्रतिष्ठित एएसए गोल्फ एकाडेमीमा मुख्य प्रशिक्षक क्रिस आशा वापी मोनपोनको प्रशिक्षणमा अभ्यास हुनेछ। यो प्रशिक्षण बीसौं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाड़ीलाई विदाई गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाल गल्फ संघ एनजीएको पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोगको प्रदान गरिने पनि उल्लेख गरिएको छ। र सातौं एटीटी टेबल टेनिस प्रतियोगिता तथा बयालिसौं राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी थाइल्याण्ड पुगेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहको आयोजनामा भएको एटीटी टेबल टेनिसको टीम इभेन्टमा स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थाकु तथा बयालिसौं राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड जानुभएको हो। एटीटीले एटीटी टेबल टेनिस स्वर्ण विजेता टोलीका सदस्य र बयालिसौं राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई पाँच दिने बैंकक भ्रमणको प्याकेज प्रदानको घोषणा गरेको थियो।
3: अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा गरिएको व्यवस्था र सुधारको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सांस्कृतिक सम्पदा र संरक्षणका लागि कानूनको आवश्यकताको कुरा। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 उप संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकोराबले पनि सरकारद्वारा बीच अन्तर्क्रिया गरेको छ। विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अबौद्धिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग हामीले कुराकानी गरेका छौं।
11: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्। मूर्त रूप धारण गरेको सोलिड सांस्कृतिक सम्पदा
12: जसलाई
11: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू। दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ,
12: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
11: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
12: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त यो
11: अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी थियो नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
12: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
11: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
12: अहिलेसम्म के भएको थियो त्यसबारेमा
11: यसबारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ।
4: भीम नेपालसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने, सर्वेक्षण पछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने, पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता,
4: आन्तरिक विवादबीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग, बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन,
13: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, बुधबारदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू,
4: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, 4 जना भारतीय नागरिकको मृत्यु।

0: 30 जनाको मृत्यु
1: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा र तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको चषक्क शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नयाँ आर्थिक वर्षको शुरूआत भएको छ, आर्थिक वर्षको शुरूआतसँगै विभिन्न करहरू लगाएको छ सरकारले, र तर पनि त्यसलाई नागरिकले जसोतसो बोक्न बाध्य भएकोतर्फ यहाँ संकेत गर्न खोजिएको छ। एउटा खुल्ला मैदान क्षेत्र छ, मैदान क्षेत्रमा एकजना निकै दुब्ला पातला जस्ता देखिने व्यक्ति छन् र कुप्रुक्क परेर हिँड्न खोजिराखेका छन्। उनको पिठ्यूमा तीनवटा ठूला ठूला बोरा राखिएको छ र ती बोरामा एउटामा शिक्षा कर, अर्कोमा विद्युत कर, स्वास्थ्य र मृत्यु कर अर्को बोरामा लेखिएको छ। जसो तसो उनी हिँड्न कोशिश गरिराखेका छन्। तल यस्तो लेखिएको छ, हामी ढुक्क छौ ढुक्क।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: हजुरको रेडियो 102.1 MHz.
2: पानीको मुहाना संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ.
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो. तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्. त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो.
2: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ. मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं. पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं.
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्.
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं.
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ.
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो.
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं. कोदो र कागुन औषधि हुन्. फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ. यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्.
2: माटोको वरदान. हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्. थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्.
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्.
2: परनिर्भरताको अन्त्य.

0: बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार

0: खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896965998।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841826910।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगा
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
2: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
2: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
2: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
1: अब मन पर्ने ल्यापटप किन्न सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
5: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
5: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
5: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543423055 0485401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी?
4: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904669692 9998।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
4: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
3: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
4: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
3: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
4: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
7: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: युवा सर्ट कोर्सहरू पाँच दिने दुई दिने तपाईँले त्यही पढ्न पाउनुहोस् र अनलाइन त्यही जाँचेर पाउनुहुन्छ कि. अनि हेर्नुहोस् त त्यो त एकै ठाउँमा आयो नि त, सिस्टम कति सजिलो भयो. तपाईँ ब्याचलर सघाउनु भएको छ भने तपाईँको स्किल कति छ त्यहाँ परीक्षण गर्नुहुन्छ, तपाईँले आफै जाँच दिनुहुन्छ, पढ्नुहुन्छ त्यहीँ अनलाइनमा त्यही कुरा गर्नुहुन्छ. जम्मा जम्मै पाँच छजना वालाहरूले चलाइराखेको थियो अरे गभर्मेन्टको त्यत्रो पोर्टल सबै कुरा. एउटा समाधान त्यो हुनसक्छ. अर्को समाधान के हुनु पर्यो भनेदेखि यो हाम्रो ट्रेनिङहरूको पनि कहाँ कहाँ के ट्रेनिङ हुनेछ एउटै पोर्टलमा हुनु पर्यो है, होइन एउटै पोर्टलमा हुनु पर्यो र एउटै चिजले चाहिँ रिपोर्टिङ सिस्टम हुनु पर्यो. यहाँ त मैले यसो हेर्दा चाहिँ हामीले काम गर्ने ठाउँमा यो श्रम मन्त्रालयको आफ्नै छ, शिक्षाको आफ्नै छ, कृषिको आफ्नै छ, उद्योगको आफ्नै छ. यो मेजर मेजर चाहिँ एकदम बजेट, यो एकदमै बजेट खानेहरू चाहिँ त्यहाँनिर छ र सँगसँगै अरूवालाहरू छ. सो यसको समाधान के हो भनेदेखि मलाई एकदम पर्सनली कसैले मलाई सोध्यो भने यसको समाधान के हुन्छ, हाम्रो एउटा मन्त्रालय पनि तालिम मन्त्रालय राख्दै हुन्छ. किनभने टेन्टेटिभ लास्ट इयरको पनि यत्रो न्युजमा आएको थियो 13 अर्ब रुपियाँ तालिमको लागि खर्च भयो भनेर आएको थियो कि. सो त्यो 13 अर्ब खर्च त मन्त्रालय नै सुरु गर्ने पनि भयो त होइन, विभागहरू र भए भरकोलाई चाहिने तालिमहरू चाहिँ हामीले त्यहाँ गर्यौँ के हुन्छ भने इन्फ्रास्ट्रक्चरको म्याक्सिमम युज हुन्छ. जस्तै अचार बनाउने तालिम भन्छन् तपाईँलाई पट्याउनु हुनु होला, कतिवटा पालिकाले टिओटीकोलाई हामीलाई बोलाउँछ भन्छन् कुरा गर्छन् होइन, हाम्रो सङ्घहरू हेर्नुहोस् अनि त्यो तालिम दिनलाई भन्ने उसले के गर्छ, एप्रोन किन्छ, पन्जा किन्छ, ग्यास किन्छ, भाँडाकुँडा किन्छ कि. तालिम भन्दा तालिमको खर्च बढी भयो नि त, त्यसले के भयो फन्डहरूको त मिसयुज हो, रिसोर्सेसको मिसयुज भयो. दोस्रो पटकले त्यो स्टप कहाँ गयो त्यो कुरा छैन. तर एकै ठाउँमा त्यो तालिम सेन्टरमा त्यो इन्फ्रास्ट्रक्चर तपाईँले डेभलप गरेर सबै कुरा गर्नुभयो भने तालिम त दुई महिना तिन महिनापछि त त्यसले लिन गए पनि कुरा गरे पनि त्यसको रियुज गर्नु पाइयो नि त, त्यो चाहिँ प्रब्लम भइराखेको. सो तालिमको एउटा इन्फ्रास्ट्रक्चरहरू नै हामीले गर्नुपर्छ जस्तो लाग्छ.
1: यो पालिकाको सन्दर्भ पनि तपाईँले जोड्नु भएको थियो, अब प्रत्यक्ष नागरिकसँग अब हामी अब सहर केन्द्रित भन्दा पनि गाउँतिरको कुराकानी गर्दाखेरि नागरिकको सरकार भनिन्छ, अब त्यो नागरिकको सरकारले पनि उस्तै पर्यो भने आवश्यकता अनुसार जुन तपाईँले पनि भन्नुभएको थियो नागरिकलाई के चाहिएको छ त्यसको तालिम र अथवा अलिकति नगरपालिकाको कुराकानी गर्दाखेरि हप्तामा एउटा अथवा झोला बुन्नेदेखि लिएर साबुन बनाउने झोल साबुन आदि इत्यादि सिलाइ कटाइका थुप्रै तालिमहरू हुने गरेका छन्। त्यो तालिम सिक्ने मान्छेले अनि त्यो रोजगार बजारसँग चाहिँ प्रत्यक्ष जोडिन्छ कि जोडिँदैन? जतिजनाले तालिम लिनुहुन्छ नि अनि त्यो सिक्नेहरू सबैले होइन म चाहिँ काम गर्छु अब उद्यमशीलतामा लाग्छु भन्ने खालको त्यो तथ्याङ्कले चाहिँ के देखाउँछ, के लाग्छ तपाईँलाई?
0: अब हेर्नुहोस् है, सबभन्दा फर्स्ट चाहिँ तालिम गर्दाले पायो भन्ने तथ्याङ्क हामीसँग हुँदैन, जो पायो त्यो सबैले दिइराखेको हुन्छ. मैले लगभग यो 5 वर्ष कन्टिन्यू तालिमसँग सुपरभिजन गर्न जाने कुरा गर्ने निजी क्षेत्रबाट चाहिँ सरकारले बोलाउँदा भाग लिने गर्दा चाहिँ कतिजना तालिम लिए के गर्ने मेरो एउटा डाटाबेस छैन, कन्ट्याक्ट नम्बर छैन, तालिम लिएको मान्छे सही छ कुरा छ भनेर लास्ट इयर तपाईँलाई गर्दा समाधान भनेर श्रम मन्त्रालय नै चलायो, रोजगार मेला भनेर चाहियो कुरा गरायो होइन, अनि वेबसाइट पनि बनाएको छ एनएसटिबीसँग मिलेर सबै कुरा गर, तर ती सबै कुराहरूले के भयो भने रियल इन्फर्मेसन दिएन कि. रियल इन्फर्मेसन नदिएपछि कसैले पनि खोज्दा त्यो पाइएन कि. जस्तै तपाईँले एनएसटिबी भनेको नेपाल सिप परीक्षण समितिले उसले चाहिँ आफूबाट तालिम प्राप्त भएको मान्छेहरूको डाटाबेस राख्ने भनेर प्रोजेक्टको निकै ठुलो पैसा खर्च गर्यो. तर तपाईँले त्यहाँ एज अ रोजगार डाटा तपाईँले खोज्न थाल्नुभयो भने त्यो सबै डाटा त्यही नै आएको छ. इट्स लाइक अ गार्बेज डाटा इन एन्ड गार्बेज डाटा आउट भइराखेको छ, विच इज भेरी ब्याड. अब त्यसको लागि चाहिँ हामीले समाधान के गर्न सक्छौँ भनेदेखि हाम्रो त्यो एउटा निकायले चाहिँ को के गरिराखेको छ अपडेटेड गर्नु पर्यो. जसरी बैङ्कले केवाईसी अपडेटेड गरिरहेछ, श्रम बजारले पनि त्यो केवाईसी अपडेट गर्नु पर्यो कि. तपाईँले अरू के स्किल सिक्नुभयो यो भित्रमा, तपाईँले गुगलसँग स्किल सिक्नुभयो कि, कुनै युनिभर्सिटीमा गएर स्किल सिक्नुभयो कि, काहीँ न केही हुन्छ नि, स्किलहरू अपडेट गर्नुहोस्, श्रम बजारमा तपाईँले त्यो कनेक्ट गर्नुहोस् है. उसको त्यो डाटाहरू चाहिँ भइसकेपछि रोजगार डाटाले पनि के गर्छ, ए यसले यो गरेछ हामी लिन्छौँ भनेर लिन सक्छ, कुरा गर्न सक्छ, टेर्न सक्छ. तर त्यो डाटा नै छैन. एक अर्को के भयो भनेदेखि अघि नै मैले भने चाहिँ तालिम के केमा भएको भन्ने पनि थाहा छैन. अनि तालिम भनेको एकचोटिमा सकिँदैन कि. हाम्रो कुरा के हुन्छ भने जस्तै निरन्तर शिक्षा सिकाइ हो नि त. जस्तै सरकारीमा के छ, सरकारी जागिर खानेहरूले जागिर इन्ट्री हुँदा डेढ महिना तालिम लिन्छन्, त्यसपछि हरेक 2 वर्षमा 6 महिनामा 1 वर्षमा उनीहरूको के तालिम हुन्छ. श्रमिकलाई पनि त्यही चाहिएन, त्यही इफिसियन्सी चाहिएको होइन, त्यो इफिसियन्सी लिने ठाउँहरू चाहिँ बनेको छैन, त्यो बन्ने ठाउँ त निजी क्षेत्रले गर्दैन नि त, त्यो त सरकारले त्यो स्ट्रक्चर बनाइदिनु पर्यो नि, कुरा गरिदिनु पर्यो, यदि श्रमिकलाई यति दियो उति दियो भनेर सबै कुराहरू भनिराख्ने क्ल्यारिटी गर्ने श्रमिकलाई चाहिँ इफिसियन्सी बनाउने काम पनि उसको हो नि, वा नभए कुनै निजी कम्पनीलाई तिनीहरूले गर्छ भनेदेखि तिमीलाई यो यो सुविधा पाउँछ भन्ने छ, जस्तै तपाईँले भन्नु महेन्द्रको आई थिङ्क मैले उहाँहरूको आफ्नै एउटा सिस्टम छ छ, अरूको आफ्नै एउटा सिस्टम छ, जस्तै मेरो कम्पनीको कुरा गर्ने हो भने मैले हरेक वर्ष 10-20 हामी इन्टर्नसिपहरू लिन्छौँ, त्यसपछि उहाँहरूसँगै माथि ल्याउँ गरेर अनि उहाँहरूलाई हामी प्लेसमेन्ट गर्दै जान्छौँ। सो त्यो कुराहरू हुँदा त्यसलाई त एउटा सिस्टम नभएको त्यो सिस्टम गर्नुपर्छ लाग्छ मलाई।
1: यहाँ त अब तालिमको नाममा तपाईँको तालिम आवश्यकता भन्दा पनि बजारले के खोजेको छ, बजारसँग आय आर्जनको बाटो जोडिदिनु भन्दा पनि भत्ता खाने तरिकाले एउटै मान्छे दोहोरिएको छ तेरिएको छ उस्तै पर्यो भने सबै आउने जति कार्यक्रममा सहभागी भइरहेको छ, त्यस्तो तरिकाले तालिमहरू भइरहेछ नि।
0: यसको सबभन्दा ठुलो समस्या नै अहिले यही नै भएको छ होइन, यो एनजिओहरूको तालिम सबभन्दा बढी बिगारेको छ। म त कहिले काहीँ एकदमै यो कसले आवाज उठाइदिएला भनेर म आफै पनि आवाज उठाउन गइरहेको छु, एनजिओहरू तालिम दिने भन्छन् भत्ता पनि दिन्छन् 1,000, 2,000, 3,000, हामी निजी क्षेत्रले केही तालिम दिनु भने भत्ता आउँछ भनेर फर्स्ट भन्छ एउटा। दोस्रो चाहिँ के भयो भनेदेखि त्यो मान्छेलाई स्क्रिनिङ गर्नुपर्छ नि, त्यो मान्छे तालिम लिनु अगाडि ऊ के चाहन्छ, केमा उपयुक्त छ, कस्तो हो, त्यो स्क्रिनिङको कुनै पनि कुराहरू छैन। त्यो स्क्रिनिङको कुरा नभइसकेपछि के भइराख्यो भनेदेखि ए आऊ आऊ हजुर मान्छे पनि नभए होला आऊ आऊ भन्ने समय दिने कुरा गर्ने लाग्ने जस्तो भइसक्यो। र थर्ड के भन्छ, तालिम कसलाई पठाउनु भने ओपनली एनाउन्समेन्ट छैन कि तालिमको, पोर्टलमा छैन, यहाँ छैन, तपाईँले यस्तो तालिम हुँदैछ भने अप्लाई गर्ने कति मान्छे हुन्छ होला सोच्नुहोस् त, मान्छे तालिमै छ, आवश्यक मान्छेहरूलाई त्यो इन्फर्मेसन छैन। तपाईँलाई थाहा छ, तपाईँले दुईजनालाई भन्नुहुन्छ, जस्तै मैले एउटा तालिम 2-3 अगाडि लिएको र दिएको दुइटै कुरा भन्छु। म एउटा यो तपाईँले बोर्ड हेर्नुहुन्छ, औद्योगिक विकास निगममा एउटा तालिम खोल्यो, ट्रेनिङ फर ट्रेनर टिओटीको होइन, अनि म त ट्रेनिङ दिइराख्दा धेरै टिओटी लिनु मलाई पनि पढ्नु पर्यो नि भनेर म गएँ। उहाँहरूले 10 जति मलाई इन्टरभ्यूमा सोध्नु भयो, बल्ल बल्ल मैले लास्ट एउटा सूचना पाएर मैले भने उहाँहरूलाई गएँ इन्टरभ्यूमा, मलाई तपाईँहरूको मान्छे चाहिँदैन चाहिँदैन टाइम दिन सक्नुहुन्न भने मैले उहाँहरूलाई कन्भिन्स गरेँ, टाइम दिन नसक्नु चाहिँ एउटा होला, म कमिटमेन्ट गर्छु 15 तालिम लिन्छु। तर तपाईँले म जस्तो मान्छेलाई तालिम दिनुभयो भने के हुन्छ भने मैले दिने ट्रेनिङ चाहिँ इफिसियन्ट तरिकाले जान्छ, किनभने मसँग उद्योग छ, कुरा छ, र मैले अरूलाई जुन उद्योग सम्बन्धी तालिम दिन्छु नि त होइन, उद्यम विकासशीलताको तालिम दिन्छु, त म प्र्याक्टिकल नलेज र थ्योरी नलेज दुवै लिएर जान्छु नि त दिन्छु। सो मलाई यो तालिम दिनुहोस् न भनेर मैले क्लेमै गरेर ल म कमिटमेन्ट गरेर मैले त्यो लिएँ। अब हेर्नुहोस् अर्को चाहिँ म नेपाल कृषि मेसिनरी व्यवसाय संघको उपाध्यक्ष, हामीले अब गाउँ गाउँमा हाती ट्र्याक्टर फाल्यो, पम्प चलेन, यहाँ भएन, धेरै देख्यौँ, कम्प्लेन पनि आयो, कुरा थियो, गभर्मेन्टले सुरुवात गर्यो एउटा तालिमको, तर अब एउटा तालिम जम्मा हेर्नुहोस् 5,00,000 भन्दा बढी चाहिँ मिनी टिलरहरू बेचिसकेका छ, तालिम छैन कि, अनि 2-3 चाहिँ पिएमपीले होइन अहिले राष्ट्रिय कृषि आयोजना आयोजना छ पालिकाले 3 चाहिँ गराएको छ, यो 3 पावर टिलरको मिनी टिलर खोलेर इन्जिन बनाउने यस्तो काम चाहिँ सक्दैन। त्यसपछि हामी आफैले कोर्स बनायौँ, कोर्स बनाएपछि 14 र 7 दुईवटा हामीले सर्ट कोर्सहरू बनाएर एप्रुभ गरेर गऱ्यौँ। तालिम छैन मान्छेलाई, यो गभर्मेन्टले पैसा दिएन, सँगसँगै पैसा थिएन, किनभने हामीले एनाउन्स गर्यौँ, फेसबुकमा एनाउन्स गर्यौँ, ल यति रुपियाँ है भनेर हामीले एउटा फिस तोकेर गर्यौँ। यु विल नट बिलिभ, तपाईँहरूले पत्याउनुहुन्न होला, 25 मान्छेले पैसा तिरेर तालिम लिए
1: है,
0: मेसिनरीको 25 मान्छे। अब हामी त्यो तालिम कन्टिन्यू गर्न चाहन्छौँ, सरकारसँग हामीलाई स्पेस दियो, कुरा दियो भनिरहेछौँ, किनभने त्यो त खोल्न, स्पेस गर्नको लागि पावर टिलर खोल्न, मेन टिलर खोल्न वा गर्न सक्छ। हामीले एउटा प्रोजेक्टसँग मिलेर पहिले हामीले 3 ठाउँमा यो नेपालगञ्ज, चितवन र छलरी सुत पछिमा गरेँ, त्यो सबै ट्रेनिङहरू मैले लिड गरेँ, कुरा गरेँ, त्यो कुरा गर्दा स्किल जुन चाहिएको, अब त्यस्तो मान्छेहरू बेरोजगार एउटा पनि छैन हेर्नुहोस्। हामीले यो 1-1.5 सोर्सले टाइमले सबै कुराले भ्याउजेल गर्दाको हामीले 250 मान्छेहरूलाई जुन ट्रेनिङ दियौँ, त्यो मान्छे सबैजना कि स्वरोजगार छन् कि रोजगार छन्, कसै कसैले 1,00,000 पनि महिना कमाइरहेछ, अनि कस्तो खाले हुँदो रहेछ, बाइक किन्छन् केटाहरूले अनि सरर जाँदा सर्भिस चाहिन्छ, त्यहाँ त्यहाँ सर्भिस दिन जान्छन्। अब त्यस्तो तालिम चाहिँ हाम्रो गभर्मेन्टले कसैले पनि हाल्दैन, त्यही तालिम एटलिस्ट पुरा नलेज चाहिन्छ नि, 2 दिनको हालिदिएछ कि, हामीले धेरै पटक भन्यो यो राष्ट्रिय कृषि आयोग र पालिकाले पनि तालिम हालेको छ, नेपाल कृषि मेसिनरी व्यवसायसँग टेक्निकल नलेज लिऊ न, हामी मान्छे पठाइदिन्छौँ, त्यसको पे गराउन भन्दा चाहिँ नो बडी वान टु पे। यही कुरा चाहिँ मैले अहिले चाहिँ यो के भइरहेको छु भने उद्योग वाणिज्य महासङ्घमा लिडरसिप आइसकेपछि गाउँ गाउँमा उद्यमशीलता उद्योगी हुने नै सबै तालिम दिइरहेछ। तर तालिम कसले दिन्छ को छ भने त्यहाँ भएको जिल्ला नगर उद्योग वाणिज्यहरू वा वस्तुगतको कुनै छ कसैसँग समन्वय गर्दैन। ए बाबा उद्योग त्यहाँ छ, रोजगारी त्यहाँ छ, कुरा त्यहाँ छ, ग्रिलकै बनाउन तालिम दियो भने पनि नि त्यहाँ हाम्रो सदस्यहरू छ भने ग्रिल त उसले सबभन्दा बस अहिले मार्केटमा यस्तो डिजाइनको आएको छ भने उसले सिकाउँछ नि, होइन कोर्डिनेसन गर्दैन। तालिम दिने को ल्याइन्छन् त्यहाँ कसलाई कोर्डिनेसन गर्दैन, एकजना मान्छे कहाँ कसको जसको भन्छ, यो कन्सल्ट्यान्टहरूले पनि समस्या दिएको छ होइन, सो कल कन्सल्ट्यान्टहरू जे को पनि टालिन दिने, त्यो मान्छे जे को पनि कफीको पनि उही दिने, उसको पनि उही दिने, उसको पनि उही दिने होइन। अब पायो भनेदेखि मलाई कहिले कहिले लाग्छ अब अरू कुनै पनि विषयको दिनेहरू उनीहरूको मान्छे फुल अफ मान्छे हुन्छ होला, तर उनीहरू उद्योगसँग जोडिएको हुँदैन, उद्योगमा कस्तो खाले युनिसन्स चाहिन्छ, कस्तो सेफ्टी चाहिन्छ यो कुरा देखेकै हुँदैन होइन। जस्तै मैले मेरो कोल्ड स्टोरेजको बिजनेसमा चाहिँ कोल्ड स्टोरेजको चलाउने तालिम दिन्छु म वर्षको दुईवटा तिनवटा प्रडक्टमा कुराहरूमा मेरो हजुरले यहाँ पछाडि हामी समय भनि हेर्न त्यो बानेश्वरमा सबैलाई म भनिरहेको हुन्छु कोल्ड रुमको कोल्ड स्टोरेज र ड्राइङको हामी यहाँ सबै इन्फ्रास्ट्रक्चर छ, हामीले हेर्दा कुरा गर्दा यहाँको सेफ्टी कुरा सबै हेर्नु पर्यो नि त, सिकाउनु पर्यो नि, क्लासरुममा पढाएर त हुँदैन नि त। सो अब हामीले के गर्नुपर्छ भनेदेखि यो यदि इफेक्टिभनेस ल्याउने हो भने पालिकाहरू जसले सुनिराख्नु भएको छ तपाईँहरूले तपाईँको जिल्ला नगर उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर त्यहाँकोलाई कस्तो मान्छेहरू चाहिएको हो त्यस्तो खाले तालिमहरू डिजाइन गर्नुहोस् र रिसोर्स पर्सनहरू डिजाइन गर्ने कामै उद्योग वाणिज्य सङ्घलाई दिइदिनुहोस्। त्यो चेम्बर हुन्छ, सिएनआई हुन्छ, जे हुन्छ, तपाईँ ठुल्ठुलो स्किल ह्युमेन्स डेभलप गर्ने कुराहरू तालिम दिइरहनु भएको छ भने टाइम अनुसार चेन्ज गर्नु। जस्तै मलाई याद छ हामीले एकचोटि कुरा गर्यौँ मेरो सूर्य विनायक नगरपालिका हाम्रो उपमेयरजीसँग कुरा गर्दा अलिक अरू तालिम दिनु पर्यो के अरू थियो भने ड्राइभिङ लाइसेन्स पनि त तालिम हुन सक्छ नि, हामीले कुरा गरेको ड्राइभिङ लाइसेन्स भएपछि के भयो ड्राइभिङको तालिम दिइदियो, कसैले सक्दैन उसले अप्लाई गर्यो त्यहाँ गर्यो गभर्मेन्टले अलिकति गर्यो उसले पठाउ चलाएर इन्द्रा चलाएर खान सक्यो नि त। स्किलफुल लाइफफुल ट्रेनिङ दिनु पर्यो। अब त्यहाँ उद्योगहरू छ भनेदेखि त जहाँ जुन उद्योग छ त्यसलाई हुने कुराहरू त्यो अनुसार गर्नु पर्यो भन्ने मलाई लाग्छ।
1: यसमा तपाईँले अलिकति हिन्ट त दिनुभयो हामीसँग समन्वय गर्ने पालिकाहरूले भनेर बताउँदाखेरि, जस्तै तपाईँले अघि एउटा इक्जाम्पल दिनुभएको थियो नि हामीसँग जतिले ट्रेनिङ लिनुभयो 250 उहाँहरू कि स्वरोजगार हुनुभएको छ कि उद्यमशीलतामा लाग्नु भएको छ, पैसा पनि त्यही अनुसारले कमाइरहनु भएको छ भनेर भन्नुहुँदाखेरि, अब पालिकाहरूले अलिकति हिन्ट दिनुभयो त्यही पनि सिलसिला अनुसार अलिकति ब्रिफली जान चाहे, म पालिकाहरूले चाहिँ जति तालिम दिनुहुन्छ त्यति तालिम दिएका सबैलाई चाहिँ तपाईँले भने अनुसारको उद्यमशीलता आय आर्जनसँग जोडिनुको लागि शत प्रतिशत नतिजा ल्याउनको लागि, किनकि सरकारले त त्यहाँ पनि खर्च गरिरहेको छ, तपाईँले भर्खर भन्नुभयो 13 अर्बको चाहिँ तालिमकै लागि खर्च हुन्छ भनेर, त्यो शत प्रतिशत नतिजा निकाल्ने गरी चाहिँ कसरी यो अवसर सृजना गर्न सक्छ?
0: म चाहिँ यसलाई चाहिँ यसरी लिन्छु हजुर, जस्तै मैले नेपाल कृषि मेसिनरी व्यवसाय सङ्घको एउटा उदाहरण दिएँ, तर यो सेक्टरमा चाहिँ लगभग कति मान्छेले रोजगार सिर्जना गर्न सक्छ भने हामीलाई थाहा छ। त्यस्तै गरेर सुनसारी व्यवसाय सङ्घको, त्यस्तै गरेर यस्ता एसोसिएसनहरू छन् नि जसले व्यवसायहरूको संस्थागत गरेर काम गरेको छ, तिन त्यो भनेको ठुलो औद्योगिक क्षेत्र हो कि, तिनलाई थाहा छ कस्तो चाहिन्छ, उहाँहरूसँग कोअपरेसन गरेर ट्रेनिङ गराउनु भयो भने उहाँहरूले नि त्यो मान्छेहरूलाई कि त स्वरोजगार बनाइदिनुहुन्छ कि नभए आफ्नो इन्डस्ट्रीमा ल्याउनुहुन्छ कि। पहिलो सोल्युसन त्यो भयो भनेदेखि के हुन्छ भने उहाँहरूलाई थाहा छ नि त यो त च्यानलिङ हो नि त, इकोसिस्टम बनाउने हो नि, मान्छे बनाउनु भन्नु कि तपाईँ कामदार पाउँदै हुनुहुन्छ कि नभए एउटा पार्टनर पाउँदै हुनुहुन्छ कि नभए दोस्रो पुस्ता पाउँदै हुनुहुन्छ के। त्यसकारण चाहिँ हाम्रो सबभन्दा फर्स्ट इफेक्टिभ तरिकाले यदि यो ट्रेनिङको बजेटलाई इफेक्टिभ तरिकाले युज गरेर भोलि रिजल्ट देखाउने हो भने म हजुरहरूलाई रिक्वेस्ट गर्न चाहन्छु यो विभिन्न उद्योग व्यवसायहरूको सङ्घ संस्था हुन्छ नि, स्पेसली वस्तुगतहरू जस्तै चियाको आफ्नै सङ्घ छ, अडुवाको छ, बेसारको छ, तिनीहरू त्यो सङ्घहरूसँग पार्टनरसिप गरेर तपाईँहरू तालिम लिनुहोस्, त्यसको 100% रिजल्ट आउँछ। होइन यो वस्तुगत सङ्घहरूलाई चाहिँ नेतृत्व गरिरहेको भएको भएर म आफै पनि हजुरहरूसँग त्यो काम गर्न चाहन्छु एक दोस्रो तालिम चाहिँ कस्तो दिनु पर्यो भनेदेखि चाहिँ लाइफ स्किलवालाहरूको चिजहरू कुनै छ यदि ल अब त्यो वस्तुगतवालाहरूको भएन जस्तै पहिले पहिले हाम्रो कस्तो छ भने महिलालाई तालिम दिने भनेपछि ब्युटी पार्लर र त्यो सिलाइ कटाइको तालिम दिने छ 15 दिन कल बेच्थ्यो त्यसको सामान कहाँ बेच्ने त त्यसको सेवा कहाँ बेच्ने त्यो डिफाइन गरिदिनु पर्यो कि उहाँहरूसँग त्यो डिफाइन चिज छैन भनेदेखि जसले लिड गरिरहेछ त्यो सेक्टरलाई चाहिँ पार्टनरसिप गर्नु पर्यो के चाहन्छ भन्ने कुरा थाहा हुनु पर्यो नि त होइन अब थर्डमा यो पनि सकेन त्यो पनि सकेन भने चाहिँ के गर्नु भने भन्छु म गभर्मेन्टलाई 3, 4, 5 जतिवटा सकिन्छ पर्टिकुलर सेक्टर वाइजको ट्रेनिङ इन्स्टिच्युटहरू जो छ नि त्यो चाहिँ 12 महिना खुल्नेवाला चाहिँ गर्नु पर्यो त्यहाँ गएर कोही पनि मान्छेले आफ्नो लेभलको स्किल चाहिँ डेभलप गर्नको लागि अप्लाई गरेर त्यो खाले ट्रेनिङ पाउने हुनु पर्यो त्यो भयो भनेदेखि चाहिँ ल मैले यो पाउँछु भन्ने हिसाबले ऊ जान्छ र गर्छ नत्र भनेदेखि चाहिँ हाम्रो ट्रेनिङ त पालिकाले दिएको ट्रेनिङ म एकदम गरेर भन्न सक्छु त्यो 90% भन्दा बढी लसै गइराखेको छ किनभने उसले एक दिन अचार बनाउन तालिम दिएर अचार उद्यमी बन्दैन क्या उसलाई निरन्तर मेन्टर चाहिन्छ निरन्तर के भइरहेछ कसो उसले सिकिराख्नुपर्छ जोडी कसैसँग दिएको छैन कति युट्युब हेरेर सिक्छ उसले भन्नुहोस् त युट्युबमा पनि गुड कन्टेन्ट दिनु पर्यो नि त होइन त्यो चिजहरू पालिका गर्छ प्रदेश अन्तर्गत दिइराखेको ट्रेनिङहरू एकदमै यो 15 दिने 7 दिने हाम्रोमा छ झन् अझ अब मैले कृषिकै अझ म त्यो जान्छु अलिकति कृषिको चाहिँ एकपटक जम्मा 15 जनालाई दिन्छ हेर्नुहोस् त नाटले 2-3 ट्रेनिङहरू खोल्छ जम्मा जम्मी 15 दिनको लागि अर्को यो हाम्रो तालिमवालाहरूले खोल्छ च्याउ बनाउने तालिम भनेर खोल्छ होइन 15 दिनको लागि अवश्य भनेर उसले खोलिदिन्छ कुरा गरिदिन्छ होइन अब म तपाईँलाई फेरि इन्डियाकै एउटा म्यानेज भन्ने संस्था छ इन्डियामा एउटा उसले त्यो संस्थाले कामै त्यो ट्रेनिङ दिने रिफाइड गर्ने यसको एभ्रिडे कोर्स गरिरहेको आउँछ हाम्रो एग्रिकल्चरमा अरू अरू सेक्टरमा पनि अरू अरू त्यस्तै त्यस्तै कोर्सहरू चाहिँ कन्टिन्युस आइराखेको हुन्छ क्या त्यो गभर्मेन्टले त्यो कोर्स लिन आउनेहरूलाई 50% छुट यो अनि उनीहरूका के राम्रो भने त्यो कोर्सहरू गर्ने ठाउँको चाहिँ इन्फ्रास्ट्रक्चर एकदम राम्रो छ हाम्रोमा चाहिँ एउटा 5-10 उठेर बसेर ट्रेनिङ लिने हो कि ट्रेनिङ सेन्टरहरूको इन्फ्रास्ट्रक्चर छैन कि तपाईँ जसरी बरिस्टाको कुकरिजको यो विभिन्न ट्रेनिङहरू लिन जानुहुन्छ राम्रो छ नि स्ट्रक्चर होइन त्यही भएर यो सेक्टरै डेभलप भइराखेको छ अब तपाईँले अचार बनाउने ट्रेनिङको इन्फ्रास्ट्रक्चर देख्नु भएको छैन नि त वा तपाईँले गाडी बनाउनेको चाहिँ त्यो बालाजुको के बाहेक त त्यस्तो देख्ने गरी छैन नि त इभीहरूको मैले धेरै पटक भन्थेँ कि मैले चाहिँ 2013-14 फर्स्ट इभी आउन साथ इभी कार लिएको कि मलाई यति टेन्सन हुन्थ्यो कि सबैजना मान्छे त यसो हेर्दा पछि त्यो ट्रायल गर्ने कार भएको छ कि मेरो होइन खोइ त तिम्रो सर्टिफिकेट हेरौँ भन्ने कुरा भएको थिएन अब नगरौँ भनेदेखि बिग्रिएछ के गरी बनाउने त्यो कुराहरू पनि छैन अब एउटा यसलाई कम्पलसरी गर्न के सक्छ भन्ने मेरो आफ्नो एकदमै पर्टिकुलर यो हो र मान्छ जस्तै स्किलफुल पर्सन हो भन्ने कुराहरू आइडेन्टिफाई गरिदियो भने पनि ट्रेनिङको भ्यालु हुन्छ जस्तै आज मेरो घरमा वासिङ मेसिन बिग्रिएछ भने जो पनि आएर बनाउँछ नि त्यो मान्छे चाहिँ ट्रेनिङ सर्टिफाइड हो भन्ने चाहिँ उसको रिकगनाइज हुने लोगो कुरा उपभोक्ताले पनि कि होइन तपाईँले मान्छे राखेको छ भने सर्भिस लिन्छ जस्तो तपाईँ दाढी काट्नुहुन्छ सबै कुरा गर्नुहुन्छ वा फेसल गर्नुहुन्छ मेकअप गर्नुहुन्छ भने त्यो चाहिँ सर्टिफाइड ट्रेनिङ लिएको मान्छे हो भन्ने कुराको उसको लेभल कति हो भन्ने गर्न पायो भने चाहिँ ट्रेनिङको भ्यालु बढ्छ ट्रेनिङ लेभल 1 ट्रेनिङ 2, 3, 4 जुनको भनेर चाहिँ पास गराएको छ त्यो सेन्टर त्यहाँबाट हामी भेरिफाई गरेर हेर्न चेक गर्न सक्छौँ जस्तो लाग्छ मलाई
2: कार्यक्रम देश परदेशमा हामी पालिकामा रोजगार सृजना उद्यमशीलताको अवस्था निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना
0: होइन तपाईँले मान्छे राखेको छ भने सर्भिस लिन्छ जस्तो तपाईँ दाढी काट्नुहुन्छ सबै कुरा गर्नुहुन्छ वा फेसल गर्नुहुन्छ मेकअप गर्नुहुन्छ भने त्यो चाहिँ सर्टिफाइड ट्रेनिङ लिएको मान्छे हो भन्ने कुरा

0: श्रेणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमाफोकीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी पालिकामा रोजगार सृजना, उद्यमशीलताको अवस्था, निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना बारे नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमा फुकीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: तपाईँले सरकारले पालिकादेखि लिएर संघ प्रदेशबाट दिइरहेका तालिम चाहिँ कतिको प्रभावकारी छैन भन्ने विषयमा पनि अलिकति प्रसङ्ग जोडिसक्नु भएको छ। अलिकति अब निजी क्षेत्रतिरको कुराकानी पनि गरौं। सरकारले नै भन्छ 80% हिस्सा निजी क्षेत्रले नै रोजगारी दिइरहेको छ भन्ने कुरा मैले विज्ञहरूसँग पनि पटक पटक सोध्ने गर्छु। सरकारको क्षमता यति छ, निजी क्षेत्रहरूले चाहिँ यति गर्न सक्छन्, बाँकी भनेको कि बेरोजगार बस्ने हो कि वैदेशिक रोजगारीमा जानुहुन्छ भन्ने कुरा भइरहेको हुन्छ। र अब यो निजी क्षेत्रको भूमिकाको विषयमा कुराकानी गर्दाखेरि रोजगारी सृजनामा चाहिँ निजी क्षेत्रले चाहिँ हालसम्म के गरिरहेको छ, अलिकति त्यो पृष्ठभूमिबाट जाउँ न।
3: हुन्छ, हस्। अब यो सबभन्दा फर्स्ट चाहिँ हाम्रो यो निजी क्षेत्रलाई चाहिँ तीन भागमा बाँड्नुपर्छ। एउटा ठुलो उद्योग होइन वा यो सेवा उद्योग पनि हुनुहुन्छ, उत्पादनमूलक उद्योग हुन्छ, जसलाई चाहिँ एभ्रीबडी वान एन्ड गो एन्ड ग्र्याब द्याट्स जब होइन, एउटा चाहिँ ब्लु कलरको भनौँ न, त्यो एउटा जब भयो, त्यो एउटा भयो। अर्को निजी क्षेत्र एमएसएमई एसएमईहरू छ, जसमा धेरै कुरा सिक्न पाइन्छ, ग्रो पनि गर्न पाइन्छ, त्यो एउटा भयो। एउटा चाहिँ एकदमै तलको लघुवालाको पनि निजी क्षेत्र छ। यो तिनटै निजी क्षेत्रको कुरा गर्दा मैले अस्ति पनि कार्यक्रमहरूमा कुरा उठाउने गरिरहेको छु। जस्तै 5 लाख निजी क्षेत्र चाहिँ एसएमई एमएसएमईले व्यवसाय गरिराखेको छ भन्यो भने एकजना दुईजना रोजगारी दिइराखेको छ नि, त्यो भनेको हरेक वर्ष त्यो रोजगारी उसको बिजनेस ग्रो अप हुने इन्भाइरोमेन्ट गर्यो सबै कुराहरू भनेदेखि चाहिँ हरेक वर्ष 5 लाखजनाले चाहिँ त्यो एमएसएमई एसएमईको ठाउँमा रोजगारी पाउँछ हरेक वर्ष 5 लाख। तर सरकारले त्यो एमएसएमई एसएमई ग्रो अपको लागि चाहिँ इन्भेस्ट गरेको छैन। हाम्रो अब इन्डियाकै हेऱ्यो भनेदेखि कति धेरै प्रोग्रामहरू राखेको छ त्यो होइन। अब निजी क्षेत्रले आफूलाई चाहिने मान्छेहरू मैले होइन, ठुल्ठुला उद्योगहरूले विभिन्न इभन फर इक्जाम्पल सबभन्दा तपाईँले फोन पे हामी चलाउँछौँ ई सेवा, उसले 2-3 कलेजहरूसँग कन्ट्राक्टै गरेर र अहिले त एम्बिसन एकाडेमी के भनेर चलाएर उहाँहरूले गरिराख्नु भएको छ। अब निजी क्षेत्र भनेको चाहिँ यस्तो हुन्छ, आफूले चाहेपछि आफूले नै बनाउँछ गर्छ। तर लेट्स थिङ्क, सोचौँ त त्यो निजी क्षेत्र चल्नको लागि राम्रो बन्न कुरा गर्नको लागि चाहिँ यदि सरकारले त्यस्ता ट्रेनिङका इन्फ्रास्ट्रक्चर भएको ठाउँ जान निजी क्षेत्र

त फेरि धेरै इन्भेस्ट गर्नु परेन. निजी क्षेत्र जसको लागि हो जेको लागि हो त्यसैमा फोकस गर्थ्यो. अहिले त निजी क्षेत्र मान्छे पनि आफै बन्नु परेको छ, ट्रेनिङ पनि आफै दिनु परेको छ, रिसोर्स पनि आफै खोज्नु परेको छ.

0: सो हाम्रो शिक्षाले हाम्रो कुराहरू पनि स्ट्राटेजी हुनु पर्यो र निजी क्षेत्रलाई कि त फोल्न दिनु पर्यो अनि निजी क्षेत्रले त्यही अनुसार प्लान गरेर ल इन्भेस्ट गर्छ कुरा गर्छ त्यही अनुसार ल्याउँछन् तर अब निजी क्षेत्रलाई त दोहोरो तेह्रो भार परिराखेको छ त्यसकारण अहिले हामीले हाम्रो नेतृत्वले के भनिराखेको छौँ भने कृपया पालिका अरू सबैजनाहरूलाई चाहिँ हामीलाई एक्चुली सोधिदिनुहोस् हामी जहाँ जहाँ छौँ सबै ठाउँमा नेतृत्वहरू हुनुहुन्छ नि हाम्रो त जिल्ला नगर सङ्घसम्म छ क्या हाम्रो त उहाँहरूसँग कोर्डिनेसन गरेर सहकार्य गरेर काम गर्नु छ अब निजी क्षेत्रले के गर्ने भने निजी क्षेत्रले के चाहिन्छ भनेर हामी भनिदिन सक्छौँ हामी जुन तपाईँले जस्तै अहिलेको क्षेत्रमा चाहिँ सबभन्दा बढी निजी क्षेत्रलाई चाहिने मान्छे को हो भन्ने भन्यो भनेदेखि निजी क्षेत्रलाई चाहिने मान्छेहरू एउटा लेभल एकदमै लो लेभलको ह्युमन रिसोर्सेसहरू चाहिएको छ होइन जसलाई चाहिँ अब मेसिनहरू पनि पुगिन सक्यो ठाउँमा भनेदेखि दोस्रोमा चाहिँ हामीलाई विभिन्न प्रकारको नयाँ नयाँ अपडेटेड मेसिनहरू आइडिया भएको टेक्नोलोजी जान्ने मान्छेहरू चाहिएको छ कुनै कम्पनीले जस्तै मैले युरोपबाट एउटा मेसिन ल्याएँ कम्पनीले भने उसले 2-3 दिन पठाउँछ र यहाँ सिक्छ त्यो मेसिन उसलाई सिकाउँछ र उज तर के चाहियो कमिटमेन्ट त्यत्रो सिकाएर उसलाई बाहिर पठाएर गरेपछि त 5 वर्ष 10 वर्ष त हामीले पनि कमिटमेन्ट इन्भेस्टमेन्ट हो नि त होइन त्यो खाले चाहिँ इन्भाइरोमेन्ट बनाउनलाई निजी क्षेत्र खोजेको छ अब निजी क्षेत्रले आफैले पनि धेरै कुराहरू किन गर्न सक्दैन भनेर तपाईँले हामीलाई सोध्नुभयो भने हामीलाई हाम्रो काम गर्न दिनुहुन्छ कि हामीलाई सबै तयारी आफै गर भन्नुहुन्छ भन्ने कुरा हो हामी आफै सबै कुरा तयारी गर्न गयौँ भने हामीले जुन नाफा कमाएर कर तिर्छौँ सरकारलाई भनेका छौँ हाम्रो कम हुन्छ किन हामी त्यसमा पनि लाग्नु पर्यो नि त मान्छे सबैसँग त 24 नै घन्टा हुन्छ नि होइन अहिले अब चौधरी ग्रुपको तपाईँले कुरा गर्नुभयो भने नवलपरासीमा उहाँले आफ्नै पोलिटेक्निकल कलेज खोल्नु परेको छ सुरु गर्नु भएको छ खोल्नु भएको छ उहाँले गर्नुभएको छ हरेक ग्रुपहरूको आफ्नो छ अब आइएमई ग्रुपको चाहिँ त्यत्रो कफी सफी बारिस्टा सबै बनाउने काठमाडौँ टेक्निकल कलेज भनेर खोल्नु भएको छ त्यो के हो गभर्मेन्टले सपोर्ट नगरिदिएर नि गभर्मेन्टको अरबौँ इन्फ्रास्ट्रक्चर अरबौँ पैसा चाहिँ गयो त्यहाँ खेर गयो निजी क्षेत्र फेरि त्यो बनाउनु पर्यो यसरी त हामी दुईटातिर कता कता कता कता लागिरहेको हुन्छ नि किन हामी हामीलाई चाहेको चिज बनाउँ त बनाउँछौँ ल्याउँछौँ भएन भने हेर्नुहोस् हामी अमेरिकैबाट पनि यहाँ काम गर्ने मान्छे ल्याउँछ निजी क्षेत्रले होइन त्यो नयाँ कुरा होइन नि त चाहियो भने त ल्याउनु पर्यो किनभने हाम्रो लगाइन्छ घर जग्गा सबै राखेका छौँ जिन्दगी त्यसैमा गरेका छौँ होइन अब बिहानदेखि बेलुकासम्म हामी त्यसमा लागेका हुन्छ सो निजी क्षेत्रको एकदम स्पष्ट भूमिका भन्दा क्लियर हुनु पर्यो हामी निजी क्षेत्रलाई क्लियरिटी गरिदिउँ निजी क्षेत्रलाई अगाडि राखेर जाने भनेर सरकार भन्दै हुनुहुन्छ अब निजी क्षेत्रलाई के चाहिन्छ त्यो कुराहरू चाहिँ उनीहरूको रिसर्चले पनि देला नभए निजी क्षेत्रलाई सोधै हुन्छ तिमीलाई तिम्रो यो सेक्टरको लागि के चाहिन्छ भनेर किनभने यत्रो चाहिँ हरेक सेक्टर वाइज सङ्गठित भएको कुरा छ अरू छ उसलाई कमिटमेन्ट लिऊ न हामीले यति तिमीलाई दिइसकेपछि कति रिटर्न दिन्छौ हामीले राम्रो श्रम ह्युमन रिसोर्सेस मेजर हो नि त ह्युमन रिसोर्सेस हामीले तिमीलाई हेल्प गर्यो भने तिमी प्रफिटमा कति बढाएर कति बढी कर तिर्छौ त भनेर भनौ न होइन सोध्न सक्छौ नि त त्यसरी गरिदियो भने गरिरहेको छ निजी क्षेत्रले गरिराख्नु भएको छ हेर्नुहोस् जसले जति सकिन्छ गरिरहेछ नत्र भने यत्रो मान्छे इन्टर्नसिपहरू कहाँ हुन्थ्यो भन्नु त कन्जुम त कहीँ न कहीँ भइरहेको छ तर के छ यो पर आवरको पैसा गरिदियो भने त्यो अनुसार गर्थ्यो होला स्किलका कुराहरू चाहिँ अलिकति काम गर्नुपर्छ भने
1: र निजी क्षेत्रसँग सरकारले समन्वय गरेर तपाईँले भनेअनुसारका कुराहरू भयो भने जुन अहिलेको वैदेशिक रोजगारको जुन पलायनको दर छ यो चाहिँ स्वाटै ग्राफ तल घट्छ कि
0: होइन त्यो त्यसै तल घट्दैन किनभनेदेखि वैदेशिक रोजगार चाहिँ कसैको बाध्यता हो कसैको चाहिँ चाहना हो इच्छा हो कुरा हो तर हामी के चाहिँ गर्न सक्छौँ भने वैदेशिक रोजगारबाट फर्किनुभएका धेरै महानुभावहरू पनि हुनुहुन्छ उहाँ महानुभावहरूलाई चाहिँ हामीले लिएर चाहिँ स्वरोजगार वा रोजगारीमा राम्रो मान्छे चाहिँ तयार पार्न सक्छौँ अनि यो साइकल चलेपछि खाली हुँदैन कि 10-15 वर्ष उसले घुम्छ हेर्छ कुरा गरेर आउँछ नि आएर यहाँ ऊ पैसासहितको कन्ट्रिब्युट गर्न आउँछ नि अहिले चाहिँ के छ भनौँ न काठमाडौँ तपाईँ अब तपाईँ कुनै जिल्लाबाट आउनुभयो यहाँ काठमाडौँ आउनुभयो भने तपाईँले बढीमा बढी चाहिँ 1 लाख रुपियाँ बोकेर आउनुहोला नत्र भने 1,000 रुपियाँ बोकेर आउने हो नि त 1,000 रुपियाँ बोकेर आएर सङ्घर्ष गर्दा गर्दै तपाईँले 1 करोडको चिज बनाउनको लागि तपाईँलाई 15-20 वर्ष त लाग्छ नि त मान्छेको जीवन त गयो नि त, त्यति भएर हामी त क्यापेबल ऊ गर्न सकेका छैनौँ नि त। ठिक छ, अब कसैको क्यापेसिटीले स्कलरसिप पाएर, कसैले के गरेर, कसैले के लगानी गरेर, अहिले जे जस्तो लगानी गर्ने हो नि, जस्तै म हजुरलाई फेरि पनि के एउटा उदाहरण दिन्छु नि भने, मैले त्यो कोरियामा यो श्रमकै रेसिपकै कुरा सिक्न जान, उहाँले के भन्थ्यो 1960-65 उहाँहरूको सबै मान्छेहरू चाहिँ काम गर्न नै जान्थ्यो, जर्मनीमा गयो, यहाँ गयो, त्यहाँ सिपहरू सबै सिक्ने भयो, त्यो सिपेका मान्छेहरूले आएर चाहिँ हुँदै स्यामसुङहरू त्यहाँ खोल्यो के। अहिले जिडिपीको चाहिँ मोर देन 2/3 चाहिँ हुँदै स्यामसुङहरूले त्यहाँ दिइरहेछ, कन्ट्रिब्युट गरिरहेछ, फ्याक्ट्रीहरू त्यसरी खोल्यो। किनभनेदेखि मान्छे त्यहाँ सिप सिक्न गयो, कुरा गर्न गयो, ल्यायो। सो बेरोजगारीको त्यो ग्राफ घट्दैन अहिले तुरन्तै, होइन, आइमिन विदेश जानेको चाहिँ, विदेशी रोजगारमा जानेहरूको ग्राफ गर्दैन, किनभने अहिले चाहिँ हाम्रो समाजको एउटा के भइसकेको छ भनेदेखि, विदेश नजाने मान्छेहरू चाहिँ एकदमै नसक्ने, हुतिहारा जस्तो छ। यो समाज, तपाईँ म जस्तो सोसियल साइन्सको विद्यार्थीहरूलाई के थाहा छ भने, समाजले जब चित्रण गर्छ नि, मान्छे त्यो समाजको चित्रण मेट्नको लागि फसिन्छ क्या, उसले उसलाई इस्ट्याब्लिस गर्नको लागि त्यसो थियो। तर त्यही मान्छे फर्केर आएपछि यहाँ ऊ इस्ट्याब्लिस हुँदै गयो भनेदेखि, त्यो मान्छेहरू घुम्दै चक्रहरू चाहिँ चल्न थाल्छ, अनि बिस्तारै उसले यहाँ रोजगारी छ, ऊ 6 महिनामा यहाँ, त्यसपछि चाहिँ श्रमको उसले सम्मान गर्न सिक्छ, श्रमको सम्मान गर्न सकिसकेपछि चाहिँ बिस्तारै चाहिँ वैदेशिक रोजगारमा जानेहरू चाहिँ घट्दै जान्छ, ए यति त स्किल मलाई पनि आउँछ भनेर। अहिले त सक्सेस स्टोरीहरू नै छैन कि, मान्छे आउन साथ आउने धेरैजनाले काम गर्ने भनेको हाम्रो एग्रिकल्चर सेक्टरमै हो, 2-4 वर्षपछि ऊ फेल भइराखेको छ, त्यसपछि ऊ फेरि गएको छ, त्यसले गरेको ल्याएर कमाएको पैसा सबै राखे, फेरि जानु पर्यो नि भनेर भन्नु परेको छ। यो म पनि जिम्मा लिन्छु, यो निजी क्षेत्र मैले लगभग 10-15 वर्षदेखि यसमा चाहिँ उद्यमशीलता गरिराखेको सेक्टरको कुराले गर्दा मैले पनि जिम्मा लिन्छु। त्यसकारण चाहिँ वैदेशिक रोजगारको ग्राफ घटाउनको लागि चाहिँ हाम्रो समाज परिवर्तन गर्नुपर्छ, त्यसको लागि मोर देन मोर सक्सेसफुल स्टोरीहरू आउनुपर्छ, त्यसले इन्सपायर गरेर चाहिँ घटाउने कुरा गर्दै जाने हो। तर मलाई व्यक्तिगत रूपमा तपाईँ भन्नुहुन्छ भने, हेर्नुहोस्, हाम्रो समाजले आमा बुबाले बालबच्चालाई यस्तो गरे, हामी कस्तो भयो भने, म भन्दा पहिलो पुस्ता, म भन्दा मेरो बुवा आमाको पुस्ता चाहिँ पहिलो जागिर खान थालेको पुस्ता सेवामा, हाम्रो नेपालको इकोनोमी के भयो भनेदेखि, हामी अरू देश चाहिँ एग्रिकल्चरबाट इन्डस्ट्रीमा, इन्डस्ट्रीबाट सर्भिसमा आयो कि, त्यसरी इकोनोमिक ग्रोथ भयो। नेपालको चाहिँ एकैचोटि एग्रिकल्चरबाट सर्भिसमा आयो, बिचमा हामी इन्डस्ट्री खासै घुस्न पाएनौँ कि, अलिअलि इन्डस्ट्री चलेको, त्यो इन्डस्ट्री बन्द भयो, अनि त्यो अब 46-45 अलिअलि सुरु भएको, अरू भएको चिजहरू चाहिँ इकोनोमिक मुभमेन्टले गर्दा सर्भिस इन्डस्ट्री डेभलप भयो, हाम्रो बैङ्क सैङ्क यस्तो यस्तो चिजहरू डेभलप भयो। त्यो इन्डस्ट्री हामीसँग नभएपछि यहाँको श्रमको कल्चरहरू भएन, होइन, अब त्यो नभइसकेपछि के भयो भने, अनि अलिकति पैसा हुन सक्छ, हामी जस्तै दुःख नपाओस् भनेर आमा बाबुले बच्चाहरूलाई माया गरेर पठाउने कुरा गर्ने गरेन, अनि त्यो श्रम कल्चर चाहिँ घरदेखि नै नभएपछि, अनि त्यही मान्छे जब वैदेशिक रोजगारको लागि गइराखेको छ, गएपछि उसले त्यहाँ श्रम कल्चर सिक्न थाल्छ कि, त्यो श्रम कल्चर सिक्छ 2-3 वर्ष, यहाँ अब अरबौं लगाएर गएर पनि हामी सिकाउन सक्दैनौँ भने 2 वर्ष गएर सिकेर आओस्, होइन, अनि 5 वर्षमा आएपछि उसलाई चाहिँ यहाँ आउन साथ तिमी बाहिरबाट गएर आएको छ वा यहाँ गर्छौ, पुजी गर्नलाई एमएसएमई गर्नलाई छ भने तिमीलाई घर भाडा कर लाग्दैन, तिमीलाई डटाको केही करहरू लाग्दैन, तिमीलाई अब यो स्टार्टअप जे टर्मोलोजी भनिरहेको छ, स्टार्टअप टेक्नोलोजी यो चिजहरू गर्दैन, तिमीले यहाँ यहाँ कन्ट्याक्ट गर्ने यसरी गर्ने।

0: देन उसले के गर्छ भनेदेखि चाहिँ ऊ विदेश जानी नजानी भने उसको चाहिँ सेकेन्डरी थर्ड चोइस हुन्छ के. अहिले चाहिँ विदेश जानी फर्स्ट चोइस भएको छ, रेस्ट अफ थिङ्स चाहिँ उसको भएको छ. इन्भाइरोमेन्ट बनाइदिनु पर्यो. मेरो चाहिँ पालिका जसले अहिले सुनिराख्नु भएको छ स्थानीय तहलाई स्पेसली मेरो अनुरोध के हो भने, तपाईँको पालिकामा 1 करोड रुपियाँ बजेट छ यस्तो कुराहरूको लागि, तालिम साले क्यापेसिटी अरू जे भनेर छ भने, कुन सेक्टरमा तपाईँ ह्युमन रिसोर्स डेभलप गर्न चाहनुहुन्छ, तपाईँकोमा कुन कुन उद्यमहरू छ होइन, उद्योगहरू छ, त्यस्तो उद्योगहरूलाई लिएर तपाईँलाई कतिजना मान्छे हामीले पठाइदिँदा चाहिँ हामी तपाईँलाई दिइदिन्छौँ त्यो पैसा. तर त्यो मान्छेलाई दिने पैसा मात्र होइन, तपाईँको इन्डस्ट्री डेभलपमेन्टको लागि पनि पैसा दिन्छ. दुईटै कुरा चाहियो. अस्ति हामीले कुरा गऱ्यौँ नि होइन, व्यक्तिलाई मात्र दिएर भएन कि, त्यो बिजनेसवालालाई पनि निजी गऱ्यौँ भनेदेखि 2-4-5 घन्टा यसलाई काम लगाइदिनुहोस्, कुरा गरिदिनुहोस्, त्यही हेर्नुहोस् जहाँ पनि पाउनुहुन्छ तपाईँले. हरेक हाम्रो पालिकामा छ एउटा अस्पताल छ, एउटा दुध डेरी छ, हरेकको छ नि. तपाईँले सोच्नु सबै छ त, त्यहाँ एउटा वर्कसप छ, गाडी वर्कसप छ, एउटा ग्रिजको वर्कसप छ, 2-4 कुखुरा काटेर कुखुराको मासु गरेर पनि सिप भन्यो किन भन्नुभयो, त्यसलाई पनि सम्र गरेर गऱ्यौँ भनेदेखि गाउँ गाउँमा त्यसरी रोजगारी क्रिएट हुन्छ, र तालिम त्यो कार्यस्थलमा आधारित तालिम नै सुरु हुन्छ, र वैदेशिक रोजगारमा जाने चाहिँ उसको दोस्रो तेस्रो हुन्छ. किन फुर्सद छैन, ऊ इन्जोय गरिरहेछ, उसको कुरा गरिरहेछ भनेदेखि त उसले सोच्दैन नि त. अहिले फ्रस्ट्रेसन भएर सोध्ने, अहिले के भन्छ, काठमाडौँ तपाईँलाई थाहा छ, बाहिरबाट आउने अनि यसो बस्ने, यो बेरोजगार भएर नि मान्छे यसो 2 महिना कहीँ काम गर्छ, पार्किङ स्थल काठमाडौँ, अनि हेऱ्यो यार जानै पर्यो नि, जानै पर्यो नि भनेर, अनि जहाँ भयो त्यहाँ चाहिँ जाने भइराखेको.
1: काम गरौँ भने सिप छैन,
0: सिप सिक्न निशुल्क सिप सिक्ने ठाउँहरू त कहिले काहीँ आउँछ नि, त्यो कुन कुन मिडियाले चाहिँ कहिले काहीँ आइराखेको हुन्छ, यहाँ यहाँ पाइन्छ भने पब्लिकलाई यति दिनु पर्यो कि गभर्मेन्ट पोर्टलले, यो यो ठाउँमा चाहिँ फ्री पाइन्छ सिप, यो सिप चाहिँ यो अनलाइनमा फ्री पाइन्छ, अफलाइनमा यो पाइन्छ, यो गर है भनेर चाहिँ त्यो स्पेसहरू चाहिँ गर्नु पर्यो. अब हेर्नुहोस्, मैले गभर्मेन्टलाई एउटा भनेको, यो वैदेशिक रोजगारमा जाने आउने यहीँको लागि पनि घरेलु महिला कामदारहरू हामीले पठाइरहेछौँ, गरिरहेछौँ, केयर गिभरको ट्रेनिङ दिएर जाने भन्छन्, यो केयर गिभरको ट्रेनिङ दिनेहरूको चाहिँ इन्फ्रास्ट्रक्चर हेर्नुहोस् त, के सिक्या हुन्छ मान्छे, त्यो युरोपियन मान्छे, इजरायली मान्छेहरू कत्रा कत्रा हुन्छन् ज्याङ्गो ज्याङ्गो, अनि हाम्रो एउटा महिलाले कति गाह्रो हुन्छ, बोक्नु पर्यो, हिँड्नु पर्यो, पल्टाउनु पर्यो, कुरा गर्नु पर्यो, द्याट इज द थिङ्स नि. अब त्यो सँगसँगै मेसिनहरू हुन्छ. एकचोटि मैले श्रमदानकै एउटा यस्तै प्लेटफर्म भन्दा हाँस्नु भएको थियो, तपाईँ पनि हाँस्नु, यहाँ महिलाहरूलाई अहिले ट्रेनिङ दिने हो भने वासिङ मेसिन चलाउने ट्रेनिङ दिनुहोस् भने कि मैले, किनभने अब अर्बन सेन्ट्रिक मान्छेहरूले काम गर्ने मान्छे राख्न थालेछ, 5,000-6,000 पर आवरमा राखेको छ नि त होइन, त्यो आउने मान्छेले आइरन चलाउन आएन, वासिङ मेसिन चलाउन आएन, ओभन चलाउन आएन भने त्यो मान्छेलाई त फेरि यहीँ पनि त सानो अनौपचारिक श्रमहरू गरेको छैन नि त वैदेशिक रोजगार. अब अहिले वैदेशिक रोजगारबाट धेरै फर्केर आएको धेरै मान्छेहरू बिचको टाइम पनि जाने आउने वा विदामा आउँदा पनि अब यो प्लेटफर्म बेस्ड इकोनोमीमा काम गर्न थालेका छन् मान्छेहरू होइन, पठाउँदा छ इन्डिया इट्स अ ब्रान्ड होइन, यस्तो गर्ने भनेर बनाएको छ प्लेटफर्म बेस्ड इकोनोमीमा चाहिँ, जस्तै मेरो पनि प्लेटफर्म एग्री नेपालमा मान्छेहरूले सामान लिएर बेच्न सक्छ होइन. अब त्यो प्लेटफर्म बेस्ड इकोनोमीमा काम गर्नलाई पनि उसलाई चाहिँ के सिकाउनु पर्यो भने, म्यानुअल त बनाइदिनु पर्यो भने, तपाईँ यसरी काम गर्न चाहनुहुन्छ भने यसरी रजिस्टर गर्ने काम गर्ने भन्नुहोस् त, यसरी मोटरसाइकल रजिस्टर गर्ने कुरा गर्ने यो गर्ने यो पनि हो. म त अब यिनीहरूलाई अझ व्यवसाय नै भनिरहेको छु, साथीहरूले श्रमिक भनिराख्नु भएको छ, किन 4-5 लाखको मोटरसाइकल किनेर होइन व्यवसाय नै सुरु गरे, अब मेरो त एकदमै स्ट्रङली व्यवसाय हो उहाँहरू, अनि सेल्फ श्रम त क्रिएट गरेको भयो नि त, त्यो कुराहरू गर्नु पर्यो. सो वैदेशिक रोजगारबाट फर्केर आएकोहरूलाई कुरालाई अहिले अब धेरैवटा प्रोजेक्टहरू आइराखेको छ, प्लिज उद्योग वाणिज्य सङ्घ चेम्बर जो पनि हुनुहुन्छ तपाईँको नजिकको तिनीहरूलाई चाहिँ इन्भल्भ गराउनुहोस्, त्यसपछि चाहिँ त्यहीँबाट चाहिँ स्ट्रक्चर सबै कुराहरू तयार हुन्छ. यो कहीँ नभएको ठाउँमा तपाईँ नेपालको टेक्निकल कलेजहरू हेर्न जानु भएको छ कि छैन, यो स्किल सिकाउने श्रम सिकाउने कुरा गर्ने र त्यो टेक्निकल कलेजहरू म हेर्न गएको छु, मलाई एकदमै माया लाग्छ कि, यति अब इक्विपमेन्टहरू पनि भइरहेछन्, कुराहरू खिया लागेर बसिरहेछन् कि, विद्यार्थी एकचोटि चलाउँछ, अरू कोही हेर्छ, अरू त के कुरा गर्ने, हाम्रै यहीँ गोडावरीमा भएको हाम्रो फार्मको एउटा ऊ छ होइन ट्रेनिङ सेन्टर, अरू बेला मेसिनै खेलाएछ. अब त्यो त वैदेशिक रोजगारबाट आएको मान्छेहरूलाई हामीले त्यहाँ ट्रेनिङ दिन सक्यो नि त, पे गर्छन् भनेर तिनीहरूले कार्यक्रम चाहिँ ल्याइदिनु पर्यो, अनि त्यो चाहिँ अब हेर्नुहोस् गजाङ गुजिङ यसले चाहिँ सक्दैन, हामीले पर्टिकुलर

0: एउटा चाहिँ इन्स्टिच्युट खडा गर्नु त्यसलाई, त्यसले त्यही मात्र हेरोस्, ह्युमन रिसोर्सेस सक्सेसको नेपालको मात्र होइन संसारभरिको लागि ह्युमन रिसोर्सेस हामी प्रड्युस गर्न सक्छौँ कि? हामीले जहिले पनि के भनिराखेका छौँ भने वैदेशिक रोजगारमा एकपटक गएर आएको मान्छे जब विदामा आउँछ यहाँ छ, उसले यहाँ केही तालिम पाएर उसले त त्यहाँ अब सबै कुरा जान्छ भने, अहिले चाहिँ उसले चाहिँ ल $100-150 कुराको लागि पाइराखेको छ महिनाको भनेदेखि, दुईटा स्किल डेभलप गरेर ऊ गयो भने ऊ के थाहा त्यहाँ $500-1000 मा जान्छ नि त। त्यो चिजहरू चाहिँ हामीले डेभलप गर्यो भने अहिलेको लागि त्यसले नेपालको इकोनोमी पनि डेभलप गर्छ र हामीले जहाँ गइरहेछ नि उनीहरूको पनि इकोनोमी डेभलप हुन्छ र हाम्रो चोइस हुन्छ। तर एगेन म के भन्न चाहन्छु भनेदेखि, रेमिटेन्सले मात्र चाहिँ वा वैदेशिक रोजगार पठाएर कुरा गरेर केही सर्टेन टाइमको लागि चाहिँ हाम्रो रमाइलो चाहिँ हुन्छ, सधैँको लागि चाहिँ हुँदैन। उद्यमशीलता डेभलपमेन्ट र उद्यमशीलतालाई राम्रो सिपयुक्त श्रमिक सबभन्दा ठुलो कुरा हो।
1: अलिकति युवाहरूको प्रसङ्ग, जो आफ्नै देशमा स्वरोजगार हुन चाहनुहुन्छ, उद्यमी बन्न चाहनुहुन्छ, उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह सन्देश दिनुहुन्छ?
0: सबभन्दा फर्स्ट त तपाईँलाई जुन क्षेत्र मन लाग्छ कि भन्ने लाग्छ त्यो क्षेत्रमा पैसै नपाए पनि चाहिँ उहाँको सङ्गत गर्नुहोस्, जानुहोस्, बुझ्नुहोस् उहाँले के गर्यो। एक वर्ष टाइम तपाईँ लाइफभरिमा युनिभर्सिटीसम्म पढ्नको लागि 18 वर्ष चाहिँ तपाईँ दिन सक्नुहुन्छ भने एक वर्ष किन दिन सक्नुहुन्न? मन परेको क्षेत्र सिक्नलाई कुरा गर्नलाई युवाहरू प्लिज त्यस्तोलाई सङ्गत गर्नुहोस्। उसको असिस्ट नै भनिदिनुहोस्, झोला बोक्ने मान्छे भयो, यहाँनिर त झोला बोक्ने मान्छे भयो भने केही समस्या हुँदैन, किन बोल्दा कुरा गर्दा धेरै कुरा तपाईँले सिक्नुहुन्छ। त्यो गरिसकेपछि चाहिँ तपाईँले आफूलाई बेसिक स्किलहरू आफूसँग राख्नुहोस्। बेसिक स्किलहरू राख्ने त आफ्नो सेक्टरसँग चाहिने स्किल राख्नु भइसकेपछि, त्यसपछि चाहिँ तपाईँले हरेक पटक चाहिँ एक्जाम दिनुहोस्। म त यहाँ मेरो काम साथीहरूलाई पनि भन्छु, कहीँ खुलेको छ भने इन्टरभ्यू दिएर हेर्नुहोस्, त्यसपछि थाहा हुन्छ आफू कुन ग्राउन्डमा हुनुहुन्छ। सो त्यसरी गर्नुभयो भनेदेखि तपाईँलाई थाहा हुनेछ तपाईँ उद्यमशीलताको लागि हो कि तपाईँ चाहिँ अरू ठाउँमा रोजगारी भन्दा सबैजना उद्यमी बन्नुपर्छ भने छैन, र तपाईँले अरू ठाउँमा रोजगारी गर्ने हो भने पनि तपाईँले त्यसलाई व्यवसायकै रूपमा लिनुहोस्, मैले यति कमाइदिएपछि यति रिटर्न आउँछ भनेर होइन। अब यदि तपाईँ म यति गरिदिएर यति रिटर्न दिन्छु भनेर तपाईँले कसैमा एप्रोच गर्नुभयो भनेदेखि डेफिनेटली तपाईँ बेरोजगार हुनुहुन्छ र मलाई यो गरेर पनि भएन भन्ने कुरा लाग्यो भने हामी चाहिँ तपाईँलाई जिम्मा लिन्छौँ उसलाई रोजगार दिने। यहाँ आउने मान्छे त के हो भन्ने पनि थाहा हुँदैन, यत्रो हामीले वेबसाइट र लिङ्क सहित चाहिँ यस्ता यस्तो मान्छे चाहिन्छ भन्यो भने एकचोटि त्यो कम्पनीको बारेमा गुगल पनि गरेर आउँदैन कि? अनि त्यस्तो चाहिँ नभन्नुहोस्, तपाईँहरू प्लिज स्टडी चाहिँ गर्नुहोस् होइन, एकदम भेरी इजी छ आजकल समराइज हुने भनेर छ, नलेज राख्नुहोस्। नलेजै छैन के? सो युवाहरू जो हुनुहुन्छ तपाईँहरू नलेज राख्नुहोस्, कुनै पनि विषयमा कहीँ पनि जे पढ्यो त्यही हुनुपर्छ भने चाहिँ राम्रो इन्जिनियर राम्रो व्यवसाय भइराखेको छ, राम्रो इन्जिनियरले अरू धेरै राम्रो कामहरू गरिरहेछ होइन, त्यही सेक्टरसँग सबै कुरा हुनुपर्छ भन्ने छैन। तपाईँले तर नलेज चाहिँ राख्नु पर्यो युवाहरूलाई, म त्यसले नलेज राख्यो भने नलेज सिक भयो भने हामी भन्छौँ नि कम्युनिकेसन होइन, तपाईँको नलेज र स्किल इक्वल टु नलेज प्लस स्किल इक्वल टु नै तपाईँ चाहिँ ले कमाउने हो गर्ने हो प्रगति गर्ने हो कि, नलेज प्लस स्किल इक्वल टु सक्सेस हो।
1: तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: धेरै धन्यवाद यो कार्यक्रममा मलाई यसरी बोल्ने कुरा राख्ने मौका दिनुभयो। हामीले कुरा गर्ने बेलामा हामी प्र्याक्टिकली कुरा गर्छौँ होइन, र त्यो प्र्याक्टिकल कुराहरू तपाईँले सुनिदिनु भयो र केही कुराहरू तपाईँलाई फेरि छलफल गर्न मन लाग्यो, कुरा गर्यो यो त होइन कि जस्तो लाग्यो वा होइन अब म सहकार्य गर्छु भन्यो भने श्रमको लागि तालिमको लागि कुराको लागि चाहिँ कृपया वा तपाईँले नै आफ्नो आर्थिक प्रगतिको लागि चाहिँ नियरेस्ट उद्यमी व्यवसायीहरूसँग सङ्गत गर्नुहोस्। उद्योग वाणिज्य संघको अफिसमा एकचोटि हरेक जिल्लामा उद्योग वाणिज्य संघको अफिस छ, जानुहोस् त्यहाँ अनि कतै न कतै सङ्गत गर्नुहोस् र तपाईँ सफल हुनुहोस्।
1: उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेहमा फुकी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com मा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-0-12-35-888

लागिमा नगर्ने निर्णय गरेको हो। तर सरकारले पदपूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको जनाएको छ। फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै निर्णय गरिएको तर पूर्ण रूपमा नरोकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले निकालेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कुनै पदमा पदपूर्ति गर्नुपर्ने अति आवश्यक भएमा फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीमा पदपूर्ति गर्नुपर्ने अवस्थामा आएमा भने नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने उल्लेख छ। सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको कार्य अघि बढ़ाएको जनाएको छ। साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र त्यसै अनुसार कर्मचारी व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको सरकारले जानकारी दिएको छ। नवगठित तथा गाविएका मन्त्रालय र माताहतका निकायको संगठन संरचना र कर्मचारी दरबन्दी निश्चित गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको विज्ञप्तिमा उल्लेख छ। यो सर्वेक्षण सम्पन्न भएपछि अहिले कायम रहेका कतिपय दरबन्दीहरू घट्न सक्ने र केही कर्मचारी दरबन्दी भन्दा बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै सरकारले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा केही कड़ाई गरेको हो। सरकारले विपदको पूर्व चेतावनी सहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्ट लागू गर्ने भएको छ। हिजो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा मोबाइल फोन प्रसारण प्रणाली मार्फत विपदको पूर्व सूचना दिने तयारीका विषयमा छलफल भएको हो। प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्व सूचना प्रणालीको महत्वपूर्ण अंग हो। यस प्रणाली मार्फत मोबाइल संचारको रेडियो एक्सेस नेटवर्क प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपदको चेतावनी सहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ। छलफलमा विपद व्यवस्थापन तथा दूरसंचारसँग सम्बन्धित संघीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख तथा बाढ़ीविद

विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे गाड़ी खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने भएको छ। अर्थ मन्त्रालयले हिजो जारी गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा पूर्व सहमति नलिई कुनै पनि गाड़ी खरिद गर्न पाइने छैन। वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ। सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्ग भन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाड़ामा लिनुपर्नेछ। कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ। भाड़ामा लिने घर पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनु पर्ने मार्गदर्शनमा उल्लेख छ। पानी, बिजुली, संचार, महसुल, घर भाड़ा, इन्धन, मरमत खर्च, मसलन्द तथा कार्यालय सामग्रीको खर्च, भत्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्च लगायत प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाई खर्च गर्नुपर्नेछ। सार्वजनिक खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शन गरेको छ। भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाई सरकारी कोषको प्रभावकारी उपयोगका लागि मासिक नगद योजना तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ। नगद प्रवाहलाई व्यवस्थित गर्न 1 अर्ब रूपियाँ बढ़ीको भुक्तानी दिनुपर्ने भएमा 7 दिनभित्रै अर्थ मन्त्रालयलाई अनिवार्य जानकारी गराउनुपर्नेछ। आयोजना तथा कार्यक्रम कार्यान्वयनको सिलसिलामा सिर्जना हुन सक्ने वित्त जोखिमका आकलन गरी वित्त जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेछ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायका अनुसार ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पूँजीगत खर्चमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ। बजेट कार्यान्वयनमा आइपरेका समस्या कारणहरू उल्लेख गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय मा पठाउने व्यवस्था मिलाउन मार्गदर्शनमा आग्रह गरिएको छ। हरेक 2 महिनामा अर्थ मन्त्रालयमा हुने बजेट कार्यान्वयन सम्बन्धी समीक्षा हुनेछ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत मार्गदर्शन जारी गर्दै आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न भनेको छ। अर्थ मन्त्रालयले यही साउन 1 गते जारी गरेको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको 7 दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता कार्यविधिले थप आर्थिक दायित्व सिर्जना गर्ने अवस्था भएमा भने अर्थ मन्त्रालयको पूर्व स्वीकृत अनिवार्य हुने व्यवस्था गरिएको छ। मार्गदर्शन अनुसार स्वीकृत आयोजना तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक अस्थायी दरबन्धित अर्थ मन्त्रालयको सहमतिमा साउन मसान्तभित्र मन्त्री परिषदबाट स्वीकृत गरिसक्नुपर्नेछ। साथै बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना तथा कार्यक्रमको खरिद प्रक्रिया मध्यकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्रै अघि बढ़ाउन निर्देशन दिएको छ। अर्थ मन्त्रालयले वैदेशिक ऋण वा अनुदान सम्झौता प्रभावकारी नभएसम्म त्यस्ता आयोजनाका लागि छुट्याइएको वैदेशिक स्रोत र नेपाल सरकारको म्याचिङ फण्ड खर्च शीर्षक लगायत म्याचिङ फण्ड खर्च शीर्षगत आधारमा रोक्का रहने स्पष्ट गरेको छ। पूर्व प्रभावी वित्तीय सम्झौता भएका आयोजनामा भने मन्त्रालयको सहमति भुक्तानी दिन सकिने व्यवस्था गरिएको छ। बजेट सहयोगतर्फ विनियोजन गरिएको रकम समयमै प्राप्त नभए नेपाल सरकारको स्रोतबाट अस्थायी रूपमा हिसाब मिलान गर्ने व्यवस्था गरिएको छ। नयाँ आयोजना तथा कार्यक्रमको हकमा भने वित्तीय सम्झौता प्रभावकारी भएको सुनिश्चित भएपछि मात्र खर्च गर्न निर्देशन दिएको छ। भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ। खाने तेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चा पदार्थ लिएर गएको साउन 1 गते कोलकाताबाट छुटेको 40 कन्टेनर सहितको कार्गो रेल हिजो विराटनगर आइपुगेको हो। स्वस्तिकायलको औद्योगिक कच्चा पदार्थ लिए आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन्। नेपाल भारत परिवहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर 18 बुधनगर भिडियारी स्थित नेपाल भन्सार यार्डसम्म ल्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। सड़क मार्गको तुलनामा कार्गो रेल सुरक्षित भर पर्दो र न्यून लागत हुनुका साथै झण्डै 24 घण्टाको समय अवधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ। वीरगंजमा मात्र उपलब्ध कार्गो रेल सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि

0: पूर्वी क्षेत्रका उद्योगी व्यवसायी खुशी भएका छन्। बागमती प्रदेशको मुख्य सड़क खण्डमा अहिले निर्वाध रूपमा गाड़ी सञ्चालन भइरहेको छ। वर्षासँगको पहिरोका कारण केही दिन बागमती प्रदेशको पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरणीको राजमार्ग र हेटौँडा काठमाडौँ सड़क खण्ड सञ्चालनमा अवरोध हुँदै आएकोमा आज यी सड़क खण्डमा गाड़ीहरू चलिरहेको नेपाल प्रहरीले जनाएको छ। चितवन र धादिङका विभिन्न खण्डमा हिजो दिउँसो सड़क खुलेपछि दुईतर्फी गाड़ी निर्वाध रूपमा सञ्चालन भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगैको पहिरोको जोखिम कायम रहेकोले यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई प्रहरीको आग्रह छ। यसै गरी अरणीको राजमार्गका भोटेकोशी गाउँपालिकाको जिरो किलो र कोदारीमा पनि गाड़ी सञ्चालनमा आएको छ। साथै मकवानपुरको हेटौँडादेखि काठमाडौँ ललितपुरको सड़कमा पनि गाड़ी चलिरहेको छ। बीपी राजमार्गको काभ्रेको खुरकोटदेखि कटुञ्जे बेसीमा भने रातिको समय गाड़ी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। वर्षासँगैको सम्भावित बाढ़ीलाई मध्यनजर गरी गएको असार 29 नै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। अहिले पनि गाड़ी सञ्चालनमा कुनै रोक लगाइएको छैन। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनु नै छौं। तपाईँ पनि रेडियो सुन्न गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99

0: महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कति

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: विश्राम बजार भक्तपुरमा गेस्ट हाउसको झ्यालबाट खसेर दोलखा घर भएकी एक युवतीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका एक दूधपाटी स्थित लुम्बिनी गेस्ट हाउसको झ्यालबाट खसेर 18 वर्षीय युवती सलिना श्रेष्ठको मृत्यु भएको। दोलखा घर भई हाल चाङ्गुनारायण नगरपालिका 9 टेडोल बस्ती आएकी सलिना सोमबार बिहान करिब 3 बजे गेस्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सख्त घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ। काभ्रे पलाञ्चोकमा वृद्ध भत्ता लिएर फर्किने क्रममा रोसी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। रोसी गाउँपालिका 7 कटुन जेबीसीका 75 वर्षीय मतिमान पाखरिनको मृत्यु भएको। सोमबार वृद्ध भत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ ब्याङ्कमा गएर फर्कने क्रममा उनलाई खोलामा 81 आएको हेलले बगाएको प्रहरीले जनाएको छ। खोला तर्ने क्रममा पाखरिनलाई बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यस लगत्तै खोजी कार्य शुरू गरेको प्रहरीले पाखरिनलाई रोसी गाउँपालिका 8 किमदी बेसी स्थित रोसी खोलाको किनारमा मृत अवस्थामा फेला पारेको हो। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। देशको पहाड़ी र हिमाली भूभागमा साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। कर्णाली प्रदेशका केही स्थानमा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मध्य प्रदेश तथा कर्णाली पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्ताबाट

पाँचौं स्थानमा छ, नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो, नामिबिया 22 अंक सहित सातौं स्थानमा छन्। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। घरेलु मैदान किर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जित्दै आफ्नै अवस्था बलियो बनाएको थियो। त्यही लहेलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्ड्स पुगेको छ। विश्वकप लीग दुईमा हरेक टोलीले 36 खेल खेल्नेछन्। नेपालले अझै 8 खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष छभित्र रहनुपर्छ। यो श्रृंखलाका लागि कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्ड्स पुगेको हो। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यो तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्थान बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 98012038 05 र 98604-85 3

0: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक बसपार ट्राफिक कार्यालय को माथिल्लो साइड
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
2: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
3: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: घर बनाउनु को लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

माया लाग्छ लैजाउ भने जल्ली खोली छेउमा बर पिपल तिर्सो जाउँ त गल्ली छोडी जाउँ त माया लाग्छ

0: प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98-48-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायन जन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकसेवा लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समिजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.nbको साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफिम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ विस्तार मस्त रहेर चाहिँ हामीलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँको लागि सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ 0440 40 00 26। त्यसमा फोन गरेर तपाईँ फटाफट आउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम चारिरहेको छ। आजको बसाइमा के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउनु पर्ने हुन्छ। आज चाहिँ मंगलबारको बसाई, आजको बसाईमा सर्वप्रथम त तपाईँले फेसबुक पेजबाट पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नेछौ र तपाईँले कार्यक्रममा सहभागिता जनाउँदाखेरि छोटो मिठोमा मात्रै आफ्नो साथीसँगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। र कार्यक्रममा अवधिभरि एकदमै मिठा र माइला लोक गीत संगीतहरू राख्नेछौ र तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो बिहानको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, मिलापातमा हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भने यो कार्यक्रमलाई चाहिँ हाम्रो सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योतिलाई नै सम्झन सक्नुहुनेछ र जीवन बीमा गरेर टुकसँग साँच्चै बस्न सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: दुई मिठो मनसुनी गीत छुट्न लाइफ रहेछ क्यारे भने भोकलमा रहेको थियो थानेश्वर गौतम, त्यसै गरी भोकलमा रहेको थियो शान्ति श्री परियार र थानेश्वरकै उहाँको रहेको छ र म्युजिकमा रहेको छ पूर्ण भट्टेउला र म्युजिकमा रहेको छ थानेश्वर नै रहेको छ उहाँको एकदम मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। अब पनि पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला तर पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ र तपाईँले फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि तपाईँले फोन लाग्छ भने सहभागिता जनाउन सक्नुहुनेछ। यो बिहानको समय छ, तपाईँ मेला पात गस्तर गरिराख्नु भएको छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर चाहिँ हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: काठमाडौँबाट भूमिका राई।
0: भूमिकाजीको खबर के छ?
1: हामी त एकदम ठिकै छ, म ड्युटी दिइरहेछु, पनि भर्खरैदेखि फेसबुकलाई सुन्दैछु।
0: भर्खर मात्रै कार्यक्रम सुन्नुभयो?
1: हजुर हजुर।
0: के छ अनि अरू खबर त्यता काठमाडौँतिरको?
1: यता मजाले घाम लागिरहेछ, ठिकै छ। हिजो चाहिँ पानी गरिरहेको थियो, आज चाहिँ राम्रै गरी घाम लागिरहेछ। अनि हजुरहरूकोतिर कसो छ?
0: यता चाहिँ हाम्रो अहिले बिहार चाहिँ कस्तो होइन दुम्ब भइरहेको थियो, चिसो चिसो थियो, अहिले चाहिँ मजाले चर्को चर्को घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है त?
1: हजुर हजुर, बर्खाको टाइम हो, त्यतिखेरै पानी नै पर्न सक्छ, त्यतिखेरै घाम पनि लाग्न सक्छ।
0: यसै छ मौसमको कुरा गर्नुपर्दा, हजुरको खाना भयो कि बाँकी छ?
1: मेरो भइसक्यो, हजुरको पनि भयो होला नि?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ है त?
1: हजुर, मजाले खानु होला है त?
0: ल त्यस्तो हामी मजाले खान्छौँ है त।
1: हुन्छ
0: ल, हामी कार्यक्रमतर्फ लागौँ। आजको बसाइमा चाहिँ साथी सङ्गीलाई छोटो मिठोमा सम्झना गर्नुपर्ने हुन्छ र हाम्रो विशेष त हामीले चाहिँ कमेन्टलाई चाहिँ प्राथमिकता दिनेछौँ।
1: हजुर, फर्स्ट अफ अल त शुभ भएको दिन हुनुहुन्छ हजुरको लागि नै, अब बच्ने सँगसँगै मिलेर मजाले इन्जोय गर्ने साथी शुभ दिन भनेर चाहिँ एकदम। त्यसै गरी साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राय, स्नाइन बस्नेत, बोबी श्री सुमगा, लक्ष्मी छेत्री, दिदी अल्का बान्दवा, निमा शेर्पा, भगी सुनिता तुलुङ, अनि कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, ढकल धर्मा राज, राजगालीमा राजविरही काइला, धेरै साथीहरू त हुनुहुन्छ, गगन तेरे, सोनिम शेर्पा, अस्मि सोताङ, मलाई चिन्ने सम्पूर्ण साथीहरूको लागि शुभ दिन भन्दैछु। दिदी बाई बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो भूमिका राई, काठमाडौँदेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। आजको बसाइमा चाहिँ तपाईँले कार्यक्रममा सहभागिता भएर चाहिँ छोटो मिठोमा मात्रै सम्झना सन्देश राख्न सक्नुहुनेछ। आज विशेष चाहिँ हामीले कमेन्टलाई चाहिँ स्थान दिनेछौँ। यति बेला हुनुहुन्छ धेरै साथीहरूले पनि कमेन्ट गर्नुभएको छ। बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते हाई, केही साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सम्झिनु पर्दा विनोद टेकेन्द्र आचन लिम्बु तारा शङ्करलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छ भन्नुभएको छ। र त्यसै गरी टेकु छेत्रीजी हुनुहुन्छ, उहाँले पनि हजुर नमस्कार आरामै हुनुहुन्छ, म पनि सुन्दैछु है, तनहुँबाट मौसमको अवस्था, पानी ठूलो परिरहेकै छ, शीतल छ, अब बज्ने मिठो बाका हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते। नमस्कार हजुर, निमाजी बोल्नुभयो? के साह्रैमा हुनुहुन्छ?
2: एकदम आरामसँग मङ्गल छु भन्नुहुन्छ, के छ हजुर लगायत रामी छाप्रेको?
0: हामी लगायत हाम्रो रामी छाप्रेको पनि एकदम राम्रो छ, रमाइलो छ भन्नुपर्छ होइन, अहिले चाहिँ मजाले चर्को चर्को घाम लागिरहेको छ, यताको खबर भन्नुपर्छ। अनि खाना लिनुभयो कि बाँकी छ हाम्रो निमाजीको?
2: ए त घाम लागेको छ, पुरा दुम्बा लागेको छ, अनि यस्तो खाना अहिले खाएको छैन भन्नुपर्छ, अनि हजुरले खानुभएको होइन?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त।
2: ए हजुर,
0: ठिक छ, कार्यक्रममा आउनुभयो। आजको बसाइमा चाहिँ हाम्रो साथी सङ्गीलाई सम्झाउनु पर्ने छ छोटो मिठोमा है त।
2: मलाई ओखलढुङ्गा चढ्नुको निमन्त्रित भनेर चिन्ने नचिन्ने सम्पूर्ण सम्पूर्णलाई सुनाउन चाहन्छु भन्दै छुट्टिन्छु। बाबाई
0: उहाँ हुनुहुन्थ्यो निमा शेर्पाजी हुनुहुन्थ्यो ओखलढुङ्गा चढ्नालोबाट। उहाँले पनि आफन्तजनलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको जन्मराशि हुनुहुन्छ। नमस्ते शुभ दिन, म टकाल धर्मराज पीर्तामुर झापा घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन 5 गते जन्मदिन मनाउने सानी छोरी प्रिया श्रेया आचार्य भान्जा बाबु अनमोल फुक्रेल झापा के दिदी बालिका ढकाल इलाम के बहिनी सविता ढकाल र साथी शान्ति गुरूङ तेह्रथुम के सानी नानी प्रेक्ष केसी त्यसै गरी सुनसरीका साथी राकेश श्रेष्ठ विक्रम डोटेल र साथीहरू नवीन दाहाल विश्व दुलाल धनराज एम्पू र कर्णप्रिय केसी संगीतलाई पनि जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने नहुने सम्पूर्ण साथीलाई शुभ दिनको कामना गर्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, नमस्ते नमस्ते सिस गुड मर्निङ है, म बागसर नगरपालिका 8 को मान्छे हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु। मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
3: नमस्कार जी, नमस्ते सासमाता दिदीले मिठो सम्झना है
0: हजुरलाई। नमस्ते नमस्कार, गुड मर्निङ सासमाता दिदीले, हाम्रो डोलमाजी बोल्नुभयो
3: हजुर।
0: के छ आराम हुनुहुन्छ
3: दम दिदी? आरामै छु भन्नुपर्छ। अनि हजुर लगायत
0: मलाई त हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिक छ, काम लागिरहेको छ अहिले चाहिँ भन्नुपर्छ है। बिहान चाहिँ धुम्म थियो र हजुरको के कस्तो छ सुनाउनुहोस्। अनि खाना भयो कि बाँकी छ त?
3: मेरो खाना बाँकी नै छ भन्नुपर्छ है दिदी। यहाँ चाहिँ मजाले कुरा गर्नुपर्दा एकदम धुम्म धुम्म छ भन्नुपर्छ है।
0: ठिकै छ, त्यता चाहिँ काम लागेको छैन, धुम्म भइरहेछ है।
3: हजुर, अनि के छ सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आएर म कसैले छु भन्नुपर्छ, हजुरलाई पनि सन्चै छ होला नि होइन?
3: एकदम दिदी, हजुरहरूलाई सन्चै भएपछि हामीले चाहिँ सन्चै हुने कुरै भएन नि।
0: पक्कै पनि ठिक छ, मिठो कुराकानी भयो। आज चाहिँ छोटो मिठोमा आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु पर्ने हुन्छ है त?
3: हुन्छ, फर्स्ट अफ अल त एक्सिट भएछ कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, मैले कार्यक्रम सुन्न पाएको छैन प्राइभेट दिनमा, हजुरलाई साथ सपोर्ट दिनको लागि को हुनुहुन्छ अघि भन्न चाहे, त्यसपछि हाम्रो दाइसु राज महतको लागि पनि भन्न चाहे, मेरो घर फ्यामिली सम्पूर्णको लागि, मेरो साथी चाहिँ आज गाउँबाट सिटीसम्मको छ, उसलाई शुभयात्रा साथी राम्ररी जानु होला भन्न चाहे। त्यसै गरी मेरो साथीहरूको नाम लिनुपर्दा सिंह शेर्पा, निमा शेर्पा, लक्की डोमा शेर्पा लगायत माइडोल भनेर चिन्ने नचिने माया गर्ने घृणा गर्ने सम्पूर्णको लागि भने सिटिङ सिटिभी नमस्ते बाबाई टेक केयर।
0: हवस् त नमस्कार, उहाँ डोलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद। आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला तपाईँले फोन गर्न सक्नुहुनेछ, अब एकजना साथीसँग हामी कुराकानी गर्नेछौँ अझै पनि, र त्यसपछि मिठो गीततर्फ लाग्नेछौँ। हुनुहुन्छ, हेलो दिदी नमस्ते। नमस्कार है, म पनि सुन्दैछु रामेसा बोजी घर भइहाल्छ सिन्धुलीबाट थापा, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, शुभ बिहानी पोखरेली। नमस्कार है, म पनि कार्यक्रम सुनिरहेको छु पोखराबाट, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु, गीत संगीतको जय होस्, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि तोहाको तर्फबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए, उहाँ बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ, तपाईँले फेरि पनि फोन गर्नुहोला पनि भन्न चाहन्छु। र त्यस गरी धनुभज मिर्जी हुनुहुन्छ, प्यारी दिदी हजुर नमस्कार, आरामै हुनुहुन्छ, खाना लिनुभयो त सुन्दैछु है, एसएमएस गरेको छु, वाचन गरिदिनु होला भन्दै हुनुहुन्छ। अब बस्ने गीत हजुरको लागि प्राविधिक मित्रलाई र घर परिवारमा मम्मी बाबा दाई बहिनी दाई को लागि पनि, दाईहरूमा पनि डबिन तामाङ, नरगी सिंह, बिन राज मगर, शंखा लामा दिदी, कविता मगर, त्यसै गरी साथीहरूमा शिला अधिकारी, युनिसा जी हुनुहुन्छ, युनिसा तामाङ, जेनिसा लिम श्रेष्ठ, अनु मगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, राजकले मगर, विनिता छेत्री, अमिना त्यसै गरी सञ्जय बस्नेत, सम्पाली शेर्पा, स्नेह श्रेष्ठ, हिमाली छेत्री, छेत्री कल्पुनिस्ता लामा, सुकलराज रसाली, रामकुमार लिम्बु, रमेश गजमेर, त्यसै गरी हुनुहुन्छ रमेश गताने, कविता गौत खतानी, त्यसै गरी अविनाश मगर, मौसम आछामी, बेलिया छामी, राम बराल, भुवन बराल, अभिषेक कुमार तनुकी, सुनिता सुनवार, रमिला तामाङ, राजु भुजेल, राज कालीकोटे, त्यसै गरी पोखरेल सबिना, रूपा सहयोगी, सोना कन्दुङमा, सुमित सुनवार, त्यसै गरी पासम मो शेर्पा, त्यसै गरी हुनुहुन्छ गहतराज ग्रीष्म मगर्ने नानु, हुनुहुन्छ प्रकाश खड्का, पाई संगम अधिकारीलाई पनि लगायत सबैलाई मिठोमाया सम्झना सहाय दिदी भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। कोही साथी हुनुहुन्छ, उहाँ छुटिसक्नु भएको छ, पालो तपाईँ भइरहेको छ, फोटो फटाफट तपाईँले फोन गर्नुहोला। आजको बसाईमा छोटो मिठो मात्रै साथी सङ्गीलाई सम्झन दिनेछौ र मिठा गीत संगीतहरू पनि कार्यक्रम समय अवधि पनि राख्नेछौ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
4: नमस्कार
0: दिदी। नमस्कार रमिलाजी, नमस्कार। शङ्कर सभादेखि के छ अनि हजुरको खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ है, यता अहिले चाहिँ घाम लागिरहेको छ रामेछापतिर भन्नुपर्छ। खाना लिनुभयो त?
4: भइसक्यो
0: खाना, भइसक्यो। मेरो चाहिँ बाँकी नै छ, एक्लै पो खानु भएछ त, मलाई नडाकी किन त नि त्यही त बाँकी राख्नु हुँदैन थियो, तर पनि अब थाक्दैछ त्यही भएर न। ठिकै छ, कार्यक्रममा आउनुभएको छ अनि अरू सुनाउनु सुनाएन, अरू खबर के छ?
4: ठिकै छ
0: है, ठिक हुनु पर्यो नि, ठिक हुनु भएन है कहिले पनि। ल ठिकै छ, हामी कार्यक्रमतर्फ लागौ, आफ्नो आफन्तजन साथी सङ्गीले सम्झनुहोस् है त।
4: पहिला दिदी तपाईँको लागि, एफएम होली युनिटको लागि, दाइदेवमा चाहिँ धुरो पाण्डे, निर्मला बौर्या, दिदी धनु रत्नी, अनि मन परिया सम्पूर्णलाई
0: हुन्छ। नमस्कार, भन्नुहुन्थ्यो रमिला तामाङ सङ्घको सभापतिदेखि, उहाँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई छोटो मिडियामा सम्झना राखेर जुटिसक्नु भएको छ। यति बेला भने हामी अर्को मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली

0: चालीस पाँच चालीस दुई तीन नौ
1: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
0: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
1: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: विराज किसानको साथी
3: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
4: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
5: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
6: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
7: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954015775 9841690669 9864147788
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
9: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
10: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
11: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869722544
11: 9840378093 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली
12: भूक्षय नियन्त्रण गरौँ उर्वर भूमि जोगाउँ
13: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
12: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
13: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
13: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन

0: कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यो चोली तुनाले, यसमा आवाज रहेको थियो कुलेन्द्र विश्वकर्मा, शान्ति श्री परिहार, शान्ति बुढा छेत्री सरी रहेको छ, र अर्जुन सापकोटा, लक्ष्मी खड्काको आवाज रहेको छ भने लिरिक्समा रहेको छ नेत्र आर्यल, र म्युजिकमा रहेको छ रोशन परियारको रहेको छ। मिठो गीत हामीले कार्यक्रमको सुरुमा चाहिँ राखिसकेका छौँ। अब यस्तै मिठा गीत संगीतहरू कार्यक्रम समय अवधिभर बस्नेछ, तपाईँहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पर्ने हुन्छ, र कमेन्ट मार्फत आफ्ना आफन्त साथीसँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ। आजको बसाई कमेन्टलाई स्थान दिने रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, साथी के को बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ?
1: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ दिदी, अनि हामी ठिकै छ।
0: मेरो पनि एकदम खबर ठिकठाक छ, हाम्रो रमाइलो छ भन्नुपर्छ। यताको मौसमको कुरा गर्नुपर्दा, अघि सफा काम लागेको थियो, फेरि पानी छिट्याउन लागिरहेको छ। मौसमको कुरा गर्नुपर्दा यस्तै छ भन्नुपर्छ। अनि त्यता के कस्तो छ, अनि खाजा भयो कि बाँकी छ हजुरको?
1: यता पनि त्यस्तै छ भन्नुपर्छ, मेरो चाहिँ बाँकी छ, अनि दिदीको भयो कि बाँकी छ?
0: ल, मेरो पनि खाना बाँकी नै छ, अब केही समयपछि हुन्छ है, त सँगै खानुपर्छ यतै आउनुहोस् है। पक्कै पनि समयलाई मिलाउनुहोस्, अनि हामीसँग कुराकानी गर्नलाई छिटो भन्दा छिटो आउनुहोला है त। ल, हामी कार्यक्रमतर्फ लागौँ। आज छोटो मिठोमा आफ्नो साथी सङ्गीलाई सम्झनु पर्ने हुन्छ, सम्झनातर्फ लागौँ।
1: दिदी, फर्स्ट अफ अल दिदीहरूको लागि, अनि प्राविधिकमा रहनुहुने मित्रको लागि, अनि सुन्दै हुनुहुन्छ होला दिदी, कविता मगरको लागि, करिना मगरको लागि, दिदी सरस्वती मगरको लागि, र सुन्दै हुनुहुन्छ होला दिदी जानुका मगरको लागि, र मलाई शर्मिला मगर भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दैछु। चिन्छु दिदी, नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँले पनि छोटो मिठोमा आफ्नो साथी दिदीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। र शान्ति ऋषिजी हुनुहुन्छ, गुड मर्निङ सेस, म पनि सुन्दैछु है रोल्पा भाटा भन्ने हुनुहुन्छ। छेत्री आयुषजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ अविनाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते दिजी, म अमिना सुनवार फ्रम दुलखाबाट साथीहरूलाई सम्झनु पर्दा चाहिँ हुनुहुन्छ मनिता मुटुमा, अनिता मगर, त्यसै गरी प्यारे मान्छे सुशीला विश्वकर्मा दादा हुनुहुन्छ, राजगले मगर, विवश गुरुङ पृथक, त्यसै गरी तिलक विष्ट, टेकु छेत्री, रत्नबहादुर थापा, कुमार प्रजा, कायल अबिर, मानस सुनवार, नवराज श्रेष्ठ, माया निरुता युञ्जन, संगीता लामा, कविता कताने, अलिसा लिम्बु, सरस्वता पोखरेल, हर्पल रोशनी, त्यसै गरी थर्ण कसुमेर, किराती अञ्जना एण्ड अर्को लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ दीपिका पूर्वस्थाने मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते दिदी, केटिएमबाट चाहिँ दीपिका पूर्वस्थाने मगर हो, सुन्दैछु प्रोग्राम, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ जीवनविकजी हुनुहुन्छ, दिदी नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, र हजुरलाई हावा मान्छेले भन्ने गीत बजाइदिनु त हजुरले विष्णु माझीको के भन्नुभएको, तपाईँले गीत चाहिँ अलि गीतको नाम चाहिँ प्रश्नसँग लेखेर पठाउनु होला है त। तिजका गीतहरू कहिलेबाट बज्छन् भन्नुभएको छ, अब केही समयपछि बज्छ है, तपाईँले चाहिँ गीतको नाम प्रश्नसँग पठाउनु होला है, फेरि पनि तपाईँले रोज्नु मन छ भने चाहिँ। र त्यसै गरी तुलसी रियाजी हुनुहुन्छ, हेलो हजुर, के छ खबर, सन्चै हुनुहुन्छ नि, म पनि दैलेखबाट चाहिँ तुलसी केसी हो, सबैलाई मिठो माया सम्झना छ भनिदिनु छ, तुलसीजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ भूमिका राईजी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ, शुभ बिहानी है दिदी, के छ खाना खानुभयो त, सुन्दैछु है काठमाडौँबाट, मिस यु भन्नुभएको छ। त्यसै गरी आकाश राई, अल्का भान्थवा, त्यसै गरी हुनुहुन्छ अर्को साथी बेबी श्रेष्ठ मगर, लक्ष्मीजी हुनुहुन्छ, लक्ष्मी छेत्री, निमा शेर्पा, जनक रजाली मगर, रञ्जित राई, मिसिङ रेवत, त्यसै गरी ढकाल धर्मराज, मिडिया प्रेमी निमो शेर्पा, मनको साथी जीवन कार्की, फुसी संस्कृति लामा, दिल दुखी रिया, युक्त प्रसाद श्रेष्ठ, राजकाले मगर, स्वर्णिम शेर्पा, जुनिता चामलिङ राई, विमला भुजेल, दिल दुखी रिया, त्यसै गरी हुनुहुन्छ संगुमाया शेर्पा सानुमाया शेर्पा त्यसै गरी मिडिया प्रेमी निर्मला ओलेनजी हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद। यदि मलाई कोही साथी हुनुहुन्छ स्वागत गर्छु भन्दै थिए उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो। कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसक्यो जस्तो लाग्यो। जो साथी हुनुहुन्छ फेरि पनि स्वागत छ है हजुरलाई। फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला तपाईँको लागि। हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ होइन। हाम्रो गाउँ अब रामी साथतिरको खबरहरू पनि मैले तपाईँलाई जानकारी गराउँदै आइराखेको छु र धेरै साथीहरू विभिन्न ठाउँमा आउनुहुन्छ र त्यहाँको के कस्तो छ मौसम त्यो पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो हुनुहुन्न भन्दै हुनुहुन्छ। सुमित यात्रा सुनवार किराजी हुनुहुन्छ, गुड मर्निङ सुन्दरानी वाकर हजुर, खानुभयो त भन्दै हुनुहुन्छ। मेरो खाना बाँकी नै छ, हजुरलाई पनि सन्चै छ भने आशा लिएका छौँ है त। र म चाहिँ रामे छपेउराली हाल चाहिँ काठमाडौँबाट हो, कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद। र यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी हजुर।
0: नमस्कार हजुर। नमस्कार दिदी, के छ आराम हुनुहुन्छ नि?
2: एकदम टिस्टा भन्नुपर्छ।
0: मेरो चाहिँ भाग्य नै छ देवजी, कार्यक्रम सुन्नु भएको छ कि छैन?
2: मेरो पनि भएको छैन, अब एकैछिन कति हुन्छ भन्नुपर्छ है। आज सङ्गति जानु पर्यो, आज घरेलु सङ्गति पनि थियो, आज जानु सकिन, आज गइन, अनि त्यही हुनाले फोनमा कुरा गर्न पाइयो दिदीहरूसँग, एकदम खुसी लाग्यो भन्नुपर्छ है त।
0: ठिक छ, मलाई पनि एकदम खुसी लागेको छ हजुरसँग यसरी कुराकानी गर्न पाउँदाखेरि धेरै खुसी लाग्छ। अनि त्यताको मौसम कस्तो छ देवजी?
2: धुम्म धुम्म छ दिदी हजुर, अहिलेसम्म अलि घाम त्यति लागेको छैन, धुम्म धुम्म नै छ भन्नुपर्छ है त।
0: धुम्म धुम्म छ है?
2: हजुर
0: ठिकै छ, अब यस्तै छ बर्खाको समय छ, एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ है, यस्तै भइरहेको छ। र आफ्नो चाहिँ स्वास्थ्यको ख्याल गर्नुहोला। अनि अब टाढाको यात्रा गर्दै हुनुहुन्छ भने आफूभन्दा अलि साना होइन वृद्ध वृद्धाहरूलाई चाहिँ अलिकति सुविधा पनि दिन सक्नुहुनेछ। यस्तो ठाउँमा जानुहुन्न, यस्तो अवस्था भइरहेको छ, यस्तो न्युज आइरहेको छ भनेर सल्लाह सुझाव पनि दिँदै गर्नुहोस् है त। ल हामी कार्यक्रमतर्फ लाग्छौँ, साथी सङ्गीलाई छोटो मिठोमा सम्झनुहोस् है त।
2: हुन्छ, विशेष गरी दिदी हजुरको लागि, अनि प्राविधिकमा रहनु दाईको लागि, रेडियो हजुरको रेडियो ओलिनको लागि, दिदी ललित आयोगको लागि, लगायत रेडियो परिवार सम्पूर्णको लागि भन्न चाहन्छु। अघि भर्खर कल गर्ने बहिनी रमिला तामाङको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, पौडेल लगायत सबैको लागि
0: हवस् त। नमस्कार। हुन्छ देवजी, उहाँले पनि आफ्नो आफन्त जन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। धेरै साथीहरूले पनि फेसबुक पेजबाट नै कमेन्ट पठाउनु भएको छ र पालो तपाईँको रहेको छ, तपाईँले पनि फोन गर्नुहोला, किसम अझै बाँकी छ, छोटो मिठो मात्र सम्झना सन्देश राख्नुहोला आजको बसाइमा। त्यसै गरी हुनुहुन्छ हेलो सुसुको हाम्रो निमाजीले पनि लेख्नु भएको छ, के छ खबर ओखलढुङ्गा चढालुबाट, म पनि कार्यक्रम सुन्दैछु है, सम्पूर्ण साथीलाई सम्झना छ भन्दै हुनुहुन्छ। त बहादुर गुलामीजी हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ, गुड मर्निङ हजुरलाई पनि। र त्यसै गरी तामाङले कपिलाजी हुनुहुन्छ, नमस्ते दिदी, खाना खानुभयो त, म पनि सुन्दैछु है, घर चाहिँ मेरो घर चाहिँ सिन्धुली हो, अहिले चाहिँ बनेपाबाट सुन्दैछु, मेरो घर परिवार सम्पूर्णको लागि सम्झना चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मुना मुखियाजी हुनुहुन्छ, गुड मर्निङ, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी जुनु तामाङजी हुनुहुन्छ, गुड मर्निङ, मिस यु अल भन्नुभएको छ। र त्यसै गरी सुमिता थामीजी हुनुहुन्छ, हेलो दिदी, गुड मर्निङ है, म चाहिँ सिन्धुलीदेखि कार्यक्रम सुनिरहेको छु, सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। सुमिताजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, शुक्रराज रसाइली दिदी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्कार, एन्ड साङ्गीतिक अभिवादन, म पाँच चार हिलिह्याङ सात घर भइहाल्छ फिदिम चार डब्लुबाट, शुक्रराज र साइली निर्देश हो, अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकारको छ, जीवन सहयात्री कमला र साइली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बाम्फे, अरूणा साम्बाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पा, गगन तेरथमे, सुमी लिम्बू, सन्चमाई केरुङ, तारा शंकर, विनिता गदाल सुवेदी, मनमाया तिमेन्द्र सेना, रामकृष्ण कैलाया, त्रिपाल स्थरी, स्वर्णिम राई, सुप्रिया बान्तव राई, कविता गीता कतारे बुढा कटका हर्पल रोशनी राय सरस्वता पोखरेल राजगले मगर तनु कजुमेर दिलु एम्फुर राय हरिमाया चम्ल गए भोपाल दुलाल अभागी सृजना विश्वकर्मा डम्बर तामाङ योगिनी मेहाङ लिम्बु भीम कतारे ढकालधर बराज तर्ण कुमार खाती फुलबाया सेन्चुरे सोहाङमा लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो हुनु न भन्दै हुनुहुन्छ, उहाँ बाहिरिनु भएको छ। जो साथी हुनुहुन्छ उहाँले चाहिँ फेरि पनि अब एकजना साथीसँग हामीसँग फोनमा कुराकानी गर्न सक्छौ। र आजको बसाइमा धेरै साथीहरूले पनि फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाइराख्नु भएको छ। उहाँको कमेन्टहरू हामीले नछुटाइकन वाचन भइराखेको छ। र जति जति साथीहरूले चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ आफूलाई फोन मार्फत सहभागिता जनाउन नसके तापनि फेसबुक पेजबाट चाहिँ तपाईँले सहभागिता जनाउनुहोस् र आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँहरू पठाउनुभएका सन्देशहरू हामी कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ। र कार्यक्रममा पनि एकदमै मिठाई सन्देशहरू राखिरहेका छौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार दुर्वजे, नमस्कार। के छ हजुरको खबर? आरामै हुनुहुन्छ? हामी लगायत हाम्रो रामेछाप डाँडातिर पनि एकदम ठिकै छ भन्नुपर्छ। अब बर्खायाम छ, मौसमको कुरा त त्यस्तै हो, पानी पर्छ, घाम लाग्छ, पानी पर्छ, यस्तै छ है। र अनि खाना लिनु भयो कि बाँकी छ दुर्गजी? मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ भन्नुपर्छ। अनि यो समय त्यता चाहिँ के कस्तो छ त? यो समय चाहिँ मन्थलीतिर के कस्तो छ मौसमको अवस्था भने मैले जस्तै छ है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर सुनिरहेको छु दिदी हजुर, अघि नै फोन लागेको थियो, एकछिन होलमा बस्यो, फेरि अनि फेरि फोन काट्यो, अनि फेरि अहिले लगाउन
0: ल ठिक छ। अब फोनमा पनि कुराकानी भइसकेको छ, कहिले काहीँ त्यस्तै हुन्छ अनि थोरै समय होल्डमा पनि बस्नुपर्ने हुन्छ। त्यो भएर चाहिँ अब कहिले काहीँ समस्या यस्तोमा चाहिँ धेरै बेर होल्डमा बस्नु पर्यो भनेर चाहिँ मन नदुखाउनु होला पनि भन्न चाहन्छु। समय नै त्यस्तै हुन्छ कहिले काहीँ चाहिँ। अब ठिकै छ, कार्यक्रममा आउनुभयो, कुराकानी पनि भयो होइन। कार्यक्रममा अर्को मिठो गीत बज्छ फेरि पनि हजुरले आजको बसाइमा आफ्ना आफन्तजन साथीसँगलाई सम्झाउनुहोस् है त।
2: सम्पूर्णलाई प्रायः मित्र साथी श्रीराज महतानी मिस गर्न चाहन्छु, साथी गगन तामाङ नि सुन्दै हुनुभयो, नेपाल आउनुभएपछि विशेषतिर हुनुहुन्छ, उहाँलाई विशेष सम्झिरहेको छु भन्छु। अनि मेरो घर परिवार सम्पूर्णको लागि दिदी छोरी महेन्द्र मम्मी सुनिरहनु भएको छ उहाँहरूको लागि, अनि म सर नेपी बहिनीहरू हुनुहुन्छ, अघि भर्खरै फोन गर्ने बहिनी रम्या तामाङलाई मिस गरिरहेको छु भन्नु थियो, त्यही पनि निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रियायती विकास कुमार बहिनी, पासन डोल्मा तामाङ बहिनी रमला तामाङलाई धेरै सम्झेर भन्छु। अनि धनु गजले अनि लुमे मगर मेरो मात्र बहिनी सुनि खानलाई मिस गरेर चाहिँ भन्छु, या साथी देवमाझी अनि रोशन श्रेष्ठ, सबिन श्रेष्ठ, मनोज कार्की, दिनेश नेपाली लगायत जति पनि साथीहरू मेरोबाट परिचित हुनुहुन्छ उहाँहरू सबै सबैलाई, रेडियो सुनेर बसिरहेका सबै सबैलाई भन्नु भने त्यति नै चाहन्छु दिदीहरू।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्थलीदेखि दुर्गा पाण्डेजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै कार्यक्रममा पनि मिठो गीत सँगसँगै हामी पनि बिदा लिनेछौ। हुनुहुन्छ मायालुको सौगात हुनुहुन्छ। हेलो, हाई, नमस्ते सेवारो, आइएम सौगात तामाङ फ्रम तापेजुङ बाट हो, हेब अ गुड डे, लिम्बुनी साझा मिस यु भन्दै छुटिन चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मनिता दाहाल चाहिँ हुनुहुन्छ, नमस्कार, म मनिता दाहाल पूर्वको मोरङ मिर्गौलिया बजारबाट चाहिँ सुनिरहेको छु, सुनेर साथ दिँदैछु है भन्नुहुन्छ। मनिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ आयुष पुरीजी हुनुहुन्छ, नमस्कार, गुड मर्निङ दिदी, के छ खबर, सन्चै हुनुहुन्छ दिदी, खाना खानुभयो त भन्दिनुहुन्छ, मेरो खाना बाँकी छ, हजुरको भयो बाँकी छ होला, म पनि प्रोग्राम सुन्दैछु है पुराना गाउँ सिम्लेबाट। आयुष पुरी, आज चाहिँ मेरो प्यारी साथी बिरा कार्कीलाई जन्मदिनको लाखौं लाख शुभकामना, अनि मिस यु अल भन्नुभएको छ मिराजीलाई, हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी स्वीकृति बस्नेतजी हुनुहुन्छ, हो होइन, धेरै समयपछि यो नाम हामीले देख्न पायो, आवाज चाहिँ कहिले हो हामीले सुन्न पाउने है स्वीकृतिजी, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई एकचोटि आवाज पनि सुनाउने प्रयास गर्नुहोस् है त। सिके मैले हजुरबाट राम्रा राम्रा संस्कार दुई हात जोडी फोन भुइँमा छोडी सबैलाई गरे नमस्कार दिदी नमस्कार नवम मिठो माया सम्झना म पनि काठमाडौँबाट हजुरको कार्यक्रम हेर्दै र सुन्दैछु सम्पूर्ण साथीलाई सम्झिँदै रहेको छु है भन्नुहुन्छ थ्याङ्क यू सो मच हजुरलाई हामीले पनि धेरै मिस गरेको छौँ है स्वीकृतिजी हजुरलाई के कस्तो छ होइन अब सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा लिएका छौँ र यो आवाज हामीलाई सुन्नलाई चाहिँ अलिकता धेरै कष्ट भएको हो कि जस्तो पनि लागिरहेको छ होइन धेरै समय भयो हजुरसँग कुराकानी नभएको पनि र त्यसै गरी संगीता लामा संगीतजी हुनुहुन्छ गुड मर्निङ दिदी भन्नुभएको छ गुड मर्निङ नमस्ते नमस्कार है हजुरलाई पनि भन्दै अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू हामीले वाचन गरिसकेका छौँ आजको बसाइमा धेरैभन्दा धेरै कमेन्टहरू प्राप्त भइराखेका छन् र हामीले वाचन गरिसकेका छौँ र छुट्टीको छैन भन्ने लाग्छ र कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला र आजको बसाइमा हामीले धेरै साथीहरूसँग पनि कुराकानी गर्न सफल भयौं हुनुहुन्थ्यो भूमिका राई निमा शेर्पा डोलमा शेर्पा रमिला थापाङ शर्मिला थापा मगर देव माझी ध्रुव पाण्डे हामीले चाहिँ आज सातजना साथीसँग पनि कुराकानी गर्न सफल भयौं उहाँहरू सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीले कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता गर्नुभयो एसएमएस मार्फत साथीसँगलाई सम्झना राख्नुभयो फेसबुक पेजबाट तपाईँले कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु एकै मुस्टमा र कार्यक्रममा अवधि प्रबजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक श्रेष्ठलाई पनि म यतिखेर धन्यवाद व्यक्त गर्दछु र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि म यतिखेर धन्यवाद व्यक्त गर्दै एकदमै मिठो गीत अन्तिममा छोड्दै आजको बसाई लोकशैलीबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालुन शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग आज छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजे शुरू हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्त राज अधिकारी, महासचिव भीम कुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयेश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाश कुमार झा सहभागी हुँदै हुनुहुन्छ। छलफल तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ। प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी व्यवसायी तथा सरकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आउनु भएको छ। सामाजिक सुरक्षा कोषमा कुल ₹1,16,71,50,525 बराबरको योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषले ₹21,27,01,20,252 बराबर दावी भुक्तानी गरेको छ। यस्तै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ ₹3,52,05,47,462 उपलब्ध गराएको छ। दुर्घटना तथा अशक्ता सुरक्षा दावीतर्फ ₹30,46,06,514, आश्रित परिवार सुरक्षा दावीतर्फ ₹38,04,25,216 र अवकाश दावीतर्फ ₹17,06,45,41,061 बराबर रकम उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढ़ाइएकाले कोषप्रति आम मानिसको चासो बढ़दै गएको पाइएको छ। सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयन ल्याएको हो। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ। दैनिक विजेताले ₹1,33,334 प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले ₹10,00,000 पाउनेछन्। यद्यपि आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ। मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा ₹100 भन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक वा नेपाली नागरिक योजनामा सहभागी हुन पाउनेछन्। बिल भुक्तानी गर्दा उपभोक्ताले सकल बिल लिनुपर्नेछ। सरकारले आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ताका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको हो। व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकायका बिल, टेलिफोन, विद्युत, गाड़ी र हवाई टिकट जस्ता खरिदलाई भने यो उपहार कार्यक्रममा समावेश गरिने छैन। विजेताको घोषणा भएपछि विभागले सम्बन्धित व्यक्तिको मोबाइल वा इमेल मार्फत जानकारी गराउनेछ भने नाम सार्वजनिक रूपमा वेबसाइट र सामाजिक सञ्जालमा समेत प्रकाशन गरिनेछ। यो कार्यक्रमले उपभोक्तालाई बिल माग्न प्रोत्साहित गर्ने र कर प्रणालीमा पारदर्शिता ल्याउने अर्थ मन्त्रालयको विश्वास छ। स
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा व्यवस्थापनलाई थप सरल प्रभावकारी र श्रमिक मैत्री बनाउन विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन 2064 र नियमावली 2064 मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो। मन्त्रालयले श्रमिकको मृत्यु वा अंगभंग भएको अवस्थामा बीमा दावी प्रक्रियालाई सहज बनाउन पीड़ित श्रमिकको घर परिवारमा पुगेर सहजीकरण गर्ने निर्णय गरेको छ। यसका लागि बीमा प्राधिकरणलाई पत्र लेखी कार्यान्वयनमा जोड़ दिइने मन्त्रालयले जनाएको छ। बीमा रकमको दावी र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन अब हकवालाको ब्याङ्क खातामा सिधै रकम पुग्ने गरी व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। यसका लागि मोबाइल ब्याङ्किङ र अन्य विद्युतीय भुक्तानी प्रणालीको प्रयोग गरिनेछ। सेवा प्रवाहलाई छिटो छरितो बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बीमा प्राधिकरणको डिजिटल प्रणालीबीच अन्तर आबद्धता गर्ने निर्णय भएको छ। साथै नेपाल बीमा प्राधिकरण राष्ट्रिय परिचय पत्र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा आयोजना र व्यवस्थापन सूचना प्रणाली बीच समन्वयात्मक पहुँच कायम गरी सूचना प्रणालीलाई एकीकृत गरिनेछ। काठमाडौँको बौद्ध गेट अगाडि सोमबार दिउँसो एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन्। बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी 27 वर्षीय सालु गुरूङले दिउँसो करिब 4:15 आत्मदाहको प्रयास गरेकी हुन्। आगोले जलेर गम्भीर घाइते भएकी गुरूङको 50% शरीर जलिसकेको प्रहरीले जनाएको छ। काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्ध बस्दै आएकी उनलाई घटना लगत्तै गोकर्णेश्वर 6 स्थित सुषमा कोइराला मेमोरियल अस्पताल पुर्याइएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर वन अस्पताल लगिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता श्री पवन कुमार भट्टराईका अनुसार घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ र हाल कीर्तिपुरमा सघन उपचार जारी छ। विवाहित गुरूङले के कति कारणले आत्मदाहको प्रयास गरिन् भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर 1 स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ। सोमबार 18 वर्षीय सलिना श्रेष्ठ गेस्ट हाउसबाट खसेकी हुन्। दोलखा घर भएर साँगुनारायण नगरपालिका वडा नम्बर 9 बस्दै आएकी सलिना आफ्ना साथीहरूसँग गेस्ट हाउसमा गएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। सलिनासँगै गेस्ट हाउसमा गएका 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानको लागि 2 जना महिला र 2 जना पुरूषलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिनुभएको छ। सलिना आफै गेस्ट हाउसबाट खसेकी हुन् वा धकेलेर लडाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि प्रहरीले घटनाबारे सोधपूछ गरिरहेको छ। नेपालमा हाल मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेकाले देशभरिको मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सामान्य स्थानभन्दा केही उत्तरतर्फ सरिएकाले वर्षाको जोखिम बढ़ेको हो। यति बेला तराईदेखि हिमाली क्षेत्र समय बाक्लो बादल लागेको छ भने पहाड़ी भेगका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागले जारी गरेको पछिल्लो बुलेटिन अनुसार कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यसका साथै तराई तथा मध्य प्रदेशका विभिन्न क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा भने वर्षासँगै हिमपातको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। आज रातिको समयमा पनि देशभरको मौसममा बदली नै रहनेछ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ। भारतीय प्रहरीले हिजो राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौं प्रदर्शनकारीहरूलाई संसदतर्फ मार्च गर्न रोक्न अस्त्र ग्यास प्रहार गरेको छ। त्यस क्रममा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। प्रदर्शनकारीहरूले शिक्षा मन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन्। दिल्ली प्रहरीले संयम बन्न र कुनै गैर कानूनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेको भारतीय संचार माध्यमले जनाएका छन्। विगतदेखि नै प्रदर्शनकारीले परीक्षामा प्रश्न पत्र बाहिरिने प्राविधिक समस्या जस्ता अनियमितताका कारण शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। पछिल्लो प्रदर्शन गएको शनिबार अभियन्ता सोनाम वाङसुकलाई जबरजस्ती अस्पताल लगिएपछि भएको। उहाँले कक्रोच जनता पार्टीले शुरू गरेको
आन्दोलनको समर्थनमा अनशन गर्दै आउनु भएको छ। सीजेपी बोस्टन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्किएका 30 वर्षीय अभिजित दीपकले गठन गर्नुभएको सन् 2024 तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीका लागि पछिल्लो प्रदर्शन ठूलो चुनौती बनेको विश्लेषण गरिएको छ। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हामी नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: बजाज एक्सचेंज मेला, पुरानो बाइक संग नया बाइक काटने मेला,
1: स्टार ऑटो हब प्राली र घरणा ऑटो हब प्राली को समन्वय र एचएक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक राधिका बस पार्क को सहकार्यमा तपाईको शहर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहेको एचएक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में साउन 3 गते देखि 8 गते सम्म एक्सचेंज मेला
0: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेंज मेलामा
1: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्स को सुविधा, 0% ब्याज दर,
0: निशुल्क हेलमेट र आवा 2083-84 को ट्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-85-30।
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: घर बनाउनको लागि राड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854-40892 र 0485-40385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोडनीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692965998।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामेछाप।
4: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
4: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
4: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz। हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: cao lagi kita. सही है लेट है
1: किन के भयो
0: तिमला कुर्ने चक्करमा मैले झुम्का पनि लाउन बिर्सेँ
1: झुम्का झुम्का मात्रै तिमी भनेर त हेर र बजार किन
0: मलाई बजार हैन झुम्का किन्दियो झुम्का
1: अलिसा अरे सुन न

0: बजाज एक्सचेंज मेला पुरानो बाइक संग नया बाइक काटने मेला
1: स्टार ऑटो हब प्राली घरना ऑटो हब प्राली को समन्वय एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक राजस्था बस पार्क को सहकार में तपाई को शहर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिलो पट्टी को भवन में रहकर एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में शाम 3 गते देखि 8 गते सम्म एक्सचेंज मेला
0: न्यू खोजने लाई झ्यामै बजाज ले दिन्छ एक्सचेंज मेला में
1: झ्यामै हाई भ्यालुएसन झ्यामै क्यास डिस्काउंट अन द स्पोर्ट फाइनान्स को सुविधा 0% ब्याज दर
0: निशुल्क हेलमेट र आवा 2083-84 को ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9812038305 र 9860-84-83
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक बस पास ट्राफिक कार्यालय को माथिल्लो साइट
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
3: राष्ट्रिय परिचय पत्र नम्बर
2: एक प्रति पासपोर्ट साइजको फोटो
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा
1: अर्ब रुपियाँ भन्दा धेरै योगदान रकम जम्मा आज 21 जिल्लामा साना नदीमा बाढ़ीको मध्यम जोखिम भोलिदेखि पानी पर्ने क्रम केही कम हुने इरानमाथि अमेरिकी सेनाबाट निरन्तर हवाई आक्रमण 10 दिनदेखि लगातार सैन्य कार्यवाही र साफ च्याम्पियनशीपको 15 संस्करण बंगलादेशको ढाकामा आउँदो कार्तिकमा हुने नेपाल खबरमा अब पूरा खबर सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ दैनिक विजेताले 133,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10,00,000 रूपियाँ पाउनेछन् यद्यपि आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक यो योजनामा सहभागी हुन पाउनेछन् बिल भुक्तानी गर्दा उपभोक्ताले सक्कली बिल लिनुपर्नेछ सरकारले आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ताका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको हो व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद सरकारी निकायका बिल टेलिफोन विद्युत गाड़ी र हवाई टिकट जस्ता खरिदलाई भने यो उपहार कार्यक्रममा समावेश गरिने छैन विजेताको घोषणा भएपछि विभागले सम्बन्धित व्यक्तिको मोबाइल वा इमेल मार्फत जानकारी गराउनेछ भने नाम सार्वजनिक रूपमा वेबसाइट र सामाजिक सञ्जालमा समेत प्रकाशन गरिनेछ यो कार्यक्रमले उपभोक्तालाई बिल माग्न प्रोत्साहन गर्ने र कर प्रणालीमा पारदर्शिता ल्याउने अर्थ मन्त्रालयको विश्वास छ सामाजिक सुरक्षा कोषमा कुल 1,16,00,000,000,000 भन्दा धेरै योगदान रकम जम्मा भएको छ आर्थिक वर्ष 2082-83 को असार मसान्तसम्म कुल 1,16,71,89,50,000 रूपियाँ कारोबारको योगदान रकम जम्मा भएको हो सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले रकम जम्मा गरेका छन् कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या 30,43,240 पुगेको छ कोषले 21,27,01,20,252 बराबर दावी भुक्तानी गरेको छ यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व दावीतर्फ 3,52,05,47,462 उपलब्ध गराएको छ दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ 30,46,06,514 आश्रित परिवार सुरक्षा दावीतर्फ 38,04,25,216 र अवकाश दावीतर्फ 17,06,45,21,000 बराबर रकम उपलब्ध गराएको छ पछिल्लो घटना वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ पेन्सन औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढ़ाइएकाले कोषप्रति चासो बढ़दै गएको छ कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी शुरू गरेको छ आज 11 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा उदयपुर मकवानपुर गोर्खा लमजोङ जाजरकोट दैलेख कालीकोट डोटी डडेलधुरा बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ ती जिल्ला र नदी किनार आसपासका वासिन्दालाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ आज दिउँसो देशका पहाड़ी भागका केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मध्य प्रदेशका थोरै ठाउँमा पानी पर्न सक्ने र 1-2 ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान छ यसै गरी भोलि र पर्सी कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने अनुमान छ मौसमविदका अनुसार गएको शनिबार यता शुरू भएको पानी पर्ने क्रम भोलिदेखि क्रमशः कम हुने सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव आज सामान्य बढ़्यो। विश्वकप फाइनल लगत्तै भएको झडपबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान शुरू लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एसिन्जेल हामीले सरकारले कर प्रोत्साहन कार्यविधि ल्यायो। उपभोक्तालाई 1,00,000 देखि 10,000 रूपियाँसम्म उपहार, सामाजिक सुरक्षा कोषमा 30,00,000 भन्दा बढ़ी योगदानकर्ता आबद्ध लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 2,85,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,84,600 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदी तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदीको भाव आज 4,370 रूपियाँ पुगेको छ। हिजो चाँदी तोलामा 4,320 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानमाथि निरन्तर हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार इरानमाथि अमेरिकाले गएको 10 दिनदेखि निरन्तर सैन्य कार्यवाही गर्दै आएको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्स मार्फत दिएको जानकारी अनुसार मुख्य कमाण्डरको निर्देशनमा पछिल्लो पटक नयाँ चरणको आक्रमण गरिएको छ। हर्मुज जलमार्ग तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्न र इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कार्यवाही गरिएको सेन्टकमले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वलाई थप तीव्र बनाउने विकल्प बारे परामर्श समेत गरिरहनु भएको छ। अमेरिकी रक्षा मन्त्रालयले मध्य पूर्वमा थप लड़ाकू विमान र आकाशमै इन्धन भर्ने ट्याङ्करहरू समेत तैनात गरिएका छन्। बढ़दो सैन्य तनावका बीच अमेरिका र इरानलाई फेरि वार्ताको वातावरणमा फर्काउन मध्यस्थकर्ता 10 दिने युद्ध विरामको प्रस्ताव अघि सारेका सीएनएनले जनाएको छ। अब खेल खबर। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 देखि मंगसिर 1 गतेसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ। साफका महासचिव पुरूषोत्तम कट्टेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताएका छन्। प्रतियोगिताको आधिकारिक लोगो साउन 9 गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। यस्तै प्रतियोगिताको गोला प्रथा साउन 16 गते भूटानको थिम्पूमा हुने साफले जनाएको छ। विश्व फुटबल महासंघ फिफाले विश्वकप सन् 2026 फाइनल खेल लगत्तै मैदानमा भएको झडपका विषयमा अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ। फिफाको अनुशासन समितिले घटनाको छानबिनका लागि अनुशासन तथा नैतिकता अभियोजक नियुक्त गरेको छ। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका केही खेलाड़ी र प्रशिक्षक सदस्यहरू स्पेनका खेलाड़ीसँग झडपमा उत्रिएका थिए। स्पेनका खेलाड़ीले उत्सव मनाइरहेका बेला अर्जेन्टिनाका केही खेलाड़ी बीच विवाद शुरू भएको बताइएको छ। यस क्रममा धकेला धकेल र हातपात समेत गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ। अनुसन्धानपछि घटनामा संलग्नमाथि निलम्बन तथा अर्जेन्टिना फुटबल संघमाथि जरिवाना समेत हुन सक्नेछ। फिफाले अनुसन्धान कहिलेसम्म पूरा हुने भन्ने बारे कुनै समय सीमा भने सार्वजनिक गरेको छैन। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारले कर प्रोत्साहन कार्यविधि ल्यायो। उपभोक्तालाई 1,00,000देखि 10,00,000 रूपियाँसम्म उपहार। सामाजिक सुरक्षा कोषमा 30,00,000 भन्दा बढ़ी योगदानकर्ता आबद्ध। कोषमा 1,16,00,000,000 रूपियाँ भन्दा धेरै योगदान रकम जम्मा। आज 11 जिल्लाका साना नदीमा बाढ़ीको मध्यम जोखिम। भोलिदेखि पानी पर्ने क्रम केही कम हुने। इरानमाथि अमेरिकी सेनाबाट निरन्तर हवाई आक्रमण। 10 दिनदेखि लगातार सैन्य कार्यवाही। र साफ च्याम्पियनशीपको 15 संस्करण बंगलादेशको ढाकामा आउँदो कार्तिकमा हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: एक प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
6: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
5: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
6: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
5: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
6: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
7: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
6: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
7: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
11: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

आवाज हजुरको साथ ही हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्की भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्री राजा महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सिलक्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउनु पर्ने हुन्छ। आज मंगलबारको बसाइ, आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँले जानकारी नै गराउनेछौ। आज चाहिँ हामीले तपाईँको माझमा चाहिँ जीके क्वेशन होइन चाहिँ लिएर आएका छौं र तपाईँले चाहिँ उत्तर दिनुपर्ने हुन्छ। त्यसमा अप्सन पनि 4 अप्सन रहेको छ र त्यसमध्ये तपाईँले एउटा अप्सन चाहिँ चुज गरेर सही उत्तर भन्नुपर्ने हुन्छ। मिलाउनु भयो भने साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ, मिलाउन सक्नु भएन भने चाहिँ तपाईँले साथी सङ्गीलाई सम्झन पाउनुहुने छैन। र कार्यक्रम अवधिभरि एकदमै मिठाई गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौं र तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम का एकदमै मिठो गीत राख्यो जुनी जाला भिन्सेन्ट फोटा चलचित्र गीत रहेको थियो. यसैमा अभिनय दयाङ राय रहेको थियो अनि सौगात मल्ल रहेको थियो अनि धेरै साथीहरूको अभिनय रहेको छ. यो मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं. यस्तै मिठा रमाइला चलचित्र गीतहरू तपाईँको माझमा राख्दै हामी अगाडि बढ्नेछौं. र यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भन्दै हुनुहुन्छ. जो साथी चाहिँ आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी नै छ, तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोस्. आउनु नआउनु भनेको आफ्नो ठाउँमा छ. सबै कुरा आउनुपर्छ भन्ने पनि छैन, मिल्नुपर्छ भन्ने पनि छैन, होइन. तपाईँले मात्र प्रयास गर्नुहोस् न. अवश्य पनि एकचोटि दुईचोटि तीनचोटिको बीचमा त होइन प्रयास कस्तो सफल नहोला. र कार्यक्रम अवधिभरि एकदम मिठा गीत संगीतसँगै तपाईँले पठाउनु भएका सन्देशहरू पनि वाचन हुनेछ र कार्यक्रममा सहभागिता चलाउनु होला भन्न चाहन्छु. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार
1: दिदी. नमस्ते नमस्कार, गुड आफ्टरनुन.
0: नमस्ते नमस्कार, गुड आफ्टरनुन. हजुर, हाम्रो डोलमाजी बोल्नुभयो.
1: हजुर, सबै पनि भन्नुपर्छ दिदी.
0: डोलमाजी के छ अहिले खबर बिहान र अहिलेमा?
1: अहिले त एकदम पानी परिरहेको छ भन्नुपर्छ. अनि त्यता चाहिँ के कस्तो छ नि?
0: यता त त्यस्तै छ, एकछिनमा सरेर पानी पर्छ फेरि घाम लाग्छ, त्यस्तै पो छ यताको मौसम त. अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: एकदम मिठो सुन्छु भन्नुपर्छ है.
0: ल सुनेर साथ दिनुहोला भन्न चाहन्छु. अनि के छ त्यताको कुराहरू चाहिँ, अब नयाँ नौलो खबर केही छ भने हामीलाई जानकारी गराउनुहोस्. यता त खासै अब त्यस्तो छैन, खासै नयाँ नौलो खबरहरू भएछ भने पक्कै पनि हजुरलाई हामी सुनाइहाल्नेछौँ, होइन. ठिक छ, हामीले बारम्बार पनि भनिराखे हुन्छ, तपाईँहरूलाई चाहिँ थाहा नै हुन्छ. यताको प्राय जस्तो हामीले जानकारी गराइराखेका हुन्छौँ. बरु साथीहरूकोमा चाहिँ अब गाह्रो हुन्छ, होइन, को कहाँ हुन्छ को कहाँ हुन्छ, त्यही भएर चाहिँ अब साथीहरूलाई चाहिँ हामीले निरन्तर सुधि राखेको छ. हाम्रो खबर यता त ठिकै छ भन्नुपर्छ, केही परिवर्तन भयो भने हजुरहरूलाई हामी पक्कै पनि जानकारी गराउनेछौँ है. त ठिक छ, हामी कार्यक्रमतर्फ जाउँ है. ल गाह्रो अब त्यस्तै हो, आफ्नो भाग्यमा अब कुन चाहिँ परेको छ, कति नम्बरको क्वेसन, होइन, कस्तो क्वेसन परेको छ त्यो हुन्छ. अब सजिलो पनि कहिले काहीँ नआउन पनि सक्छ क्या, त्यस्तै हुन्छ, होइन. ठिकै छ, हामीले निरन्तर सोधिराखेको छ. हाम्रो खबर यता त ठिकै छ भन्नुपर्छ, केही परिवर्तन भयो भने हजुरहरूलाई हामी पक्कै पनि जानकारी गराउनेछौँ है. त
1: हुन्छ दिदी, हुन्छ.
0: ल ठिक छ, हामी कार्यक्रमतर्फ जाउँ है.

0: होला हामीले अप्सन पनि राखेका छौँ है अप्सन पनि राखेका छौँ तपाईँले चाहिँ त्यो चारवटा अप्सनमा त्यो चाहिँ कुन चाहिँ सही होला जस्तो लाग्छ त्यो चाहिँ ठ्याक्कै फ्याट्टै भनिदिनुपर्छ है त ठिक छ तपाईँको लागि कार्यक्रम अब क्वेसनको समय पनि सुरुवात हुन्छ है त सँगसँगै क्वेसन पनि सुरुवात हुन्छ समय पनि स्टार्ट हुन्छ 30 सेकेन्ड भित्रमा चाहिँ तपाईँले सुरुवात हामीलाई दिइसक्नुपर्छ है त कुन जनावरले आफ्नो सबै काम नाकबाट गर्छ अप्सन ए गाई अप्सन बी सर्प अप्सन सी हात्ती अप्सन डी कुकुर यसमा सही उत्तर कुन होला हात्ती भन्नुहुन्छ ठिक छ कतिको मिलेको छ कि छैन हामी कम्प्युटरबाट चेक गर्छौँ है त टोलमा जे के भयो जस्तो लाग्यो ल ठिक छ मिलेको छ हजुरलाई विशेष धन्यवाद र साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ है त
1: हुन्छ फर्स्ट अफ अल ग्रेटिट्युड भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हामीले मिठो भोइस सधैँ भोइस सुन्न पाऊँ भनेर चाहे त्यसै गरी प्राविधिकमा हुनुहुने हाम्रो दाईको लागि त्यसै गरी हाम्रो ललिता दिदीको लागि हजुरको रेडियो हो लिरिक्सको लागि भनेर चाहे त्यसै गरी मेरो दाईलाई चाहिँ मिठोमा मिठो सम्झना छ दादा हजुरलाई बुझेको छैन सम्झिरहेको छु भनेर त्यही साथीको नाम लिनु परेर चाहिँ मुखेका लाइन्जी शेर्पाङदेखि शेर्पा नाडोमा शेर्पा छिरिङ शेर्पा तेमा शेर्पा लगायत हजुरको हेरेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि भन्दैछु किन्छु दिदी नमस्ते
0: हवस् त नमस्कार हुनुहुन्थ्यो डोर्मा शेर्पाजी हुनुहुन्थ्यो उहाँले पनि प्रश्नको उत्तर मिलाएर छुटिसक्नु भएको छ पालो तपाईँको रहेको छ एकदम सजिलो छ तपाईँले सुन्दै आइराख्नु भएको छ होइन प्रायः जस्तो सुनिराख्नुहुन्छ यस्तो क्वेसनहरू त्यस्तो आपत्ति छैन जस्तो लाग्छ कतिपय चाहिँ यस्तो हुन्छ हामीलाई आइराखेको कुराहरू पनि हामीले बिर्सन सक्छौँ त्यो भनेको कुरा आफ्नो ठाउँमा छ र तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला यसरी नै प्रश्नको उत्तर दिने प्रयास गर्नुहोला पनि भन्न चाहन्छु र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सिंहलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ हुनुहुन्छ साथी सोना कन्दङबाजी हुनुहुन्छ सेवाले नमस्कार आज सम्झना आशिष हजुर म सोना कन्दङबा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो सम्झना छ भन्दै हुनुहुन्छ र केही साथीहरूलाई चाहिँ सम्झनु पर्दा टिकाराम सुनवार लेखक बान्तराई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी परमा धनुभज मेरो सरस्वती खत्री हिरा बहादुर लकाई लीलाराज काम्बाङ अञ्जान थोलुङ पवित्र तामाङ अनिता राम सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा पिना मगर सिसेला सापकोटा सुनिता बेगा सृजना युहाङ तिया लिम्बू दिया राई सुसन थामी श्रीराज महत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू हिमा साई सम्झना नेवा खड्गे उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रन्जु मगर केशव सेन्चुरी सन्तोषी अमिन छेत्री क्रिस ढुङ्गाना हिम्मत खड्की युसुप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल कायल अभिमान देवेन किशोर अन्जान त्यसै गरी समीर स्वर्गीय किरात आरजी जीवन चामलिङलाई बेलिया स्वामी मिना किसिङ सुन त्यसै गरी रत्न शमशेर थापा सुनिता हिमी कुलुङ सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ संगीता लामा संगीतजी हुनुहुन्छ गुड आफ्टरनुन नमस्ते नमस्कार दिदी म पनि सुन्दैछु है दोलखाबाट संगीता लामा संगीत हो मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ क्रिसमस सुनर अफिसियल फेसबुकबाट पनि हामीलाई कमेन्ट प्राप्त भएको छ त्यति नमस्कार सुन्दैछु है प्रोग्राम लाइभ मार्फत हालसे काठमाडौँबाट कृष्ण सुनवार हुने संगीता टकुरी धनुगज मेयर अलको लागि चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो र तपाईँले सहभागिता जनाउने प्रयास गर्नुहोला पनि भन्न चाहन्छु यति बेला हामी अर्को मिठो गीततर्फ लाग्छौं गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौं विश्रामपछि फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
6: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
7: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
6: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
7: राष्ट्रिय परिचय पत्र नम्बर,
6: एक प्रति पासपोर्ट साइजको फोटो,
7: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
7: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
7: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
6: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
7: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

कार्यक्रममा एकदमै मिठो गीत त्यसपछि हामी छोटो व्यवसायिक विश्राम विश्राम बसी फेरि उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि समिसनबाट साथ दिनुभएको छ श्री राज महत र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ र सुनेर साथ दिनुहोला। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ भनेदेखि बाहिर भइसकेको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला हामी कार्यक्रमतर्फै तपाईँले पठाउनुभएका सन्देशतर्फै लाग्छौँ। हुनुहुन्छ साथी अमिना जे हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, मे अमिना सुनवार फ्रम तुलकाबाट, मुटु मनिषा मगर, प्यारी मान्छे सुशीला विश्वकर्मा, राजकले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट, टेकु छेत्री, रत्नबहादुर थापा, कुमार पर्जा खान, नवीर बाल सुनवार, नवराज श्रेष्ठ, माया निरुता युञ्जन, संगीता लामा, कविता कतानी, अलिसा लिम्बू, सरस्वता पोखरेल, हर्पल रोशनी, तनु कश्मीर, किराती अञ्जना, अर्को लागि सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार, है म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ है, मेरो घर परिवार साथी सँगै सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ। सत्यकला इसाराजी हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी, हेभ अ नाइस डे आई फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागेश्वर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना छ भन्दैछ। र त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन, अपकमिङ सङ डेडिकेट अवर फ्रेन्डको लागि दोहा कतारबाट सुन्दैछु भन्दै हुनुहुन्छ। रामजी घिमिरेजी हुनुहुन्छ, सुन्दैछु है चितवनबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। अर्को साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरी नमस्कार, सन्चै हुनुहुन्छ हजुर, एक हल्काबाट नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् सुनेर आएको छु कार्यक्रम। पोखराबाट मनको साथी शुभ दिन फेरि भेटौँला भन्नुभएको छ। श्रीधरजी हुनुहुन्छ, नमस्ते दिदी, म श्रीधर पौडेल इन्डिया नेपाल अर्घघासीबाट, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। जेनी लिम्बूजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। तनु कश्मीरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि भन्दै अब चाहिँ हामी छुट्टिने समय भयो जस्तो लाग्यो। 12:51 गइसकेको छ। आजको बसाइमा हामी धेरै साथीहरूसँग कुराकानी गर्न सफल भएन, हामीले लिएर आएका प्रश्नहरू केही थाती नै रहेका छन् र आगामी बसाइमा तपाईँको सहभागिता हुन्छ भन्ने आशाको साथमा हामी आजको बसाइबाट चाहिँ विद्यालयले नै समय भइसकेको छ। अर्को साथी हुनुहुन्छ यति बेला दुर्गा लामघातेजी हुनुहुन्छ, हजुर नमस्कार, म यता रामेसाब नगरपालिका हिमगंगा चार धारापानी बसरीबाट कार्यक्रम सुन्दैछु लाइभ मार्फत भन्दै हुनुहुन्छ। दुर्गाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ है। यति दिनसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु हुने साथीहरूलाई पनि विशेष धन्यवाद र जो जतिले त्यहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा अवधिबाट बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट यी दिनसम्म मलाई साथ सप्रिदिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो चलचित्र गीत छोड्दै आजको बसाए श्री सौगातबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बचाउ र अरूलाई पनि बचाउ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: अहिले दिउँसोको 1 बजे
0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
7: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
8: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
7: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
8: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
7: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
8: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
9: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने।
9: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: मिलाइए धने घराने सिमोटे छ मुखिया वाले भने को बारे तिसो ठीक थी बादे मुखिया वाले भरमा भेला हुनारे
1: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्क्यो गल्ती भयो एक चोटीलाई नरिसा न पड्क्यो माथि दे न पड्क्यो
2: राम राम राम होइन अर्काको घरमा दिने पछि मै पैसा माग्न भनेर आउने अनि अर्काको स्वास्नीलाई चिमोट्ने तिर्गीमा गति छाडा

बन्को लाग्या भन्छ डाक्टरलाई देखाउँदा भिटामिन खा भन्छ मलाई चाहिँ छिट्टै अर्की स्वास्थ्य

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी शनिलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: देखौड के भाई नरिसा न है एकचोटिलाई माफ त गरिदिन हौ ए मुखियामा यो खड्केलाई सम्झाइदिनुस् न आज उपरान्त कहिले यस्तो गर्दिन क्या
1: लु भइगयो त भइगयो ए खड्के अब यो धने पनि जवानीमै स्वास्नी पहिला गएको मरो अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो लु माफ गरिदे लु तैले पनि अब मजाले मुनले माफ माग
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्क्यो गल्ती भयो एकचोटिलाई नरिसा न पड्क्यो माफी दे न पड्क्यो।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845401043 9863023422

0: होइन होइन, त्यहाँ तल एउटा साथी बिरामी परेछ कि, अनि इमर्जेन्सी हस्पिटल लानु पर्ने भएकोले हामी हिँड्यौँ। आइहाल्छ मान्छे
1: त्यहाँ सोमारी चाहिँ जाने होइन।

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट

0: कारखाने फ्रीमा दिने रहेछ नि।
1: हो र कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
0: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।
2: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
4: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
0: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 45 575, 98 41 96 0669, 98 64 14 17 88।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्केकिने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
8: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904669 96692 99898।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402 39, 0485402 33 र 98540420 39। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
6: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफिम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। सामाजिक सुरक्षा कोषमा कुल 1,16,75,000,000,000 योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 2082-83 असार मसान्तसम्म कुल 1,16,71,89,50,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता सूचीकृत योगदानकर्ताले रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषले 21,27,01,20,252 बराबर दावी भुक्तानी गरेको छ। त्यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व दावीतर्फ 3,52,05,47,462 उपलब्ध गराएको छ। दुर्घटना तथा अशक्त सुरक्षा दावीतर्फ 30,46,06,514 आश्रित परिवार सुरक्षा दावीतर्फ 38,04,25,216 र अवकाश दावीतर्फ 16,06,45,41,61 बराबर रकम उपलब्ध गराएको हो। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। पेन्सन औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढ़ाएकोले कोषप्रति चासो बढ़दै गएको छ। कोषले विभिन्न उत्पादन मूलक क्षेत्रमा लगानी शुरू गरेको छ। यो वर्ष सरकारी सेवामा नयाँ पदपूर्ति नगर्ने सरकारले योजनाले लोक सेवाको तयारीमा रहेका लाखौं युवालाई अन्यल बनाएको छ। हिजो बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना लोक सेवा आयोगमा नयाँ स्थायी पदपूर्तिका लागि माग नगर्ने निर्णय गरेको हो। तर सरकारले पदपूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको जनाएको छ। फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलाउनलाई ध्यानमा राख्दै निर्णय गरिएको तर पूर्ण रूपमा नरोकिएको प्रधानमन्त्रीका कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज आर्यले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख रहेको छ। विज्ञप्तिमा कुनै पदमा पदपूर्ति गर्नुपर्ने अति आवश्यक भएमा फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा भने नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने उल्लेख रहेको छ। यही आधारमा यो वर्ष स्थायी नियुक्तिका लागि लोक सेवाको नयाँ विज्ञापन खुल्ने सम्भावना कम रहेको छ भने खुले पनि कम संख्यामा मात्र कर्मचारी भर्ना हुन सक्छन्। सरकारले नयाँ निर्णय लोक सेवाको तयारीमा रहेको लाखौं युवा अन्यलमा परेका छन्। आज 11 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, भगवानपुर, गोर्खा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। ती जिल्ला र नदी किनार आसपासका वासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसो देशका पहाड़ी भागमा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मध्य प्रदेशका थोरै ठाउँमा पानी पर्न सक्ने, एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। त्यस्तै भोलि र पर्सी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने अनुमान रहेको छ।
वर्षायाममा देशभर नियमित सुरक्षित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्दै आग्रह ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा उच्च स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनका प्रमुख सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग समीक्षा तथा निर्देशन बैठक बसेको हो। बैठकमा वर्षायामका कारण विद्युत प्रणालीमा पर्न सक्ने प्रभाव सेवा प्रवाहमा देखिन सक्ने चुनौती ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेश स्तरमा संचालित आयोजना र कार्यक्रमको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। समीक्षा पश्चात कार्यकारी निर्देशक श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक निर्देशन दिनुभएको छ। उहाँले वर्षायाममा कुनै पनि अवस्थामा नियमित र गुणस्तरीय विद्युत आपूर्तिमा असर पर्न नदिन उच्च सतर्कताका साथ कार्य गर्न निर्देशन दिनुभएको हो। सम्भावित विद्युत अवरोधलाई न्यूनतम बढ़ाउन आवश्यक जनशक्ति उपकरण तथा मर्मत सामग्री तयारी अवस्थामा राखी समस्या उत्पन्न हुन साथ तत्काल परिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। किर्तिपुरमा कारभित्र चलेको अवस्थामा भेटिएका एकजना पुरूषको शव निकालिएको छ। प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवेणी शिक्षण अस्पतालमा पठाएको छ। किर्तिपुरको ट्याङ्लाफाट स्थित चाँदनी चोकमा मंगलबार बिहान 11:20 अचानक कारमा आगलागी भएको हो। आगलागीमा परेर कार चालक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिलीप घिमिरेले बताउनु भएको छ। आगलागी भएको 5:30:38 नम्बरको कार नोबेल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको भेटिएको छ। कार धनीको पहिचान भए पनि चालक र धनी निकै एकै हुन् कि होइनन् भन्ने बारे अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिनुभएको छ। सेतो रंगको किया गाड़ी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाड़ी भित्रबाट सानो आगो सल्किएको देखिएको प्रत्यक्षदर्शीहरूले बताएको छ। अचानक आगो धन्किएपछि प्रहरी र स्थानीयले अग्नि नियन्त्रक यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका छन्। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,85,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,84,600 रूपियाँमा थियो, त्यस्तै आज चाँदी तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदीको भाव आज 4,370 रूपियाँ पुगेको छ। हिजो चाँदी तोलामा 4,320 रूपियाँमा कारोबार भइरहेको थियो। खबरको अन्त्यमा खेल खबर। दक्षिण एसियाली फुटबल महासंघका साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आयोजनामा मिते र आयोजक देशको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगसिर 1 बंगलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ। साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगिताको आधिकारिक लोगो साउन 9 ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै प्रतियोगिताको गोला प्रथा साउन 16 भूटानको थिम्पूमा हुने साफले जनाएको छ। हौस् त दिउँसो 2 हजुरको खबर सकियो। हाम्रो भेट अपरान्न 4 रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हौस् त नमस्कार।

0: बजाज एक्सचेंज मेला पुरानो बाइक संग नया बाइक साट्ने मेला
1: स्टार ऑटो हब प्राली र घरणा ऑटो हब प्राली को समन्वय र एचएक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक राजस्थान बस पार्क को सहकार्यमा तपाईको शहर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहेको एचएक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में शाम 3 गते देखि 8 गते सम्म एक्सचेंज मेला
0: न्यू खोज्नेलाई झ्याम्मै बजाज ले दिन्छ एक्सचेंज मेला में
2: झ्याम्मै हाई भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स को सुविधा 0% ब्याज दर
0: निशुल्क हेलमेट र आवा 2083-84 को ट्याक्स पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802038305 र 9806085530
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो साइट
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765-72-69-36 9817-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
3: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको, बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

हजुरको आवाज हजुरको साथ हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु म सम्झना कर्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्री राज बहत साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.nz का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकै साथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि श्रीक्रम जारी रहेको छ आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउँछु र आज मंगलबारको बसाई आजको बसाईमा चाहिँ हामीले तपाईँको माझमा ट्र्याक छिलाउनु पर्ने थियो तर आज हामीले लिएर आएका छैनौं र तपाईँसँग बेटा कुराकानीको साथमा बेटा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र तपाईँले कार्यक्रममा सहभागिता भएर आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ कसो भइरहेको छ त्यो खबरहरू पनि हामीलाई सुनाउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ यो म दिउँसोको समय छ तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला अफिसियली कामतिर पनि व्यस्त हुनुहुन्छ होला उकाली चढ्दै हुनुहुन्छ होला ओह्राली चढ्दै हुनुहुन्छ होला रूपाईतिर पनि व्यस्त हुनुहुन्छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने धेरै आशा लिएका छौं र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसंगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ जो कोही साथीहरू फोन मार्फत कुराकानी गर्नुहुन्छ भने सम्भव नहुने साथीहरूको लागि फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसंगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

रोएरको आफ्नो हुँदैन प्रमोद खरेलको आवाजमा रहेको लय संगीत रहेको थियो। सुनिले बेसी एकदमै मिठो गीत हामीले राखिसकेका छौं। यस्तै मिठा गीत संगीतहरू राखेर तपाईँले मनोरञ्जन दिने प्रयास गरिराखेका छौं र तपाईँले पनि शून्य 4040024026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। जो साथीहरूले आधुनिक गीत संगीतहरू प्रति रुचि चाहना इच्छा छ भने चाहिँ सुन्न मन छ भने चाहिँ तपाईँले चाहिँ कार्यक्रममा सहभागी दर्शन आउनुहोस् र तपाईँ यो समय आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने पनि आशा लिएका छौँ। तपाईँ इन्टरनेटको पाउँछ हुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रम सहजै सुन्न सक्नुहुनेछ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीजनलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। र कार्यक्रममा सहभागिता सुनाउनको लागि 4040024026 फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ कोही साथी हुनुहुन्छ भन्ने जस्तो लागिरहेको थियो हुनुहुन्न भन्ने हुनुहुन्छ साथीहरूलाई चाहिँ आजको विषयमा स्वागत छ भन्न चाहन्छु है। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ पठाउन होला पनि भन्न चाहन्छु। र कार्यक्रममा अवधिबाट एकदमै मिठा गीत संगीतहरू राख्नेछौँ राखेर तपाईँलाई मनोरञ्जन दिनेछौँ र भन्दै यति बेला हामी फेरि अर्को मिठो गीततर्फ लाग्नेछौ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ। विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के कुटेन्छन्, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि।

0: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मासे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
4: 048-540-239
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान।

0: त
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक दस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 42 44 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्राम बसी फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्की भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ। श्रीराज महत हुनुहुन्छ र साथमा तपाईँ हुनुहुन्छ। कार्यक्रममा सहभागिता कमै भए पनि तपाईँले कार्यक्रम सुनिराख्नु भएको छ भने आशा लिएका छौं। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु, नमस्कार।
1: हेलो, नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: शङ्करबाट बोल्दै छु, रञ्जना बाहिङ।
0: रञ्जना बाहिङ राईजी बोल्नु भयो?
1: हजुर।
0: के छ रञ्जनाजीको खबर?
1: मेरो खबर ठिकै छ। मेरो भनेको मौसमको बारेमा भन्नुपर्दा, अघि बिहानसम्म चाहिँ अघि 10-11 बजीमा पानी परिरहेको थियो, अहिले चाहिँ मन्द मन्द घाम लागिरहेछ भन्नुपर्छ नि। तपाईँकोतिर कस्तो छ नि?
0: यता चाहिँ हाम्रो घाम लागिरहेको छ, पानी परेको छैन अहिले चाहिँ भन्नुपर्छ है। अनि यत्रो समय हराउनु भयो, कता जानुभएको थियो, केमा व्यस्त हुनुहुन्थ्यो?
1: म काममै व्यस्त भन्नुपर्छ, यस्तै धानहरू रोप्नु अनि कोदोहरू रोप्नु, यस्तै भन्नुपर्छ
0: है। ठिक छ, कामको व्यस्तताले गर्दा हामीसँग सहभागिता कमै भयो, तर आज हाम्रो कुराकानी भइसकेको छ। खाजा लिनुभयो कि बाँकी छ त?
1: मेरो बाँकी नै छ, अनि हजुरको?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला आजको बसाइमा त?
1: हजुर, अघि लाइफमा एकछिन सुनेको थिएँ, अहिले चाहिँ सुनिएको छैन।
0: ठिक छ, कार्यक्रम सुन्दै गर्नुहोस्। आज साथीसँगलाई सम्झाउनु पर्ने हुन्छ, हामीले चाहिँ अब ट्र्याक लिएर आएका छौँ होइन, केही प्राविधिक समस्या पनि रहेको छ, त्यो भएर चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौँ आजको बसाइमा। तपाईँसँग कुराकानी गर्दै साथीसँगलाई पनि सम्झना सन्देश राख्न दिने भनेर चाहिँ उपस्थित भइरहेका छौँ। र कार्यक्रममा एकदमै मिठो गीत पनि बज्छ, हजुरले साथीसँगलाई सम्झनुहोस् है त।
1: ए हजुर, हुन्छ। अब साथीहरू सम्झिनु पर्दा खासमा तपाईँलाई मिटिङको लागि बस्ने सामसँगमा रिन्जु दिनु होला भन्न चाहेँ, अनि बाँकी दिन पनि सुपर होस् भन्न चाहन्छु। अनि साथीहरूलाई अब बस्ने सँगसँगाउनु पर्दा खासमा त तपाईँ ए लगाएको लागि भनिहालेँ। अब साथीहरू अरू सम्झिनु पर्दा चाहिँ सन शेर्पा अनि जुनिता चामलिङ राई, राजुहरूले मग, योगेन्द्र लिम्बू, सत्यको लेखेरा, रिमा थामी, मेरो पनि शेर्पा, तिर्खरै, रञ्जित र रमन तामाङ, अनि चामलिङ निर्मला, हरपल रोशनी, दुर्गा कपाल लगायत धेरै जति पनि प्रोग्राम सुनेर बस्नुभयो, सम्पूर्णलाई सम्झिरहेको छु, कसैले बुझेको छैन भन्दै जान्छु। नमस्ते, बाई बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रञ्जना बाई राईजी हुनुहुन्थ्यो, धेरै समय पछि उहाँसँग चाहिँ कुराकानी भइसकेको छ। उहाँको गाउँ बस्तीतिर के कस्तो छ भइरहेको कुराहरू पनि हामीले जानकारी गराइराख्नु भएको छ। पालो त पाएको रहेको छ, फोन लाग्छ भने तपाईँले पनि फोन गर्नुहोला 0440-40-0026 मा। यति बेला फेरि कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, आउनुहोला 0440-40-0026 को माध्यम भएर। र त्यसैगरी हुनुहुन्छ सौरभ केसीजीले पनि, म पनि कार्यक्रम सुन्दैछु है, बागसर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि मेरो घरमा आउनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शेष, सुन्दैछु है बुटोलोबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसैगरी देवीनी किशोर अन्जानजी हुनुहुन्छ, सर्वप्रथम त कर्णप्रिय केसी संगीतलाई जन्मदिनको मुसलधारे शुभकामना भन्दै हुनुहुन्छ। संगीत कर्णप्रिय केसी संगीतजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ। जिन्दगी यस्तै हो साथी, कहिले काम त कहिले पानी, तर पनि खुलेर हाँस्दै गाउँदै नाच्दै रमाउँदै बाँच्ने कोसिस गरिरहनुपर्छ, ताकि सधैँभरि अघि बढ्ने साहसको ऊर्जा मिलिरहनेछ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई पनि मुटु फुट्ने गरी सम्झना। देवेन्द्र किशोर अन्जान उर्लाबारे मंगलबारे हाल दोहा कतारबाट भन्दै हुनुहुन्छ, देवेन्द्र किशोर अन्जानजीलाई पनि विशेष धन्यवाद। त्यसैगरी रामजी घिमिरेजी हुनुहुन्छ, सम्झना सुन्दैछु है चितवनबाट भन्दै हुनुहुन्छ, सबैलाई माया छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ देवेन्द्र किशोर, दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ, नमस्ते दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर सुन्दैछु है प्रोग्राम, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। क्षेत्री आयुषी हुनुहुन्छ, हेलो दिदी, नमस्ते, नमस्कार है, के छ खबर? म पनि रामेसापको फुलासेबाट, क्षेत्री आयुष, प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ। अब बस्नेसँग सबै साथीको लागि सुनाउन चाहन्छु। मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। केही म्यासेजहरू अझै पनि बाँकी नै छ, तपाईँले पठाउनुभएका सन्देशहरू पूरा वाचन हुने नै छ, तपाईँले हतार नगर्नुहोला भन्दै यति बेला तपाईँलाई मनोरञ्जन दिने हामी प्रयास गर्नेछौ। अर्को एउटा मिठो गीत राखेर त्यसपछि हामी बाँकी रहेका कमेन्ट वाचन गर्न आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

एकदमै एकदमै मिठो मन छुने गीत नबिर्से तिमीलाई नपाए तिमीलाई अन्तको आवाजमा रहेको यो मिठो गीत हामी राखिसकेका छौँ। अवश्य पनि कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, हामी अन्तिम अन्तिम क्षणमा आइसकेका छौँ र तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै मिठाहरूको गीत पनि राख्दै हामी कार्यक्रम रुचाई तपाईँकोबाट बिदा लिने समय भइसकेको छ। हुनुहुन्छ अर्को साथी निशा थोकर्जी हुनुहुन्छ, मिस्यु अल भन्नुभएको छ, अर्जुन याखाजी हुनुहुन्छ, दर्शन सेवा सिस्टर म यता शङ्खसभा धर्मदी विदुई तामाफोकबाट अर्जुन याखा हो, मिस्यु अल फ्रेन्ड भन्नुभएको छ, माया आयुषी हुनुहुन्छ, मिस्यु अल भन्नुभएको छ, र त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, शेवारो नमस्कार, आज सम्झना आशिष हजुर सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला भन्नुहुन्छ, मिठो माया सम्झना छ, टिकाराम सुनुवा लेखक बान्तावा राई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा कड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनुगजिमेर सरस्वती खत्री हिराबहादुर लगाए लीलाराज काम्बाङ अन्जान थुलुङ पवित्रा तामाङ अनिता रल सम्झना सुनवार विनिता गिरी विनिता राई हुनुहुन्छ, अर्को साथी विनिता राईजी हुनुहुन्छ, मनिषा छेत्री सनिषा लामा बिना मगर सिद्धला सापकोटा सुनिता बिगा सृजना योङहाङ दिया लिम्बु दिया राई सुसन थामी श्रीराज महत दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारूरी मासाई सम्झना नेवा खड्की उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष यमीन छेत्री क्रिस डुङ्गानाई मत खड्की युक्तप्रसाद श्रेष्ठ देवेन्द्र दाहाल कायल अबिर पान देवेन किशोर अन्जान समीर सर्गी किराँत आर्जी जीवन सामी राई बिल्या सामी मिना गिसिङ रत्न बहादुर थापा सुनिता युमे कुलुङ सबै सबैलाई भन्दै छुटिन्छु भन्नुभएको छ। हाम्रो सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, लगभग तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइराखेको छ। त्यसै गरी हुनुहुन्छ प्रकाश मुक्तानजी हुनुहुन्छ, हेलो दिदी गुड आफ्टरनुन, म पनि सुन्दैछु है सिन्धुली वाल्टरबाट प्रकाश मुक्तान हो, मिस यु अल भन्नुभएको छ। प्रकाशजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, लगभग तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइसकेको छ र आजको व्यवसायमा हामीले एकजना साथीसँग मात्रै कुराकानी गर्न सफल भयो र के छैन अर्को व्यवसायमा तपाईँसँग हामी मिठो कुराकानीको साथमा सहयात्रा गर्नेछौँ। मिठा गीत सङ्गीतहरू राखिरहेका छौँ र सुनेर मनोरञ्जन लिनुभयो भन्ने पनि आशा लिएका छौँ र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट देश तथा विदेशमा रहनुभयो र कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोता मनलाई मनैदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा र माया आधुनिक गीतका सर्जन श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र फेसबुक पेजबाट आफ्ना आफन्तजन साथी सिंहलाई सम्झना पठाउने सुनेर साथ दिनुहुने साथीलाई पनि विशेष धन्यवाद र प्रविधि संयोजनबाट तेन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको व्यवसाय रोजाई तपाईँकोबाट म सम्झना घड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले लागू गरेको 3% सम्मता कर चौतर्फी आलोचनापछि फिर्ता। शिक्षा र स्वास्थ्यमा नागरिकलाई पर्ने आर्थिक भार कम गर्न कर फिर्ता लिएको प्रधानमन्त्री शाहको भनाई। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन, अब मोबाइलबाटै उजुरी दर्ता गर्न सकिने। किर्तिपुरमा रोकिराखेको कारमा आग लागि एकजनाको ज्यान गयो। सौर्यमण्डल बाहिर रहेको एउटा ग्रहमा पहिलो पटक वायुमण्डलको प्रमाण फेला। अर्को ग्रहमा जीवनको खोजीतर्फ महत्वपूर्ण पाइला अघि बढ़ेको अनुसन्धानकर्ताहरूको भनाई। र विश्वकप फाइनल पछिको घटनाबारे फिफाद्वारा अर्जेन्टिनामाथि अनुसन्धान शुरू। नेपाल खबरमा अब पूरा खबर। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया, थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी गराउनु भएको हो। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि यो निर्णय गरिएको जानकारी दिनुभएको छ। उहाँले सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बालबालिकाहरूलाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% बेड तथा निजी क्याम्पस र विश्वविद्यालयहरूमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। काठमाडौँको किर्तिपुरमा रोकिराखेको गाड़ीमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाटमा 2538 नम्बरको गाड़ीमा आज बिहान आगलागी भएको हो। बिहान 11:15 बजेतिर रोकिराखेको अवस्थामा गाड़ीबाट सामान्य धुवा आएको र विस्तारै आगलागी ठूलो हुँदै गएपछि गाड़ीभित्र हेर्दा जलेको अवस्थामा एकजना पुरूषको शव फेला परेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। मृतकको परिचय खुल्न भने बाँकी छ। घटनाबारे अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिहरूबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफे गभर्मेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रमाणसहित विभागमै उपस्थित हुनुपर्ने अवस्था थियो। सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बिहोर्नुपर्ने अवस्था थियो। नयाँ प्रणाली मार्फत अब पीड़ितले आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र इमेल मार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सकिनेछ। काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परेको हो। त्यसै गरी पूर्वी पहाड़ी जिल्ला र पश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण पहिरो, बाढ़ी तथा नदी नालामा पानीको बहाव बढ़न सक्ने भएकाले यात्रा गर्दा र नदी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्क विरूद्ध मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्त द्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको जनाएको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना निकालेर 10 दिनभित्र उजुरी आह्वान गरेकामा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध मात्र एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पा तानसेन्डौ निवासी भेषराज भुइटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको छ। गएको आर्थिक वर्षमा 169 देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्य स्थलहरूको भ्रमण गरेका छन्। यो अवधिमा 5,08,476 जना विदेशी पर्यटक यस क्षेत्रमा पुगेका छन्। तीमध्ये दक्षिण एसियाली देशका 384,145 र अन्य देशका 1,24,331 जना पर्यटक त्यहाँ गएका छन्। वर्षा रोकिएपछि पोखराको लेक साइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़ेको छ। परम्परागत ढुंगा शहरसँगै नवप्रवेशी साहसिक खेल स्ट्याण्ड अप प्याडल बोर्डिङले फेवातालहरूलाई झनै गुलजार बनाएको छ। हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा आज बिहानैदेखि मौसम सफा भएको छ। आकाशका बाक्ला र काला बादलहरू पहाड़तिर उक्लिएपछि फेवातालको दृश्य अलौकिक र कञ्चन समेत देखिएको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरूङले घरेलु उद्योगले रोजगारी सृजना, महिला सशक्तिकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा निर्यात प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। उहाँका अनुसार सीमित लगानीमा बढ़ी रोजगारी सृजना गर्ने क्षमता भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकता दिन आवश्यक छ। अब विदेशको खबर। अनुसन्धानकर्ताहरूले पहिलो पटक ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुबिमले यस खोजलाई ठूलो उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार पहिले पटक अर्को ताराको बसोबास योग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो। एलएचएस 1140B नामक यो ग्रह पृथ्वीबाट 48 प्रकाश वर्ष टाढा रहेको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ। फिफाको अनुसन्धान समितिले अमेरिकाको मेटलाइफ रंगशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। झडपमा संलग्न कुनै पनि खेलाड़ी वा प्रशिक्षक निलम्बनमा पर्न सक्ने छन्। साथै अर्जेन्टिनी फुटबल संघ एएफएलाई पनि जरिवाना हुन सक्ने देखिएको छ। अस्ति आइतबार बिहान 1-0 हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक प्रशिक्षक कर्मचारीहरू र स्पेनका टोलीहरूबीच भनाभन भएको थियो। त्यसबेला स्पेनका खेलाड़ीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए। फिफाले जनाएअनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि रेफ्री स्लाभको भिन्सेन्सले अर्जेन्टिनाका लियाड्रो परेडेसलाई मैदानबाट बाहिर पठाएका थिए। त्यसको केही समयपछि नै परेडेसको रातो कार्ड अभिलेखबाट हटाइएको र त्यसबेला कुनै पनि अनुशासनात्मक कार्यवाही नगरेको फिफाले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले लागू गरेको 3% समता कर चौतर्फी आलोचनापछि फिर्ता। शिक्षा र स्वास्थ्यमा नागरिकलाई पर्ने आर्थिक भार कम गर्न कर फिर्ता लिएको प्रधानमन्त्री शाहको भनाई। वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन, अब मोबाइलबाटै उजुरी दिन सकिने। कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी एकजनाको ज्यान गयो। सौर्यमण्डल बाहिर रहेको एउटा ग्रहमा पहिलो पटक वायुमण्डलको प्रमाण फेला। अर्को ग्रहमा जीवनको खोजीतर्फ महत्वपूर्ण पाइला अघि बढेको अनुसन्धानकर्ताहरूको भनाई। र विश्वकप फाइनल पछिको घटनाबारे फिफाद्वारा अर्जेन्टिनामाथि अनुसन्धान शुरू।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
11: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
12: नदीको शिर,
13: मणिचूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
13: शान्ति र आनन्दको अनुभूति,
12: भीडभाडबाट टाढा,
13: सहरबाट नजिकै।
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। जिल्ला अदालत काठमाडौँले गएको आर्थिक वर्ष 2082-83 26,445 थान मुद्दा फैसला गर्न सकेन। गएको आर्थिक वर्षमा कुल 46,277 थान मुद्दा दर्ता भएका मध्ये 19,832 मुद्दा फैसला भएका थिए। गएको भदौ 24 गतेको नवयुवा आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको अदालतका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिनुभयो। 2,230 थान मुद्दा जलेकामा 190 थान मुद्दा फेला पर्न बाँकी रहेको छ। अदालतमा गएको मंगसिर 14 गतेदेखि नियमित सुनवाई भएको थियो। काठमाडौँ महानगरपालिकाभित्र प्रयोगविहीन र जीर्ण अवस्थामा रहेका दुईवटा सड़क बत्तीको पोल महानगर प्रहरीले हटाएको छ। महानगर प्रहरी बलले काठमाडौँ महानगरपालिका वडा नम्बर 13 टंकेश्वर चोकमा रहेको प्रयोगविहीन र जोखिमयुक्त सड़क बत्तीका पोल हटाएको छ। जमीनसँग जोडिएका भाग खिया लागेर जोखिमयुक्त भएपछि वडा अध्यक्षको रोहबारमा हटाएका पोल टेकु ब्यारेकमा बुझाइएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाका क्यान्सर पीड़ित एक कर्मचारीलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। उपचारमा सहयोग पुग्ने उद्देश्यले नगरपालिकाको तर्फबाट प्रदान गरिएको सहयोग रकम मेयर प्रजापतिले कर्मचारीलाई हस्तान्तरण गर्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रममा मेयर प्रजापतिले कर्मचारीको स्वास्थ्य लाभ कामना गर्दै रोगसँग लड्न सबैभन्दा महत्वपूर्ण कुरा आत्मबल बलियो बनाउनु रहेको बताउनु भएको छ। र काठमाडौँको ललित कला क्याम्पसका विद्यार्थीले भारतको बनारसमा भ्रमण गर्न पुग्दा देखेका दृश्य र अनुभूतिलाई कला मार्फत उतारेका छन्। ललित कलाका विद्यार्थीद्वारा सिर्जित यिनै कला बबर महलमा रहेको काठमाडौँ आर्ट ग्यालरीमा होम एज टू बनारस शीर्षकमा प्रदर्शन गरिएको छ। ग्यालरीकी प्रमुख संगीता थापाले विद्यार्थीको कलात्मक दृष्टिकोण र वस्तुप्रतिको कलात्मक बुझाई कलामा प्रस्तुत भएको बताउनुभयो। अस्ति आइतबार उद्घाटन भएको प्रदर्शनी यही साउन 23 गतेसम्म चल्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित केही ठाउँमा वर्षा, पहाड़ी तथा हिमाली क्षेत्रमा ठूलो पानी पर्न सक्ने। जिल्ला अदालत काठमाडौँद्वारा गएको आर्थिक वर्षमा 26,500 थान मुद्दा फैसला। नवयुवा आन्दोलनमा जलेका 190 थान मुद्दा फेला पर्न बाँकी। र प्रयोगविहीन अवस्थामा रहेका 2 सड़क बत्तीका पोल काठमाडौँ महानगर प्रहरी बलले हटायो। चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1417-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-6682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-8092, र 0848-43-85। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098, 0848543098।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक राम हिसाबमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस्।
2: दिउँसोको 4 बजे
3: हजुरको रेडियो

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछाप विमानस्थललाई स्थायी रूपमा सञ्चालन गरी पर्यटन प्रवर्धनका लागि माग गर्दै आएका रामेछापीले होटल व्यवसायमा लगानी बढाउँदै लगेका छन्। रामेछाप हुँदै सोलुको लुक्ला विमानस्थलतर्फ केही वर्षदेखि उडान सञ्चालन हुन थालेपछि पर्यटक लक्षित होटल व्यवसायमा वृद्धि हुँदै आएको हो। पहिलेदेखि होटल तथा लज सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसायलाई पुरस्कृत र थप लगानी गरिरहेका छन् भने नयाँ नयाँ रिसोर्टहरू खोल्ने क्रम पनि शुरू भएको छ। व्यवसायहरू लगानी बढाउँदै जाँदा सरकारले पनि रामेछाप विमानस्थलबाट स्थायी उडानको लागि चासो दिएको छैन। वर्षमा 2 सिजन हुने लुक्लातर्फको उडान बाहेक रामेछाप विमानस्थल अरू बेलामा बन्द हुने गरेको छ। जिल्लावासीले पनि लुक्लाको उडान सधैँ र नियमित रूपमा रामेछापबाट हुनुपर्ने माग गर्दै आएका छन्। त्यसो भयो भने रामेछापमा पर्यटकहरूका लागि आकर्षक होटल व्यवसाय सञ्चालनका लागि लगानी गर्ने वातावरण बन्ने उनीहरूको धारणा छ। को लागि हुने उडानहरू मौसमका कारण रद्द भयो भने मात्र रामेछापको मन्थलीमा पर्यटकहरूले होटल तथा लजहरू भरिभरा हुने गर्छन्। अघि पछि काठमाडौँबाट सिधै विमानस्थल लगेर पर्यटकहरूलाई लुक्ला उडाउने गरिएको छ। सीमित पर्यटकहरूले मात्र रामेछापको मन्थलीमा रहेका रिसोर्ट लज बुक गर्ने गर्छन्। लुक्ला जाने आधा पर्यटकहरू काठमाडौँबाट सिधै आएर उडान गर्ने, बाँकी आधामा पनि झन्डै 75% सिमुलीको मूलकोट र खुर्कोटमा बसेर उडान भेट्न आउने र थोरै मात्र मन्थलीमा बसेर लुक्लातर्फ जाने गरेका छन्।

रामेछाप उद्योग वाणिज्य संघ र डिभिजन वन कार्यालय रामेछापको संयुक्त प्रयासमा यस वर्ष पनि मन्थली बाटिकामा वृक्षारोपण गरिएको छ। साबिकको आयुर्वेद औषधालय भन्दा पूर्वतर्फको क्षेत्रलाई उद्योग वाणिज्य संघ र डिभिजन वन कार्यालयको सहयोग लिएर गत वर्षदेखि वाटिकाको रूपमा विकास गर्न थालेको, गत वर्ष विभिन्न प्रजातिका बिरूवा रोपण गरिएकोमा यस वर्ष समेत उक्त स्थानमा थप बिरूवा रोपण गरिएको छ। गएको शनिबार रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा संघका पदाधिकारी तथा डिभिजन वन कार्यालयका कर्मचारी समेतका सहभागितामा विभिन्न जातका बिरूवाहरू रोपिएको संघले जनाएको छ। उक्त वाटिकाको विकासका लागि चालू आर्थिक वर्षमा रामेछाप उद्योग वाणिज्य संघ र सरकारी निकायले थप कार्यक्रमहरू समेत सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले मन्थली बजारका विभिन्न स्थानमा फोहोर संकलनका लागि डस्टबिन राखेको छ। संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्थली बजारका विभिन्न टोलमा गएको शनिबारदेखि डस्टबिन राखिएको हो। संस्थाका अध्यक्ष जेएन दालका अनुसार डस्टबिन राखेर त्यसको संरक्षण रेखदेख र प्रयोगका लागि नजिकै रहेका स्थानीय बासिन्दाहरूलाई आग्रह गरिएको छ। डस्टबिन राखेपछि केही मात्रामा सफाई सहयोग पुग्ने विश्वास संस्थाले लिएको जनाएको छ। मन्थलीमा नगरपालिकाले फोहोर संकलन गर्ने भए पनि कतिपय व्यवसायी र सर्वसाधारणले फोहोर एका स्थानमा संकलन गरेर गाड़ी आउँदा मात्र निकाल्नु पर्नेमा त्यसो नगरी सड़कमै फाल्ने गरेको प्रति पनि उहाँले चिन्ता जनाउनु भएको छ। जिल्ला अदालत सिन्धुलीमा पछिल्लो एक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। आर्थिक वर्ष 2082-83 मात्रै अदालतमा 438 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। अदालतले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला वर्षहरूमा यस्ता मुद्दाको संख्या निरन्तर उकालो लागिरहेको छ। सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालत सिन्धुलीका श्रेष्ठदार उपसचिव चित्र खर अधिकारीले सम्बन्ध विच्छेदका मुद्दा दैनिक औसत 3 दर्ता हुने गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अधिकांश मुद्दामा महिलाहरू नै वादीका रूपमा देखिएका छन्। वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्धमा आएको दूरी, श्रीमानले परिवारको जिम्मेवारी पूरा नगर्नु, नियमित रूपमा खर्च नपठाउनु तथा लामो समयसम्म सम्पर्कविहीन रहनु जस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ़ेको अधिकारीले बताउनु भएको छ। उहाँले विशेष गरी तामाङ समुदायका व्यक्तिहरूबाट सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा तुलनात्मक रूपमा बढ़ी आउने गरेको जानकारी दिनुभएको छ। अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 अन्य गम्भीर प्रकृतिका मुद्दा समेत उल्लेख्य रूपमा दर्ता भएका छन्। सो अवधिमा लागू औषध सम्बन्धी 58, जबरजस्तीकरणी सम्बन्धी 32 तथा ज्यान सम्बन्धी कसुरका 22 मुद्दा अदालतमा परेका छन्। यसबाहेक अंश, लिखत, बदर, गालीगलौज, कुटपिट लगायतका मुद्दा समेत दर्ता भएका छन्। लागू औषध सम्बन्धी मुद्दामा विशेष गरी युवाहरूको संलग्नता बढ़ी देखिएको श्रेष्ठदार अधिकारीले बताउनु भएको छ। अदालतले मुद्दा फर्चेटको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेको जनाएको छ। जनआन्दोलनका क्रममा केही प्रमाणहरू नष्ट भएका कारण प्रमाण पुनः प्राप्ति गर्नुपर्ने अवस्थाले केही मुद्दाको प्रक्रियामा ढिलाइ भए पनि सबै पक्षको सहयोगका कारण 2 पुगेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको अदालतले जनाएको छ। आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरी आएका 659 मुद्दामध्ये हालसम्म 115 मुद्दा विचाराधीन अवस्थामा छन्। 2083 साउन 1 गतेसम्म 18 महिना पुगेका मुद्दाको संख्या 19 रहेको र आगामी पुष मशान्तसम्म 18 महिना पुगेका मुद्दाको संख्या 115 पुग्ने अनुमान गरिएको अधिकारीले जानकारी दिनुभएको छ। अदालतका अनुसार आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेका 659 र आर्थिक वर्ष 2082-83 असार 32 गतेसम्म नयाँ दर्ता भएका 977 गरी कुल 1636 मुद्दामध्ये 2083 असार 30 गतेसम्म 1119 मुद्दा फैसला भइसकेका छन्। आर्थिक वर्ष 2082-83 भने 517 मुद्दा जिम्मेवारी सरेका छन्। अदालतले आर्थिक वर्ष 2082-83 1278 मुद्दा फर्चेट गर्ने लक्ष्य लिएको थियो। निर्धारित लक्ष्यको तुलनामा 87.55% मुद्दा फर्चेट गर्न सफल भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 4 कानून व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जरा बुट्टा कला संग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। खोला तथा बगरमा खेर जाने रूखका जरा र जरा बुट्टालाई कलात्मक रूपमा दिए लामिछानेले करिब 30 संकलन तथा सिर्जना गर्दै आउनु भएको छ। हाल संग्रहालयमा झन्डै 300 कलाकृति राखिएका छन् जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रभाव गर्ने गरेको उहाँले बताउनु भएको छ। लामिछानेका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक संग्रहालय निर्माणको प्रक्रिया अघि बढ़ाइएको छ। जरा बुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्ण प्रसाद बरालका अनुसार प्रदेश सरकारको ₹50,89,000 लागतमा जरा बुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ।
काभ्रे पलाञ्चोकमा बुद्ध माफ गर्नुहोला काभ्रे पलाञ्चोकमा वृद्ध भत्ता लिएर फर्कने क्रममा रोसी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। रोसी गाउँपालिका साथ कटुञ्जेबेसीका 75 वर्षीय मोतीमान पाखरिनको मृत्यु भएको सोमबार वृद्ध भत्ता लिन कटुञ्जेमा रहेको सिद्धार्थ ब्याङ्कमा गएर फर्कने क्रममा उनलाई खोलामा एकासी आएको भेलले बगाएको प्रहरीले जनाएको छ। खोला तर्ने क्रममा पाखरिनलाई बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यस लगत्तै खोजी कार्य शुरू गरेको प्रहरीले पाखरिनलाई रोसी गाउँपालिका 8 हिमदे बेसी स्थित रोसी खोलाको किनारमा मृत अवस्थामा फेला पारेको हो। र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर 1 स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ। सोमबार 18 वर्षीय सलिना श्रेष्ठ गेस्ट हाउसबाट खसेकी हुन्। दोलखा घर भएर चाङ्गु नारायण नगरपालिका वडा नम्बर 9 बस्दै आएकी सलिना आफ्ना साथीहरूसँग गेस्ट हाउसमा गएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि दुवाकोट स्थित केएमसी अस्पतालमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ। सलिनासँगै गेस्ट हाउसमा गएका 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानको लागि 2 जना महिला र 2 जना पुरूषलाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताउनु भएको छ। सलिना आफै गेस्ट हाउसबाट खसेकी हुन् वा धकेलेर लडाइएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अवस्थापना 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंहालु रामेछाप खबर साझा 6 बजेको हजुरको समाचारमा हुने नै छ। तिनजलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पन यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एचएक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।

0: सस्तोमै पोशाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: भनेर हुन्छ? हामीले सानामै वचन दिएको छौँ।
1: म अहिले नै बिहे गर्न सक्दिन, म अरू कसैलाई माया गर्छु।
0: मलाई थाहा छैन तेरो बिहे, मैले भनेकै मान्छेसित हुनुपर्छ।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।

0: प्रणाली र रणा अटो हब प्रणालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
1: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
0: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोट फाइनान्सको सुविधा, 0% ब्याज दर,
1: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-83।
0: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: प्रेसर फलिरहेछ, तर देशमा सम छैन। नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
3: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ 5 रुपियाँ हदाम बसे त्यति बस्ने,
2: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेको।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
2: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलतिर ल्याएर भजन गर्ने, मेरो काम त के हो? किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा, किसान उपर नलाग्नु देशमुख लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। नेपालको समग्र सुपारी उत्पादनको क्षेत्रलाई, सुपारीको प्रबन्धनको क्षेत्रलाई र सुपारीको बजारीकरणको क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं। नेपालमा सुपारीको क्षेत्रमा करिब करिब 4 दशक लामो यात्रा गर्नुभएका एकजना व्यक्तिलाई स्टुडियोमा निम्तेका छौं। अर्थात आज हामीले सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसै गरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष रहनुभएका नीलकण्ठ तिवारी, जसले करिब करिब 4 दशक सुपारीको क्षेत्रमा चाहिँ उत्पादनदेखि बजारीकरणमा सँगसँगै लाग्नु भएको छ। बेला बेला समस्या देखिन्छन् सुपारी क्षेत्रमा, हामीले समाचार बनाएका हौं, कभरेज पनि गरेका हौं, के कारण रहेछन् र वास्तवमा सुपारीको सम्भाव्यता नेपालमा कस्तो छ, सुपारीको क्षेत्रलाई प्रबन्धन गर्नको लागि सरकारले कस्तो नीति लिइदियो भने चाहिँ अझै यसलाई प्रबन्धन गर्न सकिन्छ र विशेष गरी बहुवर्षीय बाली भने जस्तै यो लामो समयसम्म उत्पादन दिने सुपारीले चाहिँ धेरै किसानहरूको आय स्तरमा वृद्धि ल्याएको पनि छ। बेला बेला समस्या के कस्ता आउने रहेछन् भन्ने लगायतका विषयमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौँ।
9: गर्नेछौ र आजको श्रृंखलामा चाहिँ पूर्वको विशेष गरी एउटा ब्रान्डिङको रूपमा रहिराखेको र धेरै किसानहरूलाई समेट्न सक्ने बालीको रूपमा रहेको परिचित बालीको रूपमा रहेको सुपारीलाई आजको श्रृंखलामा अलिकति प्रोट गर्दैछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ सुपारीका सारथी नीलकण्ठ तिवारी हामीसँग हुनुहुन्छ, हामी उहाँलाई जान गरी स्वागत गर्दैछौँ। नमस्कार, यहाँ स्वागत छ।
10: नमस्कार, धन्यवाद। ठिक छ, राम्रै छ।
9: करिब करिब 4 दशक सुपारी क्षेत्रमा वास्तवमा सुपारीलाई चाहिँ कसरी लिनुहुन्छ?
10: सुपारी एउटा त गणेशजीको प्रसाद, अर्को हामी ओमकार परिवारका जन्मेपछि नरन गर्दाखेरि पनि सुपारी चाहिने, मरेपछि श्राद्ध गर्नुपर्दा पनि ऋषिजीलाई चाहिँ जनै सुपारी राखेर गर्नुपर्ने, भनेपछि हाम्रो जीवनभरिका क्रियाकलापहरूमा आवश्यक पर्ने अनि खाँदाखेरि स्वास्थ्यको लागि पनि राम्रो, जस्तो सुपारी खानाले स्टोन हुन्छ के हुन्छ नराम्रो चिज हो अमल हो भनिन्छ, त्यो साइन्टिस्टहरूले त्यो कुरा पत्ता लगाएको छैन, उहाँले राम्रै भनेको छ। अब पाचकको रूपमा काम गर्ने अनि थकाइ मार्ने अनि मुखको गन्ध हटाउने सास गनाउने हुन्छ नि सुपारी खायो भने त्यो नगनाउने, अनि अर्को एउटा चाहिँ त्यो के छ मलाई अलि ट्याक्कै आएन, त्यो पनि काम हुने हुँदाखेरि जस्तो अमलको रूपमा धुम्रपानहरू जस्तो होइन, खानको लागि पनि राम्रै हो, अरू सांस्कृतिक हिसाबले जनजीवनमा प्रयोग गर्नको लागि नभइन
9: हुन्छ।
10: अब बिक्री गरेर पनि तपाईँको साह्रै धेरै पैसा आउने, जस्तो 1 बिघामा 900 बोट रोपिन्छ, 9x9 दूरीमा रोप्दा 900 बोट जान्छ, राम्रो फल्यो भने राम्रो जातको भयो भने 20 केजी पनि फल्छ एउटा बोटमा काँचो, 15 राख्यो एभरेजमा भने 13-13.5 हजार टन हुन्छ, त्यसलाई चाहिँ अहिले हाम्रो 90 रुपियाँसम्म बिक्यो प्रति किलो काँचो, त्यति धेरै पनि नभनौँ, त्यो त अब अलिक पिक आवरमा त्यस्तो भाउ हुन्छ, कोही बेला कम हुन्छ, 60 रुपियाँ राख्दाखेरि पनि 8,10,000 आम्दानी हुन्छ, कति पैसा हो 1 बिघाको धानबाट चाहिँ 1,00,000 आउला, त्यो समयमा 8,00,000 आयो, अनि त्यहाँ मेहनत गरेको छ भने बिचमा केरा हुन्छ, तेजपात हुन्छ, हरेक बोटमा चाहिँ तपाईँको यो मरिच हुन्छ, मरिच हाम्रो ठाउँमा झापामा एउटा सुपारी को बोटमा लगाएको मरिच 5 केजी पलिया छ, त्यसको सरदर दाम 1,000 छ, 5,000 भयो, अनि उता के अरे 15 किलो फल्यो 60 रुपियाँले भयो भनेदेखि 1,000-1,100 त्यो पनि भयो, गर्दाखेरि त 6-7 हजार एउटा बोटमा हुने भयो, 900 बोट हुन्छन्, अनि त्यसको डिस्टेन्सको बिचमा चाहिँ तपाईँको केरा तेजपात पनि हुन्छ, 9x9 फुट हुन्छ, त्यसको बिचमा चाहिँ नि राम्रोसँग ध्यान दिएर गऱ्यो भने अदुवा यो हर्दी को खेती पनि हुन्छ, फुलको खेती पनि हुन्छ, त्यो बिचको खाली ठाउँको घाँस खुवाएर पशुपालन पनि हुन्छ, दुध खान पनि पाइन्छ, हरेक हिसाबले राम्रो छ।
9: तर 2-3 चाले बाली पनि गर्न सक्यो, 2045 सालदेखि निरन्तर रूपमा व्यावसायिक रूपमै आउनु भएको छ,
10: व्यावसायिक रूपमै आएको छु म।
9: अरे त्यो मैले यहाँनिर चाहिँ प्रसङ्ग सार्न खोजेको चाहिँ वास्तवमा चाहिँ सुपारीको जागरणको अवस्था, उत्पादनको अवस्था र हामी अहिले कुन अवस्थामा छौँ, सुपारीको चाहिँ व्यावसायिक मिसन हेर्दै गर्दा चाहिँ कुन अवस्थामा छौँ, यहाँले करिब 40 वर्षदेखि हेरिराख्नु भएको छ क्या नजिकबाट?
10: हजुर, यस्तो भयो, सुरुमा चाहिँ 38-39 सालतिर कृषि विकास बैङ्कको एउटा काम गर्ने शाखा थियो, साना किसान विकास आयोजना भन्ने, त्यसले हाम्रो क्षेत्रमा काम गर्दाखेरि हामीलाई तरकारी के अरे फलफुल खेती, धान खेती, पशुपालन, सामान्य लेखा राख्ने यस्तो 1 दिन 2 दिनका चाहिँ 2-4 विषयका तालिम दिए, अनि त्यसमा फलफुल खेतीपट्टि म अलि आकर्षित भएँ, अनि रोप्नु त भनेर नर्सरी राखेर जानी नजानी त्यो निश्चित ठाउँमा रोपेकै 45 साल, त्योभन्दा अगाडि मैले नर्सरीको यताउता पनि गरेँ, त्यो पनि म अब त्यो रोपेपछि केही अन्धधुन्ध केही थाहा थिएन हामीलाई, के मल चाहिने, कुन के सूक्ष्म खाद्य तत्त्वहरू चाहिने थाहा थिएन, त्यति बेला चाहिँ खासै व्यापार पनि थिएन, तर व्यापार चल्छ हुन्छ भने एउटा लाइन एजेन्सीले कार्यालयले भनेपछि हुन्छ होला भन्ने भरमा गरियो, पछि फल्न थालेपछि त मैले मात्रै रोपिनँ अरूले पनि रोपेँ, अब पहिला चाहिँ नि सौन्दर्यको रूपमा भयो, आवश्यकताको रूपमा इन्डियाबाट आउँदाखेरि खाने बानी भएको मान्छेले बिउ लिएर आउनुभयो, रोप्नुको बिरुवा भयो, बोट भयो, फल्यो, अनि बिस्तारै बढ्दै गएपछि व्यापार चल्ने भयो, लु यो त सजिलो पो रहेछ, राम्रो पो रहेछ, रोप्नु पर्ने रहेछ, फल्नाले रोप्यो, फल्नाले रोप्यो, म पनि रोप्छु, यसरी गरेर रोपेपछि अहिले रोपन चाहिँ 30-32 सालदेखि चाहिँ व्यापक बढेर गयो, अब अहिले 80-82 भयो नि, अब त झापा जिल्लामा सुपारी नभएको घर त त्यही भाडामा बस्नेकोमा मात्रै छैन, लगभग आफ्नो घर
9: प्रत्येक घरमा
10: छ। सजिलो नि, ठ्याक्कै एकपल्ट रोपिदिएपछि रोपेकै साल मर्यो भने मर्यो, नभए रोगको महामारी पनि खास छैन। अब त्यो फुल चुसेर त्यो भर्खर फुलेकै बेलामा चुसेर बिगार्ने रोग पनि छ, तर त्यो कम छ। अर्को ज्ञानोडरमा भन्ने छ, त्यो मर्दै तलबाट पात मर्दै गरेर माथि मरिसकेपछि सट्टै पात छ, अनि त्यो डन्ठी जस्तो हुने बोट त्यो पनि छ तर कम्ती छ। अनि नयाँ ठाउँमा त 10-12 वर्ष 15 वर्षसम्म त त्यसले मल पाइरहँदो रहेछ, मजाले फल्छ। अनि छोराछोरी सबै कि चाहिँ अस्ट्रेलिया अमेरिका क्यानाडा गए, के अलि ठुला छन् भने साउदीतिर गए, जनश्रम पनि छैन, अब बुढो पनि भइयो, अब पानीको मात्रा पनि घट्दैछ, अब धानको दाम पनि कम्ती छ, इन्डियाबाट सस्तो मस्तो कुहिएको चामल आइहाल्छ, त्यो भएपछि अब बरु यही सुपारी रोपिदिउँ, तेजपातै रोपिदिउँ, चियै रोपिदिउँ भन्नेतिर गयो मानिसको भावना। त्यसले गर्दा त्यो चियामा पनि रोप्न हुर्काउन गाह्रो, 10 हप्ता दिनदेखि 15 दिनभित्रमा टिप्नुपर्छ झरी बादल। अब उद्योग र के अरे लेबरको चाहिँ झगडा छ, होइन पुगेन पोसाएन भन्छ लेबरले, वास्तवमा उसको जनजीवन पनि चलेको छैन। अब यता पतिवालाको पनि भाउ फ्याक्ट्रीवालाले तोक्छ, उसलाई पनि पुगेको छैन, अनि पुगेको छैन भन्छ, यतिमा टिपो भन्छ, टिप्नु भन्छ, त्यो झगडा एउटा मानसिक झगडा सधैँ भइरहने
9: जस्तो लाग्छ।
10: हजुर त्यो छ, अब त्यो सब सुपारीमा हुँदैन। मेहनत गर्ने हो भने सालमा 2 चोटि मल हाल्नु राम्रो मानिन्छ, चैत वैशाख र असोज कार्तिकमा। नगर्ने हो भने पनि 10-15 वर्ष चाहिँ जे जति त्यसै फल्छ।
9: अहिले मजाले पहिलो चरणमा चाहिँ स्याहार गर्नु पर्यो, पछाडि हुर्के पछाडि अथवा बोट
10: होइन, स्याहार चाहिँ वास्तवमा चाहिँ वैज्ञानिक हिसाबले चाहिँ सधैँ गर्नु पर्यो, होइन। तर के भयो भने नगरे पनि त्यो चिया जस्तो टिप्ने झगडा पनि परेन, झरी बादलमा टिप्नु पनि परेन, जे छ फुल्दैछ फल्दैछ बसिरहन्छ, पछि चाहिँ बिक्री हुने बेला भएपछि खास गरी पुस माघतिरदेखि व्यापार चल्छ। त्यो बेलामा किन्ने मान्छे स्थानीय प्रशोधनकर्ता व्यापारीहरू स्थानीय मान्छे नै हुनुहुन्छ, उहाँहरूले चाहिँ किसानसँग किन्ने अनि कलेक्सन गरेर त्यसलाई प्रशोधन गर्ने, गाउँठाउँकै चिनेकै मान्छे आउनुहुन्छ, अनि तपाईँको सुपारी बेच्ने हो भने म किन्न आएको भन्नुहुन्छ, अनि कति दाम
9: मूल्य
10: यस्तो छ, मूल्य चाहिँ अपडाउन भइरहँदो रहेछ, अहिले चाहिँ राम्रै छ, अहिले राम्रो राम्रो भाउमा, अहिले केजीको हिसाब चलेको छैन, पछि झारेपछि केजीको हिसाब चल्छ, अहिले चाहिँ बगान हुन्डी मुन्डी मेरो कति छ भन्ने हो, ठेकामा यति हजार यति लाखमा भन्ने हुन्छ, अनि घरमा किन्न आउने स्थानीय प्रशोधनकर्ता व्यापारीसँग घरमा बसेर चिया खाएर गफ गरेर दाम के अरे मिलाएर पैसा लिइन्छ, त्यति सजिलो। धान जस्तो काट्नु भेला गर्नु दाई गर्नु परेन। अब यसमा सुपारीमा आफूले गर्यो भने त्यो भेल्यु एड आफ्नै हुने हो, तर नगर्दा पनि अर्काले लानुहुन्छ, अप्ठ्यारो छैन, सजिलो छ, र धेरैभन्दा धेरै आम्दानी दिने, धेरै आइटम हुने, अनि जस्तो धानलाई जस्तो पानी नचाहिने, पानी त चाहिने तर धानलाई जस्तो नचाहिने, परेको पानीले बर्खामा हुने, हिउँदमा चाहिँ 15 हप्तामा सिँचाइ गर्न सक्दा हुने, तर धान मकै कोदोको तुलनामा साह्रै सजिलो र साह्रै धेरै आम्दानी हुने। मैले अघि भने 900 बोट जान्छ, अब एउटा कति किलो सर्भर फल्छ त्यस हिसाबले चाहिँ नि सजिलै 7-8 लाख रुपियाँ चाहिँ आउँछ
9: एक बिघामा
10: त्यति आउँछ। अनि
9: लगानी
10: खास हुँदैन, जस्तो 60-70 रुपियाँ गोठाको बिरुवा सम्झ्यो, बिरुवाको प्रचलित मूल्य त्यही छ। अब खाल्डो खन्न 2x2 खाल्डो खनेर रोप्नु भनिन्छ, त्यसको लागि चाहिँ 70-80 रुपियाँमा एउटा खाल्डो खनिन्छ लेबरले, होइन, अनि त्यस हिसाबले गर्दा खासै पैसा लाग्यो।
9: फल्ने बेलासम्म 500 रेन्जमा चाहिँ लगानी,
10: त्यस्तै भन्नु। अब फेरि के छ भने सानोमा त्यति याद पनि गरिँदैन, सानै हुँदाखेरि 1-1.5 वर्ष याद गरौ, गोडमेल गरौ, झारपातबाट जोगायो, अलिक ठुलो भएपछि सही सही आफै बढ्छ, साह्रै राम्रो हरियो,
9: होइन,
10: फल्न चाहिँ 6 वर्ष 6 वर्ष लाग्छ, 8-9 वर्षदेखि मजाले फल्न थाल्छ, 6 वर्षको चाहिँ कति चाहिँ फुल्छ फेरि त्यतिकै त्यो झर्छ।
9: अलिकति बढी व्यक्तिगत केही संस्थागतका कुराहरू, केही सुपारीका चाहिँ अलिकति यो टेक्निकल कुराहरूमा बढी केन्द्रित गर्न खोजेको
10: छु।
9: करिब करिब 90-95 वर्षको इतिहास सुपारीको
10: छ,
9: र अहिले हामीले भन्दै गर्दा ठ्याक्कै यहाँ जोडिनुभयो, लगभग 40-45 सालतिरको समयमै यो व्यवसायीकरणको रूप चाहिँ त्यही समयमै लिएको देखियो,
10: 30-32 सालदेखि लियो,
9: 30-32 मा पनि बिक्री भएको अवस्था
10: थियो होइन, 30-32 रुपियाँ 35-36-37-38 लागिगयो राम्रो फलेर राम्रो उत्पादन हुनलाई, अनि 30-32 रोप्यो भने 40 आसपासदेखि व्यापार सुरु भयो, धेरै भएपछि भारी पुगेपछि हुँदो रहेछ, जस्तो अहिले तेजपात बिकेन भनेर काटे साथीभाइले, अनि मैले काट्नु हुँदैन भने कहाँ सर अब यो खाँदै के कोही किन्न आउँदैन घाँस पनि खाँदैन भनेर भन्नुभयो, नगर्नुहोस् है राख्नुहोस् अलैँची 118,000 पुगेको अलैँची 20-22 आयो, बढ्दैछ बढ्छ, कोहीलाई धानको पनि बढ्छ घट्छ, सुपारीको पनि बढ्छ घट्छ, तेजपातको पनि भारी पुगेन, फेरि के भइदियो भने तेजपातको चाहिँ काँचै लान दिन्थ्यो इन्डिया, दिएन गभर्मेन्टले, तय होइन हरियो पात गाडामा हालेर गोरु गाडा राँगा गाडामा लान्थ्यो नि त स्थानीय, त्यो दिएन, के गर्नुपर्ने पात सुकाएर अनि स्थानीय व्यापारीले पारिको व्यापारीलाई मात्रै बेच्न पाउने गर्थ्यो, त्यसले पनि के भयो कोरोना पनि आयो अनि अलिकति एउटा लहर हुँदो रहेछ रोप्ने, यही बेलामा चाहिँ रोपेको बेला थियो, नबिग्रा काटिहाल्नु साथीहरू, अब अहिले पछुताउनुहुन्छ
9: छैन
10: परेन परेन, त्यो अपडाउन चाहिँ हुँदो रहेछ, एकपल्ट चाहिँ निकै नै कम भयो भाउ,
9: कति सालको
10: यो चाहिँ 57-58 सालतिर 57-58 सालतिर चाहिँ अब कोही के नि आएर बिक्ने कि नबिक्ने भने जस्तो भएको थियो, त्यहाँदेखि चाहिँ त्यस्तो साह्रो हल्का अपडाउन चाहिँ हुन्छ तर साह्रै नपोसाउने कि यति पैसाले के चल्छ के आयो भन्ने किसिमको छैन, राम्रै छ,
9: अब यो बोट हुर्काउने बाटोमा
10: त आफै छुइँ छुइँ बढिहाल्छ, त्यसमा अझ मल पानीको व्यवस्था भयो भने त हेर्दा हेर्दै कति छिटो हुन्छ, साथीभाइ कहाँ जाँदा सानो बिरुवा रोपेको 2-3 पछाडि जाँदा ए हो के हो यो ठुलो सुकाएर त ठुल्ठुलो भइसकेको छ भन्ने हुन्छ नि, त्यस्तो राम्रो बढ्छ नि,
9: धेरै छिटो अहिले पछिल्लो समयमा त सुपारीका जुन पातबाट पनि विभिन्न सामग्री
10: दुना टपरा बनाउने हो छ, त्यो पहिला चाहिँ म नै गएको थिएँ कोइम्बतुर, यो मेन के अरे म्यानुअल सिस्टमबाट बनाएको आसामको व्यापार मेलामा मैले देखेँ, एउटा प्लास्टिकमा प्याक गरेको 4-5 किसिमको ल्याएर अनि नेपालको विभिन्न ठाउँमा व्यापार मेलामा लिएर गएर यस्तो हुन्छ भने अब यो सुपारीको वृद्धिको लागि विकासको लागि त गरियो नि त, त्यसरी गरेर लग्यो अनि पछि चाहिँ कोइम्बतुरमा मेसिन पाउँछ भन्ने कुरा, अब भाषाको पनि समस्या नगएको ठाउँ भनेर अनि पारिबाट एकजना अरूप घोष भन्ने बङ्गाली साथी हुनुहुन्थ्यो जाउँ कोइम्बतुर भनेर अनि हुन्छ भनेर गयौँ, अब भाषा उहाँको सजिलो भयो, उहाँले फेरि थापाको छोरी बिहे गरेको रहेछ बङ्गाली भए पनि उहाँ फेरि राम्रो नेपाली बोल्ने दार्जिलिङ पढेको रहेछ नेपाली एरियामा, अनि उहाँसँग गएर मजाले गएर घुमेर पत्ता लगाएर ल्यायो, पहिला ल्याएर हामीले
9: यो कति साल कुरा थियो
10: 66-67 सालतिर
9: 66-67
10: 12-15 भयो, त्यस पछाडि अहिले चाहिँ राम्रो राम्रो विदेश गएको साथीहरूले ल्याएर अर्जुन धारामा सबभन्दा राम्रो 64 किसिमको बनाउने ग्लास चाहिँ बनेन, त्यसलाई चाहिँ त्यो मोड्दाखेरि तल जानु पर्ने जाँदा च्यातिँदो रहेछ, चम्चा पनि छ, किसिम किसिमका चाहिँ खण्डे थालहरू बटुकाहरू सबै छ, सबै 64 किसिमको आइटम छ उहाँको, र त्यो सबै त्यसको सेट बनाउँदा ग्लास चाहिँ भएन, ग्लास बाहेक सबै छ, साना साना तरकारी खाने पनि छ, यसो पूजा आजामा चाहिँ चलाउने पनि छ, अलिक ठुला दाल खाने पनि छ, तरकारी खाने पनि छ, रेस्टुरेन्टमा यसो फ्राई गरेको चिजहरू खाने पनि छ, अलिक ठुलै मजाको पूजा आजा गर्ने थाल पनि छ, सबै छ,
9: मैले यो प्रसङ्ग जोड्नु भनेको चाहिँ हामी एकदमै सुपारीलाई यो चढाउने कुरासँग जोड्दै गर्दा या धार्मिक कुरासँग जोड्दै गर्दा पनि हाम्रो संस्कृतिसँग जोड्दै गर्दा पनि यसको खेर नजाने पात पात पनि खेर गएन भन्न खोजे, यहाँ सधैँ यहाँनिर रोजगारसँग जोड्न सकियो भनेर पनि यो जोड्नु
10: खोजेको,
9: यो पनि यसको माहौल बढ्या छ है,
10: अहिले बढ्या छ, पात 4 रुपियाँसम्म बिक्छ एउटा पात, 6-7 पाँच छवटा पात खस्छ एउटा बोटबाट, त्यसबाट पनि पैसा आयो, सबै जोड्दाखेरि चाहिँ थुप्रै हुन्छ नि त, अब मान्छेको चाहिँ तपाईँको 600-700 बोट नभएको त किसानहरू छैन, अनि 600-700 गुना 6-7 अनि गुना 4 गरेर पैसा त अलिकति आयो नि, तर जम्मा चाहिँ गर्नु पर्यो, पात जम्मा गरेर त्यो ढुसी पर्नु हुँदैन, त्यो ढुसी पर्यो भने कालो के अरे छिर्का छिर्का देखिन्छ, त्यो त राम्रो मानिँदैन, ढुसी पर्न
9: नदिकन
10: हजुर, अहिले यसो भएको छ युरोप अमेरिकातिर पनि गइरहेको छ, त्यो बाहिर बस्ने साथीहरूले धेरै अघि 64 आइटमको भने नि, उहाँ चाहिँ बाहिर बसेको साथी, उहाँले अमेरिका पठाउनुहुन्छ, जर्मन पठाउनुहुन्छ, अब अहिले चाहिँ अर्ग्यानिकको कुरा छ, अनि के अरे प्राकृतिक चिजको कुरा छ, त्यो त खायो र यसो फ्याँक्दै त्यहीँ सर्छ, केही भएन। अब प्लास्टिकहरूको त त्यसले प्रदूषण गर्ने भयो भन्ने छ, अनि नयाँ पनि भयो। अब मूल्य अन्तर के अरे पैसाको के अरे यो विनिमय अन्तरले पनि युरोपियन अमेरिकनहरूको त कति पैसा गर, हाम्रो त 10-20 रुपियाँ पाइहालिन्छ। अब व्यापार गर्दै बढ्दै बिचमा नाफा खाँदै जाँदा पनि 40 रुपियाँ पर्ला, त 40 रुपियाँ नेपालीको लागि त स्टर्लिङ पाउन्ड अमेरिकन डलर त कति पनि होइन। त्यस हिसाबले एकदम गर्न सक्नु पर्यो। हामी अल्छे भयौँ क्या, कस्तो भने बाबुले दिएको जग्गा छ, खान पुगिरहेछ, यताउता गरिरहेछ भन्ने हो। त्यो जम्मै पात भेला गरेर गर्ने भने अहिले 25 ठाउँ हाम्रो उद्योग चल्न सक्छ। कोसी दुईटा मात्रै छ, अझै 22-23 उद्योग राख्ने बिकेका छन्। उता हेरौँ न झापामा।
9: अब जस्तो खेती प्रविधिमा चाहिँ त्यस्तो धेरै नयाँ प्रविधिका कुराहरू चाहिँ यसमा आवश्यक छैन होला सायद,
10: होइन? पर्छ, यसको दूरी मिलाएर रोप्ने, अनि एनपीके नाइट्रोजन फस्फोरस पोटास गोबर मल हाल्ने, मल्चिङ गर्ने, 17-18 किसिमको चाहिँ न्युट्रिएन्ट भन्छ नि, क्याल्सियम बोरन जस्ता चिजहरू चाहिँ त्यसलाई चाहिने। जस्तो के अरे यो दाना फुट्छ त्यसको लागि बोरन हाल्नु पर्यो, त्यस्तो पनि छ। त्यो सबै हेर्नुपर्ने, त्यसको लागि चाहिँ दक्ष कृषि प्राविधिक चाहिन्छ, हाम्रो नेपालमा छैन। अनि एकजना नेपाली भारतीय यो सिपिसिआरआईको एक ठाउँको चिफ भएर सब अल इन्डिया सबै 5 छ, 5 त्यो सिपिसिआरआई सेन्टरमा काम गरेर रिटायर हुनुभएको डाक्टर शरण कुमार रिजाल हुनुहुन्छ, उहाँले किताबै लेखिदिनु भएको छ, हामीसँग सम्पर्क भयो। उहाँले 1600-1700 मान्छेलाई तालिम दिनुभयो, सुपारी रोपन संरक्षण र प्रवर्धन भन्ने 3 उहाँको तालिम कार्यक्रम छ, प्र्याक्टिकल पनि गर्ने गरेको। थुप्रै मान्छे यहाँ उदयपुरसम्म तालिम गराउनु भएको छ। उहाँसँग हाम्रो सम्पर्क भयो संस्थागत हिसाबले, हामीले चाहिँ 4 झापा मोरङ इलाम सुनसरीको एउटा टिम गएका थियौँ, त्यो मैतनगर भन्ने अनुसन्धान केन्द्रमा जलपाइगुडीमा, सिलगढीबाट नजिकै हो। अनि त्यहाँ चिन्न जाने भएपछि हामीले चाहिँ तपाईँले नेपालमा चाहिँ तालिम गराइदिनुपर्छ भनेर भन्दाखेरि, ठिकै छ मेरो पितृभूमि हो म गर्छु भन्नुभयो। अनि दुई दिन छुट्टी पाएर जस्तो इन्डियामा आइतबार छुट्टी हुन्छ कि शुक्रबार शनिबार आइतबार कि चाहिँ आइतबार सोमबार मङ्गलबार गरेर उहाँले यहाँ उदयपुरसम्म आएर पनि तालिम गराइदिनु भयो। त्यो भएपछि अलिकति आइडिया भयो हामीलाई सेयर गर्नुपर्ने रहेछ भने, नभए पहिला चाहिँ के थियो भने रोपिदियो फलेकै छ, अलिअलि फलेको छ, यति नै फल्ने हो कि कम फल्यो कि भन्ने पनि थाहा भएन। त्यस्तो भयो, सिँचाइको पनि व्यवस्था चाहिने रहेछ, मल पनि चाहिने रहेछ, त्यो अरू पनि अन्तर्वालीहरू धेरै हुने रहेछ, के अरे बहु उपयोगी रहेछ क्या सुपारी। त्यस्तो छ, रोग पनि कम लाग्ने, रोग त छन् 2000 किसिमका लाग्ने तर कम लाग्ने, त्यसो हुँदाखेरि राम्रो छ। तर अब हाम्रो समस्या चाहिँ के छ भने उत्पादन छ, यो सूचीकृत छैन। कृषि उत्पादनमा सुपारी उत्पादन हुन्छ भने नेपाल सरकारको के अरे सूचीकृत छैन। तथ्याङ्क चाहिँ 4,100 हेक्टरमा हुन्छ, 14,600 मेट्रिक टन उत्पादन हुन्छ भनेर कृषि तथ्याङ्क चाहिँ छ, बाली चाहिँ सूचीकृत छैन। त्यो नभएको कारणले हाम्रो ठाउँमा हात्तीले पनि तोडफोड गर्छ झापामा, हात्तीले बोट भाँचिदियो भने राहतको लागि चाहिँ सुपारीको काउन्ट हुँदैन, तपाईँको सूचीकृतै छैन भन्छ वनको मान्छे। त्यसको लागि चाहिँ डाक्टर अब्दुल खान भएको यो उद्योग वाणिज्य के समिति छ, संसदीय समिति, उहाँले झापामा गएर हेरेर एक दिन अन्तर्क्रिया गरेर पछि धेरै दिन लगाएर यहाँ आएर संसदीय समितिबाट निर्णय गरिदिनु भएको छ। राम्रो सुपारी सुपार जोन बनाउनु, मलको व्यवस्था गरिदिनु, ऋणको व्यवस्था गर्नु, अनि अनुदानको व्यवस्था गर्नु, कृषिमा सूचीकृत गर्नु भनेर राम्रो दिनुभएको छ। 1 हुन आँट्यो त्यो प्रतिवेदन नेपाल सरकारलाई दिएको, अहिलेसम्म भएको छैन। होइन त्यो चाहिँ सुपर जोन होइन, जोन मात्रै त्यो चाहिँ छँदैछ,
9: कतिको प्रभावकारी भयो कार्यक्रम?
10: होइन कार्यक्रम प्रभावकारी नै भयो तर बजेटै छैन, अनि साझेदारीमा छ, अनि हाम्रो बानी चाहिँ के भइरहेछ भने क्षमता पनि छैन। एक अर्को कुरा फ्रीको बानी भएको छ, फ्रीमा पनि दिनुपर्छ त भने, अनि साझेदारीमा ल्यायो चलाउनु पर्छ नि, ल्याएको औजार मेसिन औजारहरू त साधनहरू त चलाउनु पर्यो, चलाउनु पनि अल्छी लाग्यो, ब्याङ्कमा बरु धेतो जमानत राख्यो पैसा ल्यायो खायो चल्दै जान्छ भइगयो भने जस्तो यस्तो भएर पनि भएन। त पैसा पनि एकदम कम, 20-22 जान्छ झापा जिल्लाको लागि। झापा जिल्लाको 788 हेक्टर चाहिँ उहाँहरूले हेर्ने भनेको छ, 2600 हेक्टरमा खेती छ भनेको छ पुरानो तथ्याङ्कले. अब अहिले त 4,500 हेक्टर जतिमा भइसक्यो. तथ्याङ्क लिउँ भनेर मन्त्रालयसँग लबिङ गरेको पनि धेरै हुँदैन भन्नुहुन्न, गर्दा पनि गर्नुहुन्न. अब 81 मङ्सिरदेखि मैले कोशी प्रदेशमा लेखेर दिएर भेटेर भनेर फोन गरेर लबिङ गरेको. अस्ति कोशीको बजेट बनाउने बेलामा पनि हुँदैछ हुन्छ तपाईँको भयो भन्नुभएको, अहिले सर्कुलरमा गयो होला भनेर कृषि ज्ञान केन्द्रमा समन्वय गर्दा छैन. त्यस्तो छ. अब त्यो उत्पादन बढेको छ त्यसको पनि त हिसाब त राख्नु पर्यो नि, कति छ हामीसँग भन्ने त हिसाब चाहियो. त्यो पनि भएको छैन. सुपर जोन पनि भयो, सुपर जोन त 1,000 हेक्टर भएपछि एउटा सुपर जोन हुने हो. 4,000 भन्दा बेसी त झापामै भइसकेको छ, 4 सुपर जोन हुने भए. त्यो गरेर चाहिँ किसानलाई उत्साहित गरेर बिउ मलको व्यवस्था गरेर सिँचाइको व्यवस्था गरेर गर्ने हो भने त उत्पादन बढ्छ नि त. तपाईँको भारतमा मात्रै गइरहेछ अहिले हाम्रो. मैले अघि भने डाक्टर रिजाल उहाँले अस्ति भन्नुहुन्थ्यो तपाईँको पाकिस्तानमा पनि डिमान्ड छ, तपाईँहरू लबिङ गर्नुहोस् पाकिस्तान पनि जान्छ तपाईँहरूको सुपारी भन्दै हुनुहुन्छ. होइन, अब ठुलो जनसङ्ख्या छ, उत्पादन कम छ भने त जान्छ नि त. विदेशी मुद्रा आउने, किसान पनि धनी हुने, देशको रेकर्ड पनि धनी हुने हो, तर मिलेन. अब अहिले निर्यात बन्द भएको छ, यो सुशासन समितिले चाहिँ नि डिएनए परीक्षण गरेर मात्रै निर्यात गर्नु भनेर सर्कुलर गरिदियो. 3 भयो अस्ति साउनमा, अहिलेसम्म निर्णय भएको छैन. अब सुशासन समितिमा हामीले लेख्ने, भन्ने, भेट्ने, दिने सबै गऱ्यौँ, हुँदैन भन्नुहुन्न, निर्णय गर्नुहुन्न. त्यस्तो समस्या छ. तिनै समस्या भनौँ न, जस्तो कार्यक्रमले खास प्राथमिकता पाएन, सूचीकृत भएन. सूचीकृत नहुँदा मैले भने त्यो क्षतिको के अरे राहत पनि नपाइने रहेछ. अनि सूचीकृत नभएको बालीको व्यापार पनि शङ्कास्पद भयो. अनि हामीले चाहिँ के भनेको छौँ भने यहाँ उत्पादन छ, यहाँको सुपारी जन्य उद्योगलाई चाहिने 50% चाहिँ हाम्रो उत्पादन उहाँहरूले लिनुपर्छ, अनि अरू 50% ल्याउनुहुन्छ भने ठिकै छ भनेर भन्दा त्यो पनि मानेको छैन सरकारले. अनि निर्यात बन्द भएको छ, त्यता खोल्नेपट्टि ध्यान छैन. आयात चाहिँ अस्ति खुला गरेको छ 25,000 मेट्रिक टन. त्यस्तो अचम्म नि. अब तपाईँ हामीले त आफ्नो चाहिँ बेच्ने कुरा गर्ने हो भने त किन्ने कुरा त सेकेन्डरी कुरा हो नि, तर किन्ने चाहिँ अस्ति निर्णय भइगयो, बेच्ने चाहिँ बन्द छ. यस्तो समस्या छ.
9: अब अलिक संगठनात्मक कुराकानी गर्न चाहन्छु. सुपारी उत्पादक किसान संघ नेपालको अभियोग अध्यक्ष हुनुहुन्छ, विशेष गरी सुपारी उत्पादनमा लाग्नेहरूको एउटा सामूहिक संगठन हो यसले अहिले के गर्दछ नि पछिल्लो समयमा?
10: यसले अहिले भर्खरै बनेको संगठन हो, सदस्यता वितरण, सम्मेलन अनि सरकारमा ती समस्याहरू राख्ने
9: संगठन चाहिँ रहेछ.
10: सङ्घीय शक्ति कलयुगे भनेको रहेछ क्या नीति, कलियुगमा सङ्घ सङ्गठन चाहिन्छ भनेको रहेछ. अब त्यसै हुँदाखेरि नबोलिने को बोल्ने, कहाँ के भन्दा होइन एउटा बनाउन, हाम्रो चाहिँ भेटघाट गर्ने बनाऊ र समिति बनाऊ भनेर समिति बनाएपछि अनि समिति बनाएर जिल्लाको बनाऊ, जिल्लाको बनाएर अर्को बनाऊ भने अटोमेटिक आउँदो रहेछ क्या. समयको कुराहरू चाहिँ
9: त्यसरी
10: आवश्यकतै रहेछ. जे सबैमा हेर्नु न, व्यापारीको सङ्गठन छ, शिक्षकको छ, कर्मचारीको छ, अब राजनीतिक पार्टी पनि त सङ्गठनै हो नि त होइन. त्यसमा त संगठन आवश्यक.
9: हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ. आज हामीसँग नीलकण्ठ तिवारी, सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष हुनुहुन्थ्यो. हामीले सुपारीको सम्भाव्यता र विशेष गरी केही टेक्निकल इररहरू सरकारले गर्नुपर्ने भूमिका लगायतमा चाहिँ युवाहरूको जागरणका कुराहरूमा पनि केन्द्रित हुँदै थियौँ. कुराकानीमा जुट्नुभएको उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ. यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू

0: के गर्नु सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1478
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
4: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 0485430
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
7: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
8: के जिस्के किनी शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
7: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायता

0: सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896692998
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422444।
10: 9840-37-78-93 ओम कपास उद्योग गोलमजोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोसी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य मुख्य शीर्षकहरूबाट। चौतर्फी आलोचनापछि सरकारद्वारा निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय, प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध उजुरी। रामेछाप विमानस्थललाई स्थायी रूपमा सञ्चालन गरी पर्यटन प्रवर्धनका लागि माग गर्दै आएका रामेछापेले होटल व्यवसायमा लगानी बढ़ाउँदै सिन्धुलीमा बढ़दै सम्बन्ध विच्छेद, पारिवारिक विवाद बढ़्दो। लगातारको वर्षासँगै पहिरोको उच्च जोखिममा सिन्धुलीको 3 पाटनको प्रशासनिक भवन। वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए र विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा नर्वेले एकैपटक 12 स्थान सुधार गरे। विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692665998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री भरेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिमा वाग्लेसँगको परामर्शपछि यो निर्णय गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाड़ी परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा दलित सीमान्तकृत तथा विपन्न बाल बालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले नागरिकको माग र सुझावलाई सम्बोधन गर्दै अघि बढ़ने तथा समतामूलक समाज निर्माण गर्ने सरकारको प्रतिबद्धता अटल रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैया तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सरकारले करको दायरा विस्तार गर्दै अर्थतन्त्रलाई व्यवस्थित बनाउने लक्ष्यसहित समता करको व्यवस्था ल्याएको भए पनि नागरिक स्तरबाट आएको व्यापक प्रतिक्रियापछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध संसदीय समितिमा एउटा उजुरी परेको छ मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्त द्वैत गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। आज बसेको संसदीय सुनाय समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी 10 दिनभित्र उजुरी आह्वान गरिएकोमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पाको तानसेन नगरपालिकाका 9 निवासी भेषराज लुइटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको छ। यसै गरी ललितपुरका उज्जवल कृष्ण श्रेष्ठले संसदीय सुनवाईको निर्णय प्रक्रिया बहुमत अल्पमतको सट्टा गोला प्रथाबाट गर्न सुझाव दिनुभएको छ, तर प्रस्तावित पदका लागि आवश्यक संख्या अनुसार मात्रै नाम सिफारिश भएकाले यो सुझाव सान्दर्भिक नभएको समितिको निष्कर्ष छ। समितिले संसदीय सुनवाई समितिको कार्यविधि 2083 दफा 16 बमोजिम प्राप्त उजुरीमाथि छलफल गर्ने, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने तथा प्रस्तावित व्यक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। यसै गरी प्रस्तावित निर्वाचन आयुक्त द्वै गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी नपरेको समितिका सभापति श्रेष्ठले बताउनु भएको छ। प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनवाईका लागि साउन 12 र 13 गतेको कार्यतालिका तय भएको छ। गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तमा वाग्ले र सुब्बाको नाम संसदीय सुनवाईका लागि सिफारिश गरेको थियो। सरकारले विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका ल्याएको छ। शिक्षाको मूल्याङ्कन प्रणाली सुधार गर्न सरकारले लेटर ग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको हो। हाल कक्षा 9 सम्म विद्यालयले आफू खुशी ग्रेडिङ गर्दै आएका थिए। कक्षा 10 र 12 मा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली कार्यान्वयन गरेको छ। नयाँ निर्देशिका अनुसार अब सबै तहमा एकै खालको ग्रेडिङ प्रणाली लागू गरिनेछ। कक्षामा 75% हाजिरी भएका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। निर्देशिकाले विद्यार्थीको मूल्याङ्कन 35 अंकदेखि 100 सम्म गरी 8 वर्गमा विभाजन गरेको छ। निर्देशिकामा कक्षा 5 सम्म परीक्षाका माध्यमबाट मूल्याङ्कन गर्ने व्यवस्था हटाइएको छ। परीक्षालाई लिएर विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक त्रास अन्त्य गर्ने गरी मूल्याङ्कन प्रणालीलाई एकरूपता बनाउन निर्देशिका बनाइएको मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्याधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफे गभर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भएको छ। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रमाण सहित विभागमै उपस्थित हुनुपर्ने व्यवस्था थियो। सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बिहोर्नुपर्ने अवस्था थियो। नयाँ प्रणाली मार्फत अब पीड़ितले आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र ईमेल मार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सक्नेछन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 4 गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको हो। सूचना अनुसार कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका तोकिएका स्थानीय तहहरूमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीहरूले आफू बसोबास गरिरहेको वडामा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्नुपर्नेछ। इच्छुक आवेदकले सरकारले तोकिएको ढाँचामा फारम भरी सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। केही स्थानीय तहका लागि यो लगत संकलनको दोस्रो पटकको सूचना प्रसादको अन्तिम मौका भएकाले समयमै प्रक्रिया पुर्याउन समितिले आग्रह गरेको छ। बर्खायाममा देशभर नियमित सुरक्षित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रभावलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग समीक्षा तथा निर्देशन बैठक बसेको। बैठकमा बर्खायामका कारण विद्युत प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रभावमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेश स्तरमा संचालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। समीक्षा पश्चात कार्यकारी निर्देशक श्रेष्ठले सेवा प्रभावलाई थप प्रभावकारी र उत्तरदायी बनाउन आवश्यक निर्देशन दिनुभएको छ। उहाँले बर्खायाममा कुनै पनि अवस्थामा नियमित र गुणस्तरीय विद्युत आपूर्तिमा असर पर्न नदिन उच्च सतर्कताका साथ कार्य गर्न निर्देशन दिनुभएको छ। सम्भावित विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति उपकरण तथा मरमत सामग्री तयारी अवस्थामा राखी समस्या उत्पन्न हुनासाथ तत्काल परिचालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। एमाले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन्। हिजो काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो, तर आज केन्द्रको निर्देशन बमोजिम नै राजीनामा दिन लागि स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभएको छ। उहाँका अनुसार आजै एमालेका 6 मन्त्रीहरूले मुख्यमन्त्री बानियालाई राजीनामा बुझाउनेछन्। साथै प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने उहाँले बताउनु भएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज नै राजीनामा गर्ने तयारी भएको छ। रामेछाप विमानस्थललाई स्थायी रूपमा सञ्चालन गरी पर्यटन प्रवर्धनका लागि माग गर्दै आएका रामेछापेलीले होटल व्यवसायमा लगानी बढ़ाउँदै लगेका छन्। रामेछाप हुँदै सोलुको लुक्ला विमानस्थलतर्फ केही वर्षदेखि उडान सञ्चालन हुन थालेपछि पर्यटक लक्षित होटल व्यवसायमा वृद्धि हुँदै आएको हो। पहिलेदेखि होटल तथा लज सञ्चालन गर्ने व्यवसायीले आफ्नो व्यवसायलाई परिष्कृत र थप लगानी गरिरहेका छन् भने नयाँ नयाँ रिसोर्टहरू खुल्ने क्रम पनि शुरू भएको छ। व्यवसायीहरू लगानी बढ़ाउँदै जाँदा सरकारले भने रामेछाप विमानस्थलबाट स्थायी उडानको लागि चासो दिएको छैन। वर्षमा 2 सिजन हुने लुक्ला तर्फको उडान बाहेक रामेछाप विमानस्थल अरू बेलामा बन्द हुने गरेको छ। रामेछापवासीले भने लुक्लाको उडान सधैँ र नियमित रूपमा रामेछापबाटै हुनुपर्ने माग गर्दै आएका छन्। त्यसो भयो भने रामेछापमा पर्यटकहरूका लागि आकर्षक होटल व्यवसाय सञ्चालनका लागि लगानी गर्ने वातावरण बन्ने उनीहरूको धारणा छ। लुक्लाको लागि हुने उडानहरू मौसमका कारण रद्द भयो भने मात्र रामेछापको मन्थलीमा पर्यटकहरूले होटल तथा लजहरू भरिभरा हुने गर्छन्। अघिपछि काठमाडौँबाट सिधै विमानस्थल लगेर पर्यटकहरूलाई लुक्ला उडाउने गरिएको छ। सीमित पर्यटकहरूले मात्र रामेछापको मन्थलीमा रहेका रिसोर्ट लज बुक गर्ने गरेका छन्। लुक्ला जाने आधा पर्यटकहरू काठमाडौँबाट सिधै आएर उडान गर्ने, बाँकी आधामा पनि झण्डै 75% सिन्धुलीको मूलकोट र खुरकोटमा बसेर उडान भेट्न आउने र थोरै मात्र मन्थलीमै बसेर लुक्लातर्फ जाने गरेका छन्। रामेछाप उद्योग वाणिज्य संघ र डिभिजन वन कार्यालय रामेछापको संयुक्त प्रयासमा यस वर्ष पनि मन्थली वाटिकामा वृक्षारोपण गरिएको छ। साबिकको आयुर्वेद औषधालय भन्दा पूर्वतर्फको क्षेत्रलाई उद्योग वाणिज्य संघ र डिभिजन वन कार्यालयको सहयोग लिएर गत वर्षदेखि वाटिकाको रूपमा विकास गर्न थालेको हो। गत वर्ष विभिन्न प्रजातिका बिरूवा रोपण गरिएकोमा यस वर्ष समेत उक्त स्थानमा थप बिरूवा रोपण गरिएको छ। गएको शनिबार रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा संघका पदाधिकारी तथा डिभिजन वन कार्यालयका कर्मचारी समेतको सहभागितामा विभिन्न जातका बिरूवाहरू रोपिएको संघले जनाएको छ। उक्त वाटिकाको विकासका लागि चालू आर्थिक वर्षमा रामेछाप उद्योग वाणिज्य संघ र सरकारी निकायले थप कार्यक्रमहरू समेत सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ। रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले मन्थली बजारका विभिन्न स्थानमा फोहोर संकलनका लागि डस्टबिन राखेको छ। संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्थली बजारका विभिन्न टोलमा गएको शनिबारदेखि डस्टबिन राखिएको हो। संस्थाका अध्यक्ष जेएन दालका अनुसार डस्टबिन राखेर त्यसको संरक्षण रेखदेख र प्रयोगका लागि नजिकै रहेका स्थानीय बासिन्दाहरूलाई आग्रह गरिएको छ। डस्टबिन राखेपछि केही मात्रामा सफाई सहयोग पुग्ने विश्वास संस्थाले लिएको जनाएको छ। मन्थलीमा नगरपालिकाले फोहोर संकलन गर्ने भए पनि कतिपय व्यवसाय र सर्वसाधारणले फोहोर एकै स्थानमा संकलन गरेर गाड़ी आउँदा मात्र निकाल्नु पर्नेमा त्यस्तो नगरी सड़कमै फाल्ने गरेको प्रति पनि उहाँले चिन्ता जनाउनु भएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एक सन्देश र हामी विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
10: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला अदालत सिन्धुलीमा पछिल्लो एक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। आर्थिक वर्ष 2082-83 मात्रै अदालतमा 438 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। अदालतले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला वर्षहरूमा यस्ता मुद्दाको संख्या निरन्तर उकालो लागिरहेको छ। सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालत सिन्धुलीका श्रेष्ठदार चित्रखर अधिकारीले सम्बन्ध विच्छेदका मुद्दा दैनिक औसत 3 दर्ता हुने गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अधिकांश मुद्दामा महिलाहरू नै बाधिका रूपमा देखिएका छन्। वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्धमा आएको दूरी, श्रीमानले परिवारको जिम्मेवारी पूरा नगर्नु, नियमित रूपमा खर्च नपठाउनु तथा लामो समयसम्म सम्पर्कविहीन रहनु जस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ़ेको अधिकारीले बताउनु भएको छ। उहाँले विशेष गरी तामाङ समुदायका व्यक्तिहरूबाट सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा तुलनात्मक रूपमा बढ़ी आउने गरेको जानकारी दिनुभएको छ। अदालतको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 अन्य गम्भीर प्रकृतिका मुद्दा समेत उल्लेख्य रूपमा दर्ता भएका छन्। सो अवधिमा लागू औषध सम्बन्धी 58, जबरजस्ती कराउने सम्बन्धी 32 तथा ज्यान सम्बन्धी कसुरका 22 मुद्दा अदालतमा परेका छन्। यसबाहेक अंश, लिखत बदर, गाली गलौज, कुटपिट लगायतका मुद्दा समेत दर्ता भएका छन्। लागू औषध सम्बन्धी मुद्दामा विशेष गरी युवाहरूको संलग्नता बढ़ी देखिएको श्रेष्ठदार अधिकारीले बताउनु भएको छ। अदालतले मुद्दा फर्जेटको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेको जनाएको छ। जनआन्दोलनका क्रममा केही प्रमाणहरू नष्ट भएका कारण प्रमाण पुनः प्राप्ति गर्नुपर्ने अवस्थाले केही मुद्दाको प्रक्रियामा ढिलाइ भए पनि सबै पक्षको सहयोगका कारण 2 पुगेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको अदालतले जनाएको छ। आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरिआएका 659 मुद्दामध्ये हाल 115 मुद्दा विचाराधीन अवस्थामा छन्। 2083 साउन 1 गतेसम्म 18 पुगेका मुद्दाको संख्या 19 रहेको र आगामी पुष मसान्तसम्म 18 पुगेका मुद्दाको संख्या 115 पुग्ने अनुमान गरिएको अधिकारीले जानकारी दिनुभएको छ। अदालतका अनुसार आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेका 659 र आर्थिक वर्ष 2082-83 असार 32 गतेसम्म नयाँ दर्ता भएका 977 गरी कुल 1636 मुद्दामध्ये 2083 असार 30 गतेसम्म 1115 पुग्ने अनुमान गरिएको अधिकारीले जानकारी दिनुभएको छ। अदालतका अनुसार आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेका 669 र आर्थिक वर्ष 2082-83 असार 32 गतेसम्म नयाँ दर्ता भएका 977 गरी कुल 1636 मुद्दा मध्ये 2083 असार 30 गतेसम्म 1119 मुद्दा फैसला भइसकेका छन्। आर्थिक वर्ष 2082-83 भने 517 मुद्दा जिम्मेवारी सरेका छन्। अदालतले आर्थिक वर्ष 2082-83 1278 मुद्दा फर्चेट गर्ने लक्ष्य लिएको थियो। निर्धारित लक्ष्यको तुलनामा 87.55% मुद्दा फर्चेट गर्न सफल भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ। लगातारको वर्षासँगै सिन्धुलीको तीनपाटन गाउँपालिकाको प्रशासनिक भवन पहिरोको उच्च जोखिममा परेको छ। भवन आसपासको जमिन कमजोर बन्दै गएको र निर्माणका क्रममा थुपारिएको माटो वर्षाको पानीसँगै बग्न थालेपछि गाउँपालिकाको मुख्य प्रशासनिक संरचनामाथि नै जोखिम बढ़ेको हो। वर्षा निरन्तर भइरहे, थप भूक्षय तथा पहिरो जान सक्ने सम्भावनाले स्थानीय स्तरमा चिन्ता बढ़ाएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्दा जग्गा समयाउने तथा संरचना निर्माण गर्ने क्रममा ठूलो परिमाणमा माटो निकालेर आसपासको क्षेत्रमा थुपारिएको थियो। उक्त माटोको उचित व्यवस्थापन तथा दीर्घकालीन संरक्षण हुन नसक्दा वर्षाको समयमा बगेर तल्लो क्षेत्रमा रहेका खेतीयोग्य जमिनमा पुगेको थियो। माटोले स्थानीय बासिन्दाका खेतबारी पुरिएपछि खेतीपातीमा क्षति पुगेको र प्रभावित जग्गा धनीलाई गाउँपालिकाले क्षतिपूर्ति उपलब्ध गराउनु परेको थियो। यसअघि निर्माण स्थलबाट बगेको माटोका कारण तलतिरका खेतहरू पुरिएपछि गाउँपालिकाले लाखौं रूपियाँ क्षतिपूर्ति तिरिसकेको छ। सार्वजनिक भवन निर्माणका क्रममा उत्पन्न माटोको उचित व्यवस्थापन नहुँदा गाउँपालिकामाथि आर्थिक दायित्व समेत थपिएको थियो। तर विगतमा स्थानीयका खेतबारीमा केन्द्रित रहेको जोखिम यस वर्ष प्रशासनिक भवनतर्फ नै सोझिएको देखिएको छ। सिन्धुलीको कमलामाई नगरपालिका 4 कानून व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जरा बुट्टा कला संग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। खोला तथा बगरमा खेर जाने रूखका जरा र जरा बुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब 30 वर्षदेखि संकलन तथा सिर्जना गर्दै आउनु भएको छ। हाल संग्रहालयमा झण्डै 300 कलाकृति राखिएका छन् जसले देशप्रेम, मातृत्व, प्रकृति प्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उहाँले बताउनु भएको छ। लामिछानेका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक संग्रह चाहिए सार्वजनिक संग्रहालय निर्माणको प्रक्रिया अघि बढ़ाइएको छ। जराबुट्टा कला केन्द्र नेपालको उपाध्यक्ष कृष्ण प्रसाद बरालका अनुसार प्रदेश सरकारको ₹50,79,000 लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ। समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था पाएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुबिमले यस खोजलाई ठूलो उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार पहिलो पटक अर्को ताराको बसोबास योग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो। र समाचारको अन्त्यमा केही खेल समाचार। विश्वकप विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अस्ति आइतबार बिहान भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेपछि स्पेन शीर्ष स्थानमा उक्लिएको। फिफा वरियताको दोस्रोमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा मोरक्को, सातौंमा पोर्चुगल, आठौंमा बेल्जियम, नौमा नेदरल्याण्ड्स र दशौं स्थानमा मेक्सिको रहेका छन्। मोरक्को पहिलो पटक फिफा वरियताको छैटौं स्थानमा उक्लिएको। फिफाको पछिल्लो वरियतामा नर्वेले एकै पटक 12 स्थान सुधार गर्दै 19 स्थानमा उक्लिएको छ। विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको नर्वेले उल्लेखनीय सुधार गरेको हो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ। फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रंगशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको छ। झडपमा संलग्न कुनै पनि खेलाड़ी वा प्रशिक्षक निलम्बनमा पर्न सक्छन्, साथै अर्जेन्टिनी फुटबल संघलाई पनि जरिवाना हुन सक्छ। अस्ति आइतबार बिहान 1-0 हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक कर्मचारीहरू र स्पेनका खेलाड़ीहरूबीच भनाभन भएको थियो। त्यस बेला स्पेनका खेलाड़ीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए। र दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगिर 1 गतेसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ। साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताउनु भएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजीको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदा यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। चौतर्फी आलोचनापछि सरकारद्वारा निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय, प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध उजुरी। रामेछाप विमानस्थललाई स्थायी रूपमा सञ्चालन गरी पर्यटन प्रवर्धनका लागि माग गर्दै आएका रामेछापेलीले होटल व्यवसायमा लगानी बढ़ाउँदै सिन्धुलीमा बढ़दै सम्बन्ध विच्छेद पारिवारिक विवाद बढ़्दो, लगातारको वर्षासँगै पहिरोको उच्च जोखिममा सिन्धुलीको 3 पाटन प्रशासनिक भवन। वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए र विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा नर्वेले एकै पटक 12 स्थान सुधार गरे। विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
3: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साम 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150

0: विक्रेता
1: प्रोभाइडर जय मानन्दर फोन 0485402439 0485402533 र 98540420439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 143 98 63 023 422।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845401106, इमेल sbsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: अहिले साँझको 7 बजे।

0: मेरो सबैभन्दा पहिलो प्रश्न, हामीले हाम्रो बुढ्यौरीलाई कसरी सुरक्षित गर्ने? छोटोमा
1: भन्नुपर्ने काम कसरी सुरक्षित गर्ने भन्दा, अब हामी अहिले पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौ। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा, पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
0: त्यसको लागि तयारी चाहिँ के के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
1: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
0: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठुलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जोसँग पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
1: अब यसमा कस्तो छ भन्दा, हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौँ भने, आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ
0: सन्तान
1: भनेको उनीहरूको 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ, र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने, हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोराछोरी हुन् नि, यिनलाई छिटै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्न भएन। त्यो के भन्दा, एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ, त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने, कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
0: तर कतिपय अवस्थामा चाहिँ अंशभण्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
1: अब त्यो चाहिँ अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै भने थुप्रै देखिएको छ। तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै नि हो नि, किन पिर गर्नु भएको छ, यो नगर्नु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आस नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
0: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
1: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। जस्तो कि केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले जेस नारीहरूको समूह बनायो, त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्यसमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफैले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने, 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने, अनि त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लगेर हाट बजारमा बिक्री गर्ने, अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
0: जस्तो म चाहिँ अब मेरो चाहिँ एक किसिमको उमेर भयो, अब चाहिँ मैले काम गर्नु पर्दैन, म चाहिँ घरमै बसेर जिन्दगी बिताउँछु भन्ने सोच पनि राख्नु भएन भन्ने पनि हो यसमा, केही न केही सिपमूलक काममा, आयार्जनमूलक काममा चाहिँ लागिरहँ भन्ने हो।
1: अब यसमा दुईटा छ, एउटा कतिपय कुरा आय आर्जनसँग सम्बन्धित हुन सक्छ, कतिपय कुरा होइन, मलाई त सबै पुगेको छ, म बसी बसी खान्छु, कहिले काहीँ छ नि म सुति सुति खान्छु भन्ने पनि हुन्छ। जसले त्यो सोच राख्छ नि बसी बसी खान्छु सुति सुति खान्छु भन्नेतर्फ व्यक्ति लायो भने उहाँको स्वास्थ्य अवस्था बिग्रिन्छ। मैले काभ्रेको एउटा गाउँमा रमाइलो एउटा प्रसङ्ग त्यहाँ निस्किएको थियो, सबैको स्वास्थ्य चेकअप गर्नु पर्यो, गर्दाखेरि सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ कसको भेटियो भने जो गाउँमा सबैभन्दा बढी डुलुवा रहेछ नि, म 85 वर्षभन्दा माथिको कुरा गर्दैछु, अनि त्यो डुलुवा व्यक्तिको सबैभन्दा राम्रो स्वास्थ्य चाहिँ उहाँको रमाइलो। हेर्नुहोस् त, अरू चाहिँ राम्रो अवस्था भएकाहरूको भन्दा उहाँ चाहिँ बढी चाहिँ हिडुल गर्ने, डुल्ने,
0: भौतिक रूपमा सुख सुविधा भएका
1: भन्दा जो चाहिँ अझ भन्छ नि, अब मैले त बुहारी ल्याइहालेँ, बढी यस्तो चाहिँ महिलाहरूमा, महिला ज्येष्ठ नागरिकहरूमा पाइन्छ, अब बुहारी ल्याइहालिसकेपछि त म अब धेरै दुःख गर्नु पर्दैन, बुहारीले मेरो बिस्तारमै चिया पुर्याइदिन्छ, खाना पुर्याइदिन्छ भन्ने सोच राख्नुभयो भने त झन् त्यो शरीरको अङ्गहरूलाई जति चलायमान बनायो त्यो त्यति नै सक्रिय हुने हो, त्यसलाई चलायमान बनाउन छोडियो भने भोलि त्यो बिस्तारै निष्क्रिय हुँदै जान्छ र विभिन्न समस्याहरू आउन सक्छ, त्यो पाटोलाई पनि एकदमै ख्याल गर्नुपर्छ।
0: अर्को भनेको बुढ्यौलीमा देखिने समस्या भनेको एक्लोपनको समस्या, अहिले पछिल्लो समय त्यो बढ्दो क्रममा छ नेपालमा, अब वैदेशिक रोजगारीमा बाहिरिने क्रम बढ्दै जाँदाखेरि परिवारसँग चाहिँ अलिकति टाढा हुने त्यस्तो अवस्था पनि छ भनेर यहाँले नै भनिरहनु भएको थियो, त्यो समस्याको समाधान चाहिँ के हुन्छ त? अब
1: यो पनि अर्को एकदमै ग्लोबल इस्यु नै हो, यो विश्वव्यापी रूपमा यो एक्लोपना लोनलीनेस भनेर अङ्ग्रेजीमा भनिन्छ, यो नेपालमा पनि मैले गरेको अध्ययन अनुसार 100 लगभग 67 जना भनेको दुई तिहाईलाई एक्लोपनाको समस्या, यो चाहिँ काठमाडौँ भ्यालीभित्र गरिएको रिसर्चले त्यो देखाएको छ। त्यो चाहिँ कस्तोसम्म रहेछ भने संयुक्त परिवारमा बसिराखेको छ, परिवारमा छन् छोरा बुहारी पनि छन् नाति नातिना पनि छन् तर उहाँलाई एक्लोपना छ। एक्लोपना भने कस्तो भन्दा उहाँसँग अन्तर्क्रिया नगरिदिने, बोल्ने मान्छे नभइदिने, उहाँको चाहिँ आफ्नो केही पीडाहरूलाई सेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने, र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढिरहेछ, अझ यो त पछिल्लो हाम्रो जुन स्कुलिङ छ नि, कहाँबाट यो समस्या आएको छ भने बच्चा बच्चीलाई बोर्डिङ स्कुलमा पढ्न पठाउने, मैले काठमाडौँको नेवार कम्युनिटीमा मैले देखेको, उहाँहरू अब बोर्डिङ स्कुलमा पढ्न जानु भएको छ, जब बच्चा फर्केर घर आउँछ बाउआमा नेपालीमा कुरा गर्नुहुन्छ, अब हजुरबुवा हजुरआमा नेवारीमा कुरा गर्नुहुन्छ, अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बिचमा पनि। अर्को महत्त्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चालाई चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनै बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी कुराहरूले गर्दाखेरि सँगै बस्दा बस्दै पनि एक्लोपना बढिरहेको हुन्छ।
0: त्यो सँगसँगै अहिले पछिल्लो समय चाहिँ मोबाइलको कारण पनि एक्लोपना चाहिँ बढिरहेछ भन्ने कुरा देखाइरहँदा यहाँको रिसर्चले चाहिँ के देखाउँछ?
1: हौ, यो चाहिँ अर्को अहिलेको समय भनेको अलिकता प्रविधि हो, प्रविधिका फाइदा पनि छन् बेफाइदा पनि छन्। यही मोबाइल जस्तो कुराले गर्दा कतिपय व्यक्तिहरूको फेरि त्यो सहायता पनि राखेको छ कि कुरा गर्ने, ताकि मैले कतिपय चेष्टाहरू भेटिरहेको छु पढ्न जान्नुहुन्न, उहाँको चाहिँ फोटो देखियो भने फलानु व्यक्ति है, अनि त्यहाँ चाहिँ अनलाइन भएको त्यो सङ्ख्या पाउँदा बित्तिकै उहाँले हान्नुहुन्छ, कुराकानी गर्ने एउटा माध्यम पनि भइरहेछ। त्यसले एक्लोपना बढाएको होइन कि इन्गेज पनि गरिरहेछ, एकातिर त्यो कस्तो
0: नजिक भएको परिवारलाई टाढा बनाइरहेछ, तर टाढा भएको आफन्तसँग नजिक बनाइरहेछ,
1: हो आफन्तहरूसँग नजिक हुने माध्यम चाहिँ त्यो बनिराखेको छ।
0: अब यो एक्लोपनाको समस्यालाई हटाउनको लागि गर्नुपर्ने के छ त?
1: यसको महत्वपूर्ण कुरा भनेको यो सामाजिक सहभागिता, घरभन्दा बाहिर पनि एक ठाउँमा जम्मा हुने, आफ्नो कुरा अर्कालाई सुनाउने, अर्काको कुरा आफूले सुन्ने, घरभित्र पनि केही समय, अनि बुवा आमालाई सोध्ने, बुवा आमा आज के गर्नुभयो के खानुभयो, यस्तो किसिमको एकले अर्कालाई सोध्ने बुझ्ने गर्न थाल्यौँ भने यसले पनि सानो कुरा हो ठुलो कुरा होइन यसले पनि धेरै हदसम्म यसलाई कम गर्न सहयोग गर्छ।
0: सुरक्षित बुढौलीपनाको कुरा गर्दैथ्यौँ हामीले, अब चाहिँ सुरक्षित बुढौलीपनाको लागि चाहिँ के नगर्ने, यो काम चाहिँ हामीले गर्दै गर्नुहुन्न भने त्यस्तो केही छ?
1: अब नगर्ने भन्दा पनि अब यो चाहिँ अलि यो पनि गाह्रो प्रश्न नै हो, यो मान्छेको को कसरी बुढ्यौली हुन्छ व्यक्ति अनुसार धेरै फरक हुन्छ, सबैमा एउटै नियम लागू हुँदैन। त्यति हुँदाहुँदै पनि सकेसम्म कसरी आफू स्वस्थ रहने, कसरी आफूलाई आफ्नो चाहिँ एउटा बस्ने वरिपरिको माहौल राम्रो बनाउने, अनि त्यहाँ वरिपरि पनि भएको चाहिँ वातावरणलाई एज फ्रेन्डली भन्छौँ हामी, सकेसम्म घरहरू बनाउँदाखेरि पनि अब एकचोटि बनाएको घरले पछि समय बिस्तारै अलिकति काम दियोस्, जस्तो हामी धेरै जसो माथिल्लो तलामा बस्न खोज्छौँ, जब उमेर बढ्दै जान्छ माथिल्लो तलासम्म बस्न गाह्रो हुन्छ, तल्लो तलामा बस्न सजिलो हुन्छ, यी थुप्रै कुराहरू छ यसमा। सकेसम्म मेजर पाटो भनेको चाहिँ स्वास्थ्य रहेछ, आफ्नो स्वास्थ्यलाई कसरी हुन्छ त्यसलाई सक्रिय बनाइराख्ने, स्वस्थ रहने सक्रिय रहने त्यो नै एउटा प्रमुख कारण हो।
0: एउटा कुरा अघि हाम्रो छलफलमा पनि उठेको थियो, घर बनाउँदै गर्दाखेरि त्यो बुढेसकालको आफ्नो त्यो उमेरलाई सम्झेर हामीले चाहिँ बनाउँदा रहेनछौँ, जसले गर्दाखेरि चाहिँ पछि गएर समस्या हुन्छ पनि भन्दै हुनुहुन्थ्यो कि, त्यो बुढेसकालको लागि अहिलेदेखि नै घर बनाउँदाखेरि चाहिँ त्यो सोच राखेर बनाउनु पर्छ भन्ने कुरा उठ्दै गर्दाखेरि यसमा चाहिँ खास के हो त्यो कुरा चाहिँ?
1: यो चाहिँ अहिले यो पश्चिमी देशहरूमा उठिरहेछ, कतिपय ठाउँ कस्तो छ भने मैले एकचोटि बनाएको घरले मलाई मेरो जिन्दगीभरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ, यो चाहिँ कतिपय आर्किटेक्टसँग रिलेटेड कुराहरू हो। त्यो भनेको जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिँढीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, अनि त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, अनि त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस् भनेर यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ, यसमा धेरै छ नि मेजर कुराहरू
0: यिनीहरू नै हो। त्यो सँगसँगै अब घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बस्ने कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि, यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
1: अब त्यो चाहिँ अहिले हाम्रो हामी चाहिँ त्यो उसमा त्यति पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौँ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौँ। र अहिले पछिल्लो समयमा अलिकति यो होम मोडिफिकेसन अहिले यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। तर हामी कहाँ अहिले पनि मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
0: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कतिपय।
1: होइन, तैँले कहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो है, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिलेकाहीँ एमफिल पिएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्। त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, आफ्नो लवाइ पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि, त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, त्यसले आफूलाई सचेत बनाउँछ नि त।
0: तर त्यो हुँदा हुँदै पनि एक दिन बुढेसकालले त छुन्छ।
1: हो, छुन त छुन्छ, तर जब तपाईँ मेन्टली अलिकता मेरो बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीडा र त्यो तयारीसहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
0: नेपालमा चाहिँ कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको रिसर्च अनुसार, यहाँको अनुसन्धान अनुसार?
1: अब यो त धेरै विरत क्वेसन आयो। हाम्रो लगभग 3 करोड जति जनसङ्ख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ। र नि जन्मिने बच्चाको संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ। गएको 10 वर्षको तथ्याङ्क हेर्ने हो भने ज्येष्ठ नागरिकको संख्या 38% बढीले बढेको छ, तर जन्मिने बच्चा अब त धेरै घटिसकेको छ। अनि त्यो भयो सामान्य, तर यो ज्येष्ठ नागरिकको इस्यु भनेको फेरि कस्तो छ भन्दा, जति उमेर बढ्दै जान्छ पुरुषको संख्या घट्दै जान्छ, महिलाहरूको संख्या चाहिँ त्यो उमेर समूहमा बढ्दै जान्छ। त्यो चाहिँ माथिल्लो उमेर समूहमा पुरुषहरूको मृत्युदर बढी भएर यतिसम्म छ कि एउटा जापानको सानो म यसैमा छिराइहाल्न मन लाग्यो, जापानमा 1 लाखजना 100 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यो 1 लाखजनामा 100 जना महिला भएको ठाउँमा पुरुषहरू जम्मा 10 जना हुनुहुन्छ कि। त्यही भएर हामी के भन्छौँ भन्दा, यो ज्येष्ठ नागरिकको कुरा गर्दाखेरि फेमिनाइजेसन अफ एजिङ, यो चाहिँ महिलाहरूको चाहिँ धेरै भएको अर्को इस्यु पनि हो, र महिलाहरूको इस्युलाई हामीले बढी चाहिँ सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू पनि यसमा आउँछ। र नेपालमा पनि धेरै महिलाहरूमा जस्तै हामीले जब दुर्व्यवहारको कुरा गर्छौँ बढी दुर्व्यवहार महिलाहरूप्रति भएको, जब आर्थिक कुराहरू गर्छौँ महिलाहरूले आफ्नो लागि राम्रो सेभिङ गर्न नसक्नु भएको, अनि जब स्वास्थ्यका कुराहरू गर्छौँ महिलाहरूमा बढी धेरै थुप्रै चाहिँ मर्बिडिटी यो स्वास्थ्यका समस्याहरू बढी भएको, अनि त्यसपछि मानसिक रोगका कुराहरू गर्छौँ बढी महिलाहरूमा यो समस्याहरू भएको यो हाम्रो अध्ययनहरूले चाहिँ देखाएको छ।
0: महिलाको बुढ्यौली र पुरुषको बुढ्यौलीमा केही फरक छ?
1: त्यो त फरक
0: फरक छ,
1: फरक भन्नाले अब एउटा त भइहाल्यो, जति उमेर बढ्दै जान्छ उमेर बढ्दै जाँदा पुरुषको मृत्युदर बढी हुँदाखेरि प्रत्येक उमेर समूहमा महिलाहरूको संख्या बढ्दै जाने, पुरुषको संख्या घट्दै जाने, र जता पनि हेऱ्यो महिलाहरू मात्र हुने, एउटा त्यो पाटो छ। अनि अर्को सामाजिक नेटवर्कको कुरा, सामाजिक सहयोगको नेटवर्क हेर्ने हो भने महिलाहरू धेरै भाग्यमानी, महिलाहरूले जतिलाई साथी बनाउनुहुन्छ नि यति क्लोज साथी बनाउनुहुन्छ, पुरुषहरूको उमेर बढ्दै जाँदा पुरुषहरूको आफ्नो नजिकका साथीहरू धेरै कम हुने रहेछन्। अनि अर्को एउटा रमाइलो पाटो के छ भने, सन्तानको बीचमा पनि एउटा उमेर बढ्दै गइसकेपछि आमाको छोरी चाहिँ साथी हुन सक्ने रहेछ, आमाले आफ्ना सबै मनका कुरा छोरीसँग शेयर गर्न सक्ने, तर बाउले आफ्ना सबै कुराहरू छोरासँग कहिले पनि शेयर गर्न सक्दैन,
0: छोरीसँग पनि शेयर गर्न सक्छ,
1: छोरीसँग पनि अब छोरी नजिक भयो भने बरु छोरीसँग पनि गर्न सक्छ, त्यो धेरै कम छन्, गर्न त सक्छ त्यो कम छन्, अझ रमाइलो त हामीले देखिरहेछौ, बुढी आमा र छोरी रातभर एउटै बिस्तारमा सुतेर रातभर चाहिँ उहाँहरू गन्थन गरेको पनि हामी सुन्छौँ, तर हामीले कहीँ देखेका छौँ एउटा बाउ र छोरासँगै बिस्तारमा सुतेर सेयर गरेको भन्दा त्यो अट्याचमेन्ट
0: रातभरि गफ गरेको
1: त्यो अट्याचमेन्ट बाउ छोरामा हुन सक्ने रहेनछ, तर आमा र छोरीको बीचमा त्यो हुने रहेछ। त्यो भएर छोरी भनेको आमाको बुढेसकालको एउटा महत्वपूर्ण साथी हो। त्यस कारण यो चाहिँ उमेरिने, मैले उमेरिने भन्छु यसलाई कहिले काहीँ।
0: यसमा अब अलिकति जोड्दाखेरि जस्तो पुरुषको भन्दा महिलाको बुढ्यौली चाहिँ अलिक सहज हुन्छ भन्न खोज्नु भयो?
1: सहज भन्नाले त्यो सहज पनि महिला त्यति चाहिँ छैन। हाम्रो समाजमा हेर्दाखेरि जस्तो कतिपय अर्थका कुराहरू हुन्छ, त्यसपछि समाजमा महिलालाई हेर्ने दृष्टिकोण र पुरुषलाई हेर्ने दृष्टिकोण, हाम्रो सामाजिक दृष्टिकोणहरूका कुराहरू आउँछन्। त्यसले गर्दा कतिपय ठाउँमा त्यति त्यो नेटवर्कको कुरा गरेँ मैले सामाजिक सहयोगको, तर अर्कोतर्फबाट हेर्दा परिवारभित्रै पनि एउटा बाउलाई जति एउटा परिवारले विश्वास गर्छ कहिलेकाहीँ आमालाई विश्वास नगरेको अवस्था पनि छ, र कतिपय ठाउँमा फेरि आमालाई फेरि छोराछोरीले आमाको माध्यमबाट चाहिँ बाउसँग कम्युनिकेट गर्ने हुँदाखेरि अनि सन्तान र आमाको बीचमा पनि नजिक भएका यसलाई ठ्याक्कै यस्तै हुन्छ भनेर हामीले जनरलाइज गर्न चाहिँ सकिँदैन।
0: यो चाहिँ फरक अवस्था अनुसार, समाज अनुसार फरक फरक
1: छ। उसको शिक्षा
0: कतै पुरुषलाई सजिलो छ, कहीँ कतै महिलालाई सजिलो
1: हो।
0: समग्रमा अब पुरुष र महिला दुवैको बुढ्यौलीलाई अझ सहज बनाउन, जीवन स्वस्थ बनाउनलाई चाहिँ परिवारको भूमिका चाहिँ के देख्नुहुन्छ?
1: परिवार त सबैभन्दा महत्वपूर्ण कुरा नै हो। अहिले पछिल्लो समय डेभलप कन्ट्रीहरू जस्तो जापानहरूले पनि परिवारलाई बढी फोकस गरिएको छ। ज्येष्ठ नागरिक भइसकेपछि त्यो व्यक्तिको समग्र समस्याहरूलाई परिवारले नै जिम्मा लिनुपर्छ, र राज्यले अथवा स्थानीय निकायले पनि परिवारको माध्यमबाट उहाँहरूको केयर गर्ने, माया गर्ने, त्यो हुर्काउने जिम्मा उहाँहरूलाई नै दिनुपर्छ।

0: गर्नुपर्छ।
1: सरकारलाई चाहिँ तपाईँको के सुझाव हुन्छ?
0: सरकारले अब पछिल्लो समयमा ज्येष्ठ नागरिकहरूको संख्या पनि बढ्दै गइरहेको अवस्थामा अब हामीले अलिक बढी फोकस गर्नुपर्नेछ। किन भन्दा जता पनि जोडिन्छ, जता गयो जस्तो यात्रा गर्दाखेरि पनि अब उहाँहरूलाई सुरक्षित किसिमले कसरी यात्रा गराउने, त्यसपछि उहाँहरूको समाजमा सामाजिक सुरक्षाको कुराहरू आउँछ, वृद्ध भत्ताका कुराहरू छन्, अनि सबैभन्दा ठूलो खर्च त स्वास्थ्यमा हुन्छ। त्यो स्वास्थ्यमा हुने खर्चलाई कसरी त्यसलाई कम गर्न सकिन्छ र उहाँहरूको चाहिँ योगदान कसरी बढाउने? हामी त एकैचोटि अहिले योगदान नै नगराइकन गरिरहेछौँ। अलि पहिलेदेखि नै, म जवान छँदादेखि नै, मेरो बुढ्यौलीको लागि भनेर मैले दुई चार पैसा अहिलेदेखि नै मैले त्यो कोषमा लगानी गर्न पाएँ भने भोलि त्योबाट मलाई केही रिटर्न आयो भने राज्यलाई पनि सहज हुन्थ्यो। हामी त्यो पोलिसी चाहिँ हामी बनाएका छैनौँ। हामी त्यो नगरिकन एकैचोटि हामी यति भत्ता दिनुपर्छ भनिरहेछौँ। अहिले यो चाहिँ लगभग यो चाहिँ खरबमा पुग्दाखेरि त राज्यले अब यस्तो अवस्था आइसक्यो कि राज्यले यसलाई हटाउन पनि नसक्ने, अब हटायो भने भोलि चुनावमा असर गर्ला, अनि इन्डाइरेक्टली के भनिरहेको छ भने तपाईँ सोचेको उसमा अब यो चाहिँ आफै हात उठाएर म लिन्न भनिदिनु न। हेर्नु न, यो किसिमको भारहरू चाहिँ सरकारलाई परिराखेको छ। त्यसकारण आफैले आफ्नो लागि पनि मैले केही भोलिको लागि सुरक्षित गर्नुपर्छ भन्ने किसिमको एउटा योजना राज्यलाई ल्याइदियो भने त्यो चाहिँ अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरु
1: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
2: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
3: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
6: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-96-10
8: हजुरको रेडियो 102.1 मेगा
3: र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति सात च्याम्पियनशीप कार्तिकमा नेपालको सहभागिता भने अझै अन्योलमा
9: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: सरकारले शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क लागू गरेको एक सातामै फिर्ता लिनु निर्णय प्रक्रियामा पर्याप्त तयारी र परामर्शको अभाव रहेको संकेत हो जनजीवनसँग प्रत्यक्ष जोड़िएका विषयमा नीति बनाउँदा त्यसको प्रभाव कार्यान्वयन क्षमता र सरकारवालासँगको छलफललाई प्राथमिकता दिनुपर्छ विरोधपछि निर्णय सच्याउनु सकारात्मक भए पनि पटक पटक यस्ता अपरिपक्व निर्णयले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँछ अब सरकारले हतारमा निर्णय गर्ने होइन अध्ययन संवाद र सार्वजनिक हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आवश्यक छ अब खबर सन्तोष गन्धर्वबाट
10: सरकारले सर्वसाधारणबाट उठाएको पूर्वाधार विकास कर सर्वसाधारणकै सहजताका लागि विकास निर्माणमा खर्च गर्ने भनिए पनि त्यसको कार्यान्वयन अनुगमन र प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ पछिल्लो समय सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लिने निर्णयका विषयमा आलोचना हुँदा अन्तत सो निर्णय एक साता नपुग्दै फिर्ता भएको छ अहिले पनि सरकारले विभिन्न शीर्षकमा पूर्वाधार विकास कर लिने गरेको छ तर त्यसबाट उठेको रकमले सर्वसाधारणको दैनिक कति सहज भएको छ भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरू बताउँछन् सरकारले पूर्वाधार विकासका नाममा लिने करले सर्वसाधारणको दैनिकीमा कति सहज भएको छ सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो
11: अत्यावश्यक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने गरे भौतिक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने त्यसको जुहो गर्नको लागि भनेर पहिलाको जुन विशेष एउटा पर्टिकुलर खास चाहिँ परियोजनाको लागि भनेर शुरू गरेका थिए त्यसलाई जनरलाइज गरिदिएर एउटा पूर्वाधार निर्माण कोष पूर्वाधार कर सम्बन्धी शीर्षकै राखेर त्यो कलेक्सन गरिरहेछ अब त्यो चाहिँ के छ भन्दाखेरि अब त्यसको कालीगण्डकी के अरे बुढीगङ्गको काम त मुआवजा बाँड्ने काम त उहाँ छ अरू चाहिँ धेरै अगाडि बढ्न सकेका छैन त्यसको मोडालिटीमै विवाद छ बेला बेलामा अब अहिले आएर पूर्वाधार कर भनेर प्रति लिटर 10 रुपियाँ लिन्छ फेरि, पहिला 5 रुपियाँ भएको म 10 रुपियाँ गराइसकेको छु 2 वर्ष अगाडि नै। तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन। त्यो अब विशेष आयोजनाको लागि हो भने त विशेष आयोजनामा खर्च गर्नुपर्छ, र विशेष आयोजनामा होइन भने त्यो करबाट कुन कुन आयोजनाहरू यसपालिमा जान्छ त्यो कर भनेर आम जनतालाई जानकारी गराउनु पर्ने, सुसूचित गर्नुपर्ने छ, त्यो पनि गराएको छैन। त्यस कारणले गर्दा पूर्वाधार करको उपयोग राम्ररी भएको छ, जुन उद्देश्यको लागि उठाइएको लगाइएको हो त्यो भएको छ, लक्ष्य पूरा भएको छ, उद्देश्य पूरा भएको छ, त्यसबाट चाहिँ नि आम जनताले थप अतिरिक्त सुविधा पाएका छन्, अर्थतन्त्रलाई त्यसले राम्रो गरेका छ भन्ने अवस्था चाहिँ छैन।
10: यसैबीच चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी अभिभावक तथा सरकारवाला निकायबाट सेवामै

थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क बाफत थप 3% शुल्क तिर्नुपर्ने अवस्था बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको

अर्थमन्त्री स्वर्णिम वाग्ले संघको परामर्शपछि यस्तो निर्णय गरेको उल्लेख गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई 3% शिक्षा समता शुल्क नलिन सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न समेत आग्रह गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले प्याप्सन एण्ड प्याप्सन र हिसानका प्रतिनिधिसंघको छलफलमा उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। छलफलमा शिक्षा विधेयक, पाठ्यक्रमको खाका, शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सरकारसँगको छलफल सकारात्मक भएको समेत बताएका छन्। तर सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिएपछि अपरिपक्व निर्णय भएको भन्दै उपभोक्ता अधिकार कर्मीहरूले सरकारलाई

0: भएको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुँदैनथ्यो। उनीहरूलाई कति मर्क पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य त आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरियो चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गते हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित दुई आयुक्तहरूको सुनाई साउन 12 गते र प्रस्तावित प्रमुख आयुक्तको सुनाई साउन 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
2: 10 मिनटको हाम्रो पावर पोइन्ट प्रेजेन्टेसन चाहियो अनिवार्य नै, त्यो भर्बल मात्रै हुनु भएन, मौखिक मात्रै भएन, एउटा चाहिँ अनुरोध गरेका छौँ। दोस्रो चाहिँ नतिजामा आधारित कुरा चाहिँ खोज्नु पर्यो, नयाँ कुरा, यो कुरा चाहिँ सचिवालयबाट उहाँहरूलाई संचार पनि गरिदिउँ। अहिले यहाँ प्रस्तुत गरेको एउटा विषय छँदैछ, त्यो आधार अहिले हामीलाई यो हो, तर उहाँले पछि प्रस्तुत गर्ने कुरामा चाहिँ नतिजामा आधारित कार्ययोजना पेश गर्नु पर्यो, उहाँले आफ्नो अवधिमा ल्याउने परिवर्तन के हो, गर्ने काम के हो भन्ने कुरा हो।
1: वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो। नयाँ व्यवस्था अनुसार पीड़ितले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
3: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानको लागि आफ्ना बुवा आमाको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको, र त्यही व्यक्ति चाहिँ पीड़ित भएर अब यस्तो भौतारी रहेको अवस्था देख्दाखेरि यो प्लेटफर्म चाहिँ लन्च गरौँ, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धाउन नपरोस् र यहाँ विभिन्न विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यो यसको चाहिँ सोच आएको र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ गर्न परेन।
1: श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कड़ा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै लुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हालका लागि हटेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पाङ्ग्रे सवारी आवागमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएमसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टेक बहादुर रावतले बताउनुभयो।
4: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 79,000 क्युसेकमा आइपुगेको छ र अहिले चार पाङ्ग्रे सवारी साधन पनि महाकाली यो वनवास पुलमा चाहिँ सुचारू भइसकेको छ। हो, पहाडी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने चाहिँ यता पानीको बहाव बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी यता त्यो पुलमा चाहिँ बन्द नै हुन्छ, दिउँसोको समयमा हो। माथि पहाडी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ बन्द हुने हुन्छ। त्यही
1: नेपाल विद्युत प्राधिकरणले बर्खायाममा नियमित, सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले भारी पहिरो र हुरी बतासका कारण हुन सक्ने विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति, उपकरण र मरमत सामग्री 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश द्वय बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेग्मी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कृतिपुरमा कारमा आगलागी हुँदा कृतिपुर स्थित ट्याङ्ला फाटकका सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको छ। 70 वर्षीय श्रेष्ठ नरदेवीमा बस्दै आउनु भएको थियो।

0: स्थित चाँदनी चोकमा रोकिराखेको अवस्थामा B5C30038 नम्बरको कारमा अचानक आगो लागेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ताजा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एशिया फुटबल महासंघ साफले साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भनी अन्यलमा छ।
1: आलिताल गाउँपालिका 1 का माला गाउँका 24 परिवार अझै टेन्ट मुनि बस्ते। बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला? विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
5: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
6: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
7: हाम्रा दुःख एउटा सरकारी खेती गरिछौ र पानी पिग्रला अखन पनि हाम्रो खेती
4: खुला। संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
6: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
4: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको आलिताल गाउँपालिका 1 को माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो। तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्।
9: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, बुढा बुढीको आँखा रातभर निदाउँदैन, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका 1 माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी:
10: समस्या धेरै छ म्याडम, समस्या भन्नाल त त्रिपालहरू अझ दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटापारी गर्ने पनि समस्या छ, तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले वारिपारी गर्ने समस्या छ, अब दस दिनले भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले, अब यसमा बसौ भन्दा थिए, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ जिन्दगी।
9: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ, बिहान आफ्नै गाउँ पुगेर खेतीपाती पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बाँसमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छ जनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ,
11: 2079
9: सालको पहिरो पछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर चार वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देवालले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार माला गाउँ मात्र होइन बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
12: व्यक्तिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा पनि हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिने राखेका छौँ।
1: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बच्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: बाढ़ी पहिरो तथा डुबानमा परे सहयोगका लागि कहाँ सम्पर्क गर्ने? तत्काल उद्धारका लागि सरकारी संयन्त्र के होला? नमस्कार, म सन्तोष गन्धर्व। अहिले मध्य बर्खाको समय छ। अधिकांश स्थानमा बाढ़ी पहिरो तथा तराईमा डुबानको जोखिम बढ़दो छ। यस्तो अवस्थामा तत्काल राहत तथा उद्धारका लागि सरकारको तयारी के छ? हेलो मौसममा आज हामीले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
4: राज्य भनेको एउटा अभिभावक हो, राज्यले नै त्यो जिम्मा लिनुपर्ने हुन्छ। किनकि भन्दाखेरि राज्यलाई चाहिँ अब जनताको जीवनको रक्षा गर्ने चाहिँ जिम्मेवारी हामीले लिनुपर्ने हुन्छ र यसका लागि हामीले नगरेको होइन, हामीले नीतिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामीले तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिने राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौ मुगली नारायण सडकमा मानौ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
5: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्ने कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
4: एकदमै, सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुरहरू सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्ति हो, जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षज्यूहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
5: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
4: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जस्तै सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा तपाईँको उद्धारकर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र प्रहरी बल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवक आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र प्रहरी बल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिम दिएको छ।
5: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै
4: होइन? यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के हो भने यो भनेको समुदायले बलियो बनाउनुपर्छ भन्ने कुरा। र अर्को उहाँको प्रश्न के थियो भन्दाखेरि जस्तै हिमाल पहाड
5: तिनै भेको लागि एकै प्रकारको हो कि फरक फरक
4: हुन्छ किन भन्दाखेरि जस्तो ठाउँ परिस्थिति अनुसार हामीले चाहिँ तयारी गर्नुपर्ने हुन्छ जस्तो कि हाई एल्टिट्युडमा जाँदाखेरि त्यही प्रकारको हामीले विपक्ष तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ त्यो भएको हाम्रो नेपालमा अहिले हाई एल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र परिबल नेपालमा उद्धारकर्मीहरू हुनुहुन्छ त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबानु पर्यो नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने त्यसको स्विफ्ट वाटर रेस्क्यू अथवा गोताङहरू चाहिने हुन्छ त्यो प्रकारले चाहिँ तयारी गर्नुपर्ने हुन्छ जस्तो हिमालतिर हामीले चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारका चाहिँ हेलिकप्टरहरू त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ त्यो भएको कुराले हामी हिमाल पहाड तराईको लागि फरक फरक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने किसिमले चाहिँ
5: यो वर्ष याममा मात्र सडक बनाउने खन्ने असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नहेरिरहेको होला
4: यो विषय पनि एकदमै पेचिलो विषय छ अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्ट्रक्चरले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो डोजरी विकास भनौँ न भनेको चाहिँ जथावी चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराका घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ अन्त भन्यो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिया रहेछ भनेपछि अब हजुरले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथाभावी तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ एउटा यहाँ आउँछ जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ
5: भन्दाखेरि विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु पालना गर्नु नभए यसले विपद निम्त्याउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडेकडा गर्न सक्ने स्थिति छ कि
4: हो यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ त्यसको लागि हामीले लबिङ गरिराखेका छौँ अब जस्तै हाम्रो इआइए भन्छ वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ यदि इमानदारीपूर्वक हामीले वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ अथवा आइए भन्छ प्रारम्भिक वातावरण मूल्याङ्कन गर्यौँ अथवा संक्षिप्त वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ भने त्यहाँ यो विषय आउँछ त्यो वातावरण प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआई अथवा आई रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पुरा गर्नलाई मात्रै भएको देखिन्छ त्यो भएको हुनाले अब चाहिँ हामीले के भनेको छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ
3: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ नमस्कार
2: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय संचालकसँग आग्रह गरेको छ पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञहरूले प्रश्न गरेका छन् राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चले अस्वीकार गरेको छ वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा विद्यालयले 2 शिक्षक सहित 3 जना निलम्बन गरेको छ बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई निर्देशन दिएको छ र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति प्रदान गरिएको छ साफ च्याम्पियनशीप कार्तिकमा तर नेपालको सहभागिता भने अझै अन्यलमा छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि साउन 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
5: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजेश्वर बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
4: न्यू खोज्नेलाई झ्यामै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
5: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
4: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
5: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: राजीव विद्रोजी, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: सरकार सुन्दो पनि रहेछ, यो नसुन्ने सरकार त होइन रहेछ। हेर्नुहोस्, लास उठाउँदा लाग्ने कर र तपाईँ हाम्रा छोरा छोरी सन्तान पढाउँदा अभिभावकले कर तिर्नुपर्ने बाध्यताबाट सरकार पछि हट्यो, त्यो निर्णय नलाग्ने निर्णय तहमा पुग्यो। तपाईँ के छ प्रतिक्रिया?
2: अब यो पछि हट्नुपर्ने जरूरी पनि थियो र सरकारले सुन्दो रहेछ भन्ने किसिमले जुन एउटा म्यासेज दिनुभएको छ, यो चाहिँ सकारात्मक कुरा हो। तर के चाहिँ हो भनेदेखि, 100 दिनपछिको यो सरकारले बल्ल चाहिँ यो पटक सुने जस्तो, त्यो पनि धेरै आलोचना र विरोध भइसकेपछि सुने जस्तो भयो। र यसका लागि चाहिँ धन्यवाद दिनै पर्छ। तथापि चाहिँ के हो भनेदेखि, सरकारले जो पछिल्लो चरणमा अरू क्षेत्रमा पनि जो करको भार थपिएको छ, यो थपरिएको करको भार चाहिँ अझै पनि धेरै क्षेत्रहरूमा त्यो हटाउनु पर्ने आवश्यकता देखिएको छ। र सरकारले अथवा प्रधानमन्त्रीले जुन किसिमले जो भन्नुभएको छ कि विकटको क्षेत्र सीमान्तकृत दलितहरूलाई सेवा प्रवाह गर्नको लागि हामीले यस्तो गरेका थियौं करको दायरालाई, अब त्यो के हुँदो रहेछ भने लहरा तान्दा पहरा जाने खालको हुन्छ। किनभनेदेखि यो लगाइएको स्वास्थ्य र शिक्षामा 3% कर, त्यो त आखिरमा तिनै नागरिकसँग लिन्थ्यो र त्यसैलाई दिने हुन्थ्यो। सरकारले त त्यो कोसँग लिने भन्ने कुरा त एउटा त प्राथमिकताका साथ चाहिँ त्यो टार्गेट गर्न सक्नु पर्थ्यो।
1: हजुर,
2: त्यो लिएको कर चाहिँ अन्तर्गत वा चाहिँ जनताबाटै तिराउँछ त्यो क्षेत्रले।
1: हजुर,
2: त्यो हुँदाखेरि हामीले चाहिँ के बुझ्नुपर्छ भनेदेखि, सरकारले जुन किसिमले पछिल्लो चरणमा शुरूआतदेखि अहिले चिन्ता व्यक्त गरेको छ नि त,
1: हजुर,
2: होइन कि हामीले चाहिँ यो क्षेत्रलाई चाहिँ यो लक्षित वर्गलाई चाहिँ हामीले टार्गेट गरेका छौँ, उनीहरूको कसरी चाहिँ सेवा गर्ने, यो कुरा चाहिँ कस्तो हो भने पछिल्लो चरणमा चाहिँ तपाईँको अब सुखुम्बासी उठाउनेदेखि होइन सामान्य नागरिकले बोर्डरमा गएर 100 रुपियाँ भन्दा बढीको सामान किन्दाखेरि तिर्नुपर्ने तपाईँको कर, यी सारा विषयहरूलाई हेर्नु भनेदेखि सुरुदेखि नै सरकार कमजोर गरीब होइन सामान्य नागरिक सर्वसाधारणलाई नै लक्षित गरेर जुन कराई गर्न खोजियो नि, होइन शुरूआत त्यहाँबाट जो भयो नि त्यो नै दुःखद थियो।
1: हजुर,
2: होइन र अहिले जुन सुन्दै गएको छ, मलाई लाग्छ यो सरकारले सिक्नमा नै तपाईँको वर्षौं लाग्छ कि 5 वर्ष गर्छ कि भन्ने पनि अवस्था छ।
1: सिक्नलाई
2: नै चाहिँ तपाईँको यो कार्यकाल सक्ने हो कि गरेर हुँदैन नि त।
1: हजुर,
2: होइन त्यो हुँदाखेरि यो कस्तो हुन्छ भनेदेखि, अब ऊ आफ्ना सल्लाहकारहरू कस्ता राखेका छन्,
1: हजुर,
2: होइन उसको टिममा कस्ता मान्छेहरू छ, कुन वर्गका मान्छेहरू छन्, उसले गर्ने गाइडहरू, उसले गर्ने लक्षित कामहरूलाई दिने निर्देश सनहरू, साथ सहयोगहरू कस्ता छन् भन्ने कुराले यो पुष्टि गर्छ। हेर्नुहोस्, हजारवटा काम चाहिँ तपाईँको टार्गेट गरेर जाने, तर एक दुईटाबाट चाहिँ पछि हटेर हुँदैन क्या। म चाहिँ जनताको कुरा सुन्दो रहेछु भन्ने कुरा हुँदैन, तर तथापि पनि अब शुरूआतमा के थियो भनेदेखि डिजिटल टु फिजिकल क्या, होइन त्यस्तो खालले अब तपाईँको मिडियामा ट्रायल गर्ने, त्यसपछि चाहिँ एक्सनमा गइहाल्ने,
1: हजुर,
2: होइन त अहिलेको यो जो दुईवटा निर्णय गरेको छ स्वास्थ्य र शिक्षामा 3% कर चाहिँ अब नलिने,
1: हजुर,
2: अब यो चाहिँ अब दुईटामा चाहिँ के देख्यो भने अलिकति चाहिँ बोध गरियो कि यो सरकारले, अनि अहिले चाहिँ फिजिकल टु डिजिटल, होइन फिजिकलमा गयो अनि डिजिटलमा गएर चाहिँ सामाजिक सञ्जालमा चाहिँ अहिले व्यक्त गर्दैछ।
1: हजुर,
2: भनिसकेपछि के हो भनेदेखि, हाम्रो अहिलेको सूचना प्रविधि, हाम्रो नागरिकको अवस्था चाहिँ कुन अवस्थामा छ, कति पोख्त छ कि छैन, हामी के गर्दा हुन्छ, कसलाई टार्गेट गर्दाखेरि हुन्छ, यो कुरा त शुरूआतमै विचार गर्नुपर्छ नि त।
1: हजुर,
2: होइन हामी के गर्दा, कहाँबाट सुरु गर्दा हुन्छ त हामी सफल हुन्छौ, त्यो कुरा चाहिँ सुरुमै विचार गरेर हिँड्यो भनेदेखि यो सरकारको सफलता राम्रो हुन्छ। किनभनेदेखि जनता चाहिँ 3 करोड जनता चाहिँ विगतका पुराना दलहरूबाट यति आजित इतिहासमा छ कि विगतका जति पनि आन्दोलन विद्रोहहरू भए उनीहरू कसैले पनि रोजेन नि त, उनीहरू यो व्यवस्था परिवर्तन गर्दाखेरि धेरै योगदान दिया हो नि त, तथापि जनता कति आजित रहेछ हेर्नु त, यो व्यवस्था ल्याइदिँदा पनि जनताको हकमै ल्याइदिँदा पनि उपट्टि यति इरिटेट भयो।
1: हजुर,
2: भनिसकेपछि अहिलेको सरकारमा हुने जति पनि लोकप्रियताको हिसाबले जुन आयो आजको टेक्नोलोजी प्रविधि टेकेर, यसमा त उहाँहरूले त त्यो कुरा बोध गर्नुपर्छ, होइन कि किन दियो, हामीले के गर्नुपर्छ, यसमा चाहिँ चुकिरहेको अवस्था छ अझै पनि सरकारले। त्यो हुँदाखेरि जनताको जीवनलाई केन्द्रमा राखेर सरकारले हरेक गतिविधि हरेक कार्यक्रम ल्याउन सक्नुपर्छ। यदि त्यसरी ल्याउन सकिएन, निम्न पुँजीपति र बिचौलिया वर्गलाई, दलाल वर्गलाई चाहिँ, अलि सम्पन्न वर्गलाई चाहिँ मात्रै चाहिँ फाइदा हुने गरी खालको ल्याइयो भने यसले चाहिँ भलो गर्दैन, विगतको सरकार भन्दा पनि खतम मानिनेछ, होइन त्यो भएर आलोचना पर्यो।
1: अब यो सरकारले सुन्नुपर्ने अरू कुराहरू के छन्?
2: यो सरकार सरकारले अहिलेसम्म सुन्नु पर्ने मेन कुरा भनेको जो आधारभूत सीमान्तकृत गरीब विपन्न नागरिक छ र जो वैदेशिक रोजगारमा हाम्रा श्रमहरू यतिकै तपाईँको खेर गइरहेछ, अरूले यो युटिलाइज गरिरहेछ, यसलाई कसरी आत्मनिर्भर हुन्छ, स्वदेशमै कसरी चाहिँ स्वरोजगारको अवसर दिने, आफ्नो श्रमलाई विश्व मार्केटमा अथवा चाहिँ विदेशमा लगेर जो बिक्री भइरहेको छ सस्तो मालको रूपमा त्यसलाई आफ्नै देशमा कसरी युटिलाइज गर्ने, आत्मनिर्भर कसरी बनाउने, त युवा ऊर्जा शक्तिलाई कसरी चाहिँ आफ्नो देशभित्रै चाहिँ युटिलाइज गर्ने होइन र आत्मनिर्भर भन्नु त्यतातिर एउटा ध्यान दिनुपर्छ। दोस्रो कुरा चाहिँ जो आधारभूत नागरिक छ उनीहरूको जो कृषि छ, उद्योग छ अथवा उत्पादनसँग कसरी जोड्ने होइन, त्यतातिर सबैभन्दा धेरै चाहिँ सरकारको ध्यान चाहिँ केन्द्रित हुनुपर्छ, हरेक कार्यक्रम केन्द्रित हुनुपर्छ होइन, कृषि अनि उद्योगहरूलाई सबभन्दा प्रायोरिटी दिनुपर्छ र सामान्य नागरिकहरू रोजगारमुखी हुनु पर्यो। जो विगतमा हाम्रो कृषि प्रधान देश भनिएको थियो, उद्योग धन्दा कल कारखानाहरू थियो, सबै अहिले चाहिँ जीर्ण भएको छ, सबै चाहिँ खतम भइसकेको छ। यो सरकारले सबैभन्दा धेरै रेमिटान्स भन्दा पनि अब चाहिँ विगतमा जसरी हाम्रो जो आफ्नो कल्चर छ, हाम्रो जो यहाँको तपाईँको नेपालको जो यहाँको परम्परा छ जसमा चाहिँ डिपेन्डेन्ट थियो नागरिक, त्यसलाई पुनर्जीवित पुनर्श्वास दिनुपर्ने यो सरकारले पहिलो प्रायोरिटी दिनुपर्छ। त्यसपछि तेस्रो कुरा चाहिँ स्वास्थ्य शिक्षा र रोजगारका कुराहरू होइन, स्वास्थ्य र शिक्षामा पनि कस्तो गर्नु पर्यो भनेदेखि अहिले एउटा सिटामोल अझै पनि एउटा सिटामोल खान नपाएर मान्छे विकट क्षेत्रमा चाहिँ सीमान्त दलित होइन जो कमजोर छ, गरीब छ, निमुखा छ, उसले एउटा सिटामोल किन्नलाई पनि समस्या छ उसलाई र ऊ बाँच्नुपर्ने सयौं वर्ष बाँच्नुपर्ने 70-80 वर्ष बाँच्नुपर्ने उमेर चाहिँ अनाहकमा चाहिँ अल्प आयुमा मृत्युवरण गर्नु परेछ सामान्य उपचार बिना। अहिले पछिल्लो चरणमा अनावश्यक विषादी चीजहरू खाएर होइन 25-26 वर्षबाट मान्छे रोगी हुन थालेछ युवा अवस्थामा होइन, यसलाई कसरी नियन्त्रण गर्ने, विषादी चीजहरूलाई कसरी चाहिँ हाम्रो नागरिकको जान जो जोखिममा छ त्यो जोखिमलाई अन्त गर्नको लागि चाहिँ तपाईँले सरकारले मध्यनजर दिनुपर्छ, नभए अहिले तपाईँको सबैभन्दा धेरै फाइदा र सबैभन्दा नागरिकको खर्च भनेको स्वास्थ्य र शिक्षामा छ। शिक्षाको जो निजीकरणतिर जुन छ तपाईँको महँगी हेर्नु हो भनेदेखि तपाईँको व्यापक रूपमा चाहिँ तपाईँको सामान्य नागरिकको छोराछोरी पढ्नै पाउँदैन त्यो खालको छ। त्यो हुँदा सरकारी स्कूलहरूलाई कसरी चाहिँ तपाईँको प्राथमिकतामा दिने, कुन लेभललाई उठाउने त्यहाँ ध्यान दिनुपर्छ र निजी स्कूलहरूलाई चाहिँ धेरै जो लाभ उठाइरहेछ
1: हजुर होइन,
2: त्यो लाभलाई चाहिँ सरकारले पनि एउटा दायरा गर्नु पर्यो कि
1: लिमिटेसन गर्नु, गुठी बनाउने आदि इत्यादि विभिन्न उभा थियो संविधानमै पनि लेखिएको हो क्या र निजी शिक्षा हुन्न भनेर।
2: यस्तो छ, संविधानमा लेखिया छ भने अब के हुन्छ, सबै कुरा राज्यले गर्न सक्दैन
1: हजुर,
2: तर गर्न नसक्दाखेरि जो नीति अवलम्बन गर्छ निजी सेक्टरहरूलाई जो जिम्मा दिन्छ निगरानी गर्न सक्नु पर्यो नि त,
1: त्यो चाहिँ व्यापार भयो सेवा भन्दा पनि भने आलोचित छ नि त।
2: त्यही त अहिलेसम्म कस्तो निजी मात्रै होइन, अहिले कस्तो भएको छ भने तपाईँको विगतको सरकारहरू कस्तो भयो भनेदेखि आजसम्म के झनै 35 वर्षसम्म जब यो देशमा लोकतान्त्रिक व्यवस्था आयो, नागरिकको व्यवस्था के जनताले ल्याएको व्यवस्था, अब त्यो इतिहासलाई हेर्यो भनेदेखि आजसम्म कुनै पनि सरकार अथवा राज्य चाहिँ तपाईँको अभिभावक त ग्रहण गर्न सकेन
1: हजुर,
2: नागरिकको त्यो व्यापारी जस्तो भयो के, नागरिक चाहिँ तपाईँको उसको ग्राहक जस्तो हो अनि राज्य र सरकार चाहिँ व्यापारी जस्तो भयो
1: हजुर
2: होइन, हरेक क्षेत्रमा चाहिँ भयभरको कर पहिले पछि कर थोपर्ने असुल गर्ने अनि आफ्नो निहित स्वार्थ पूरा गर्ने भनिसकेपछि कस्तो भयो भनेदेखि राज्यको दायित्व त्यो होइन
1: हजुर,
2: राज्य भनेको सरकार भनेको नागरिक जुन नागरिकको कोही हुँदैन उसको राज्य हुन्छ नि त
1: हजुर,
2: तर जो नागरिकको कोही हुँदैन राज्य पनि त्यसको के हुन्छ भनेदेखि कोही पनि नहुने उसको चाहिँ अधिकार खोजिदिने झनै चाहिँ जटिल बनाइदिने, जस्तो तपाईँको कस्तो भयो भनेदेखि मैले भने स्वास्थ्य शिक्षा रोजगारकै सिलसिलामा चाहिँ नागरिक पहिला कै थियो भनेदेखि यही तपाईँको अन्नमा आधारित थियो, उत्पादनमा आधारित थियो, पछिल्लो चरणमा तपाईँको विदेशमा निर्भर हुनुभयो वैदेशिक रोजगारमा, कमाएको जति पनि लाखौं कमाउँछ नि त, तर टिक्ने अवस्था छैन, त्यो टिक्ने व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो नि त, त्यो जति पनि युवाहरूले जति पनि नागरिकले वैदेशिक रोजगारबाट कमाएका जति पनि पैसा छ स्रोतहरू छ त्यो अब राज्यले कस्तो गरेछ भनेदेखि तपाईँको धारा जस्तै ठाउँ ठाउँमा चाहिँ पाल पारिदिएछ, उसको टिक्दै टिक्दैन, जीवनभरि चाहिँ खान पाउने हेर्न पाउने आँखाभरि तर उसले टिक्ने व्यवस्था गरिदिया छैन, जसको कारण के हो भनेदेखि अभरमा पर्दाखेरि पनि समस्यामा पुग्ने होइन, राज्य अथवा सरकार चाहिँ पछिल्लो चरणमा यसमा चाहिँ ध्यानै दिएको छैन भनेपछि जनतासँग लिने काम मात्रै गर्यो, राज्यले दिनुपर्छ, म अभिभावक त हो, अभिभावक हो र अभिभावक त चाहिँ निर्वाह गर्नुपर्छ भन्नेतिरबाट धेरै पर गएको छ होइन, अनि त्यो उदाहरण हो कि सामान्य एउटा उपचार बिना लासै बन्धक हुन्छ हेर्नुहोस् होइन हस्पिटलमा त उपचार खर्च तिर्न नसक्दाखेरि लासै बन्धक भएको धेरै कहानीहरू छ कथाहरू छ
1: हो नि
2: होइन भनेपछि यस्तो बेलामा चाहिँ सरकारले तपाईँको 3% कर लगाइदिने
1: त्यसबाट ब्याग भयो कर मात्र होइन मान्छे आफ्नो त्यो हस्पिटललाई बुझाउनु पर्ने पैसा नभएर लास बन्दकको अवस्था छ अब सरकारले यतातिर पनि ध्यान दिउ त्यसो 10% तपाईँको बेड निजीबाट पनि अनिवार्य छुट्याउने व्यवस्था गरेका छ त्यसमा कडी कडा गर्ने खालको संकेत प्रधानमन्त्रीले अघि गर्नु भएको छ
2: यस्तो छ 10%
1: मानव तपाईँको परिवारको कोही बिरामी भयो तपाईँ एउटा सीमान्तकृतकै प्रतिनिधित्व गर्नुहुन्छ राजजी तपाईँ जानुभयो कुनै अस्पतालमा भने त्यो 10% सुरक्षित बेड पाउने र उपचारको ग्यारेन्टी त्यो लागू छ कि छैन
2: अब त्यो पनि कस्तो छ भनेदेखि
1: हजुर
2: त्यो सामान्य भूमि नागरिकलाई यो कुरा थाहै छैन त्यो पनि त्यो भोइस तहका नागरिकको जो अलिक चाहिँ वर्गोत्थान होइन अलिक पहुँच भएका मान्छेहरूले त्यो सुविधा लिँदो रहेछ
1: हजुर
2: होइन भनेपछि त्यहाँ निगरानी गर्नु पर्यो नि सरकारले
1: हजुर
2: त्यो 10% स्वास्थ्य र शिक्षामा जुन बेडको कुरा गरेका छ सुरक्षित सिटको कुरा गरेका छ त्यो भनेको त साँच्चैकै पिठमा पिठबाट सुरु गर्नु पर्यो नि त
1: ती मान्छेले अहिलेसम्म पाएको छैन
2: तपाईँले हेर्नुभयो भने त्यो सर्वे गरौँ न रिसर्च गरौ न कहाँ पाउनु धेरै कम होला
1: पाए अस्पतालहरूले प्रत्येक हामीले यसरी महिने पछि यसरी बुझाएको छौँ भन्ने उनीहरूले जो बुझाएर आउँछ
2: सब डुप्लिकेट बुझाउँछ उनीहरू
1: ए
2: अब असारमा शान्त आउँछ कोलेजिङको बेला
1: हजुर
2: सरकारले यसमा बिल भरपाई मात्रै चाहिँ छानबिन गर्न थाल्यो भनेदेखि नि धेरै चाहिँ तपाईँको करप भेट छ
1: हेर्नुहोस् अब त्यतातिर पनि खोज
2: त्यही त प्रक्रिया मात्रै पुर्याउने के बुझ्नु भने उत्तरदायी अथवा जिम्मेवारै बोध भएन व्यापारीकरण भयो के राज्यदेखि राज्यको हरेक निकाय कस्तो भयो भनेदेखि मैले भने व्यापारीकरण भयो क्या
1: अनि शिक्षामा पनि 10% निजी पाठशालाहरूमा निजी उसहरूमा 10% छुट्याएको भन्छ नि सरकारले छुट्याएका छन् त्यो हामी कडाइका साथ पारदर्शी होस् भन्ने चाहन्छौ भन्छ त्यो चाहिँ कति छ
2: अहिले त्यो गरोस् न मैले भन्छु भनेर
1: महँगो कुनै स्कुलमा 10% सिट छ त विद्यार्थीले निशुल्क पढ्न पाएको छ
2: म कतै पनि देखाएको छैन
1: छँदैछ
2: यो एकजना मान्छेलाई दियो भनेदेखि यति मिडिया ट्रायल हुन्छ तर एकजनालाई हेर्नुहोस् है तर त्यो 10% दियो कि दिएन भने त्यसलाई त त्यो चाहिँ सतहमा ल्याइदिनु पर्यो नि त
1: अहिलेको जमाना डिजिटल छ अनलाइन सिस्टम त्यस्तो केही मेकानिजम बनाउनु पर्यो
2: बनाउनु पर्यो त खै छैन त त्यो छँदै छैन नि त त्यो के हुन्छ भने मैले धेरै उदाहरण देखाएको छु तपाईँको जस्तै तपाईँको दलितै कोटामा तपाईँको थरहरूको कारणले गर्दाखेरि सिफारिस ल्याउने दलितको कोटामा गैर दलितहरूले एमबीबीएस लगायतका धेरै इन्जिनियर ओभरसियर कोटाहरू परेको छ यो बीचमा त 3-4 जनालाई चाहिँ खारिजै गरेको छ भनेपछि नजर नपुग्दाखेरि त्यो समुदायमा त्यो खालको चेतन हुने मान्छे भएन भनेदेखि त नाम चाहिँ उसको हुँदो रहेछ सुविधा चाहिँ अरूले नै लिँदो रहेछ
1: तपाईँको सरकारलाई सुझाव यो बडो तरङ्गित भएर आयो विषय 3% यो हटायो तर 10% सिटको जो सुरक्षित कुरा छ अस्पतालदेखि निजी स्कूलसम्म त्यसको कार्यान्वयन प्रक्रियाको पारदर्शिता खोज
2: कार्यान्वयन गर त्यो त कार्यान्वयन प्लस पारदर्शिता हुनै पर्छ त्यो त पुरै अब
1: तपाईँको
2: ध्यान हुनु पर्यो विगतमा पनि यो सरकार विगतका सरकारहरूले पनि त गरेकै थियो त
1: महानगरमा काठमाडौँमा त्यति बेला मेयर हुँदाखेरि बालेन शाहले शिक्षाको क्षेत्रमा चाहिँ धेरै कामहरू प्रयोगमा ल्याएको सरकारीमा सिप यो चाहिँ उदाहरणीय कामहरू थिए
2: होइन उहाँले गरेको नगर प्रमुख हुँदाखेरि धेरै कुराहरू गरेका थियो नगरेको होइन हस्पिटलमा पनि के अरे शिक्षामा पनि तपाईँको केही मान्छेले सुविधा चाहिँ लिएको थियो है काठमाडौँ आउँदाखेरि
1: अब
2: तर जोसँग पहुँच्थ्यो त्यसले लियो
1: अब नहुनेका लागि पनि लियो
2: जोसँग पहुँच थिएन भनेदेखि अझै पनि त्यसलाई जानकारी नै छैन जस्तै तपाईँको उदाहरण त हो केएमसी हस्पिटलमा
1: हजुर
2: सिराहाकै एकजना चाहिँ बिरामी होइन उपचार के अरे खर्च तिर्न नसक्दाखेरि यहाँका अभियन्ताहरूले गाउँसम्म चाहिँ खर्च उठाएर चाहिँ लास पुर्याएको थियो भनिसकेपछि त त्यतिखेर महानगरको प्रमुखै हुनुहुन्थ्यो उहाँ मेयरै हुनुहुन्थ्यो बालनजी
1: हजुर
2: भने यस्ता घटनाहरू काठमाडौँभित्र नघट्या होइन जसको पहुँच भयो मिडियामा आयो सार्वजनिक भयो जसको पहुँच थिएन त्यो जलाएर राख बनाइसक्यो त्यो बाहिर ल्याउनले पछि पहुँचै हुनुपर्ने रहेछ
1: अब सरकारले अस्को सुन्नुपर्ने कुरा सुकुम्बासीको पनि भनिन्छ यो चाहिँ के हो सुन्नुपर्ने कुरा भने
2: होइन सुकुम्बा
1: 5 दिनका लागि अन्तिमपटक सूचना सार्वजनिक भएको छ उनीहरूलाई व्यवस्थित गर्ने प्रक्रियामा उसले सुन्नुपर्ने र बाटो बिरायो भनेको छ नि अहिले त्यो चाहिँ के कुरा हो
2: अनि यस्तो रहेछ कस्तो हो भनेदेखि यो सुकुम्बासीको हकमा पनि सरकारले के भन्यो 35 दिने सूचना जारी गर्यो त्यो पनि के छ भने भूमि आयोगबाट जो आयोग छ त्यो आयोगले स्थानीय तह जुन जुन ठाउँमा छ सहमति गरेको तिनीहरूको हकमा मात्रै छ क्या मान्छे के भएको छ भने अहिले अन्यलमा छ सरकारले त 35 दिने सूचना निकाल्यो अब देशैभरिको लागि हो कि भन्ने भयो नि त त्यो क्लियर छैन क्या मिडिया ट्रायल गर्दिन क्या त्यो त भन्नु पर्यो नि सरकारले अथवा सूचना दिँदाखेरि सार्वजनिक रूपमा यो पालिकामा यो तहमा सबै त त्यहाँ पढ्ने लेख्ने भन्दा पनि सुनेपछि यसो रहेछ भनिहाल्छ तल खोलेर गयो हेर्यो भनेदेखि त यो पालिकासँग सम्झौता भएको रहेछ भन्ने बल्ल चाहिँ थाहा हुन्छ। त्यो थाहा हुने मान्छेले सुविधा लिने
1: हजुर,
2: जो चाहिँ तपाईँको अक्षरको ज्ञानै छैन
1: हजुर,
2: त्यसको लागि त तपाईँको भाइसमा बोल दिएर सुनिने हुन्छ नि त
1: हजुर,
2: विभिन्न भाषामा अनुवाद गरेर ल यो पालिकालाई यो पटकको लागि यसरी भयो, बाँकी छ अर्कोलाई शुरूआत चाहिँ भएको छ भनिदिनु पर्यो नि
1: हजुर।
2: तर एकैचोटि के भनिदियो भनेदेखि 35 दिने सूचना भयो भूमिहीन सुकुम्बासी अव्यवस्थितको लागि हामी यति दिनको भित्रमा चाहिँ पूर्जा दिन्छु भन्छ,
1: पहिले बिगारियो अहिले सफा खोजिँदैछ।
2: त्यही त शुरूआतमा चाहिँ उठीवास लगाएर बिगार्यो, भयभरको करोडौंको सम्पत्ति एउटा जीवनभरको लगानी लगाएको होइन, एउटा सुकुम्बासी बस्तीलाई डोजर लगाएर उठाउनु भयो उहाँले, उहाँले तत्कालै चाहिँ यस्तो क्राइसिसको बेलामा विश्वमै क्राइसिस चलिरहेको थियो त्यस्तै बेलामा चाहिँ उहाँले हात हालिहाल्नु भयो होइन। अहिले हेर्नुहोस् त थ्याक्नै नसक्ने
1: सफार्न लाग्नु भएको छ। उहाँलाई के छ सुझाव तपाईँको?
2: अब यस्तो छ, शुरूमा जब
1: ब्याक भएका छन् नि निर्णयहरू, अब ब्याक हुनुपर्ने अथवा उहाँले सफार्नुपर्ने निर्णयहरू के के?
2: तत्काल चाहिँ के गर्नु पर्यो भनेदेखि भूमिहीन सुकुम्बासीको हकमा जो अहिले लाल पूर्जा दिने यति दिनको भित्रमा भनिएको छ नि, त्यो त देशैभरिमा त्यो एक चरणलाई दियो भनेदेखि सधैँभरिको लागि धेरै हदसम्म चाहिँ त्यो एउटा चाहिँ समाधान हुन्छ
1: हेर्नुहोस्
2: है। किनभनेदेखि यो त राखेर भएको हो नि त, राज्यले विगतका सरकार चलाउनेहरूले राखेर नै यो समस्या जन्मे हो
1: हजुर,
2: त्यो त उनीहरूको कारण होइन, राज्य सरकारकै कारण हो।
1: त्यसकारण यसपटक यो ठूलो मौका पनि छ,
2: ठूलो मौका छ
1: सधैँभरि
2: चल्ताउने, यसको अपनत्व लिने। सुरुमा उहाँ मिस गरे पनि अब अहिले उहाँले सच्याउन थाल्नुभयो भनेदेखि दियो भनेदेखि आफ्नै कार्यकालमा जो छोटो समयभित्र उसले ऊ भएको छ विश्वास जम्छ होइन, विश्वास फर्किन्छ,
1: धन्यवादको पात्र भन्छ,
2: धन्यवादको पात्र भन्छ कि ठिक छ गल्ती गर्यो, गल्तीबाट सच्याएर हामीलाई राम्रो गरिदियो। विगतमा दलहरूले चाहिँ हामीलाई भोट ब्याङ्कहरू झुलाउँथे, पुस्तो पुस्ता वर्षौंदेखि झुलायो होइन, बाजेदेखि बाउसम्म आफू पनि झुलिरह्यो भने कतिवटा फर्म भर्यो भर्यो त
1: होइन,
2: राज्यले कति जतिवटा सरकार हो त्यतिवटा आयोग बन्यो, त्यति पटक चाहिँ फर्म भर्नु पर्यो भनेपछि त्यो झुलाउनु भन्दा त यसले एकचोटि पाठ सिक्यो र हाम्रै पक्षमा भयो हामीलाई दियो भन्ने पर्यो नि त
1: हजुर
2: होइन, सधैँको लागि एउटा चाहिँ हाम्रो जीवनलाई चाहिँ सुखमै बनायो भन्ने एउटा सन्देश जान्छ। त्यही हुँदाखेरि यो सरकारले गरेको राम्रै कुरा हो। अब रह्यो तपाईँको शुरूआत जो उहाँहरूले जुन गर्नुहुन्छ नि
1: हजुर,
2: त्यो चाहिँ अलिक चाहिँ सभ्य तरिकाले गर्नुभएको छैन क्या।
1: सारमा तपाईँको सुझाव करिब समय सकियो, यो तपाईँले यतिन्जेलसम्म जति यो कार्यकाल छ 120 हाराहारी दिन, यति दिन हाराहारीमा गरेका गल्तीहरू सच्याएर अब अगाडि बढ तिम्रो राम्रै हुन्छ भन्ने तपाईँको सुझाव हो?
2: होइन एकदम राम्रो हुन्छ नि। अब के छ भनेदेखि उहाँले पछिल्लो चरण महसुस गर्दै गएको छ
1: र
2: विगतमा जति गल्ती कमी कमजोरीहरू भए
1: हजुर,
2: ती सबलाई चाहिँ क्षतिपूर्ति सहित दिन जसरी शुरूआत गर्नु भएको छ महसुस गरे, यो गर्दै गयो भनेदेखि त लेखिराख्नु होइन, लेखिराख्नुहोस् अबको निर्वाचनमा होइन
1: हजुर,
2: अब बाइडेनलाई 5 वर्ष होइन अर्को 20 वर्षसम्म हेर्छ कि जनताले होइन, किनभने ऊ सच्याएर शुरूआत गर्यो, अरू त सच्याएर होइन हामीले गल्ती नै गरेका छैन महसुसै गर्दैन नि त
1: भगवान् भन्थे
2: होइन, महसुसै गर्दैन गल्ती र माफी नै माग्दैन जनतासँग। उहाँले त शुरूआत गर्नुभयो त, जनताको कुरा सुनिन्छ होइन, माफी माग्नु भयो नि त, त्यो भनेको विगतमा भएका जति पनि सरकारहरू थिए त्यो कहिले पनि गरेका थिएन होइन, त्यो एकदम तपाईँको हामी गरेकै छैन यो गलत हो भनेर बङ्ग्याउने कुरा गर्थ्यो र अल्झाउने कुरा गर्थ्यो, यो सरकारले त शुरूआत गर्नुभयो। त्यो हुँदाखेरि भूमि तहको नागरिकको जीवनलाई छुने गरी देशलाई आत्मनिर्भर बनाउने गरी थोरै कामको शुरूआत यदि उहाँले आफ्नो कार्यकालमा गर्नुभयो भनेदेखि जनता यति खुसी हुन्छ कि दुई तिहाई जसरी भोट दिनुभयो नि जुन अपेक्षाको साथ त्यो रिटर्न पाउँछ क्या जनताले।
1: हस् तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: रेडियो पाओ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज, किसानको साथी।
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर। फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगा
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटीन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कथितहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: फ्याक्ट्रीका यो पसलमा धागो सकिएर पनि बर्बादै भयो मान्छेले पनि फोन गरेर दिक्क लाइसके यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन कहाँ जाने होला
4: न्यू धागो पसल
5: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ अब एउटा मेसिन कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ यो सबै पाइने ठाउँ कहाँ होला
4: न्यू धागो पसल
5: होइन जे सोधे पनि न्यू धागो पसल भनेछ के भन्यायो
4: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि
6: हजुर यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह व्रतबन्ध पास्निका ड्रेस र मगर ड्रेस विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ अनि विभिन्न प्रकारका धागो सिलाइ मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ
5: प्रोप्राइटर दिपेन्द्र नेपाली सम्पर्क 9944139740
4: न्यू धागो पसल कृषि विकास बैंक बसेको घर मन्थली एक रामेसा
7: सूचना
8: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ यस अन्तर्गत लक्ष्य समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ
7: जिल्ला अस्पताल रामेछाप
9: हजुरको रेडियो

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको प्रक्रिया के हुन्छ?
1: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेट पत्र लानुपर्छ, नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
0: बर्खायामसँगै झाडा पखालाका बिरामी बढ्दै जोगिन के गर्ने?
2: यदि पानी हामीले शुद्ध मात्रा पिउन सकेको थियो भने पनि धेरैभन्दा धेरै पानी जन्य रोगहरू घरतै बढ्न सक्दछ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनु अघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई, इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भए ता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कण्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल

0: साँझपखमा तपाईलाई पुनः स्वागत छ। चौतर्फी आलोचना पछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
1: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बाग्लेले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्राय जसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 को दफा 16 र 17 मा ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णय बारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लिखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 मा करको दर बढ़ाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रिया बारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
2: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। त्यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेट पत्र लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय। यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
3: विगत केही दिन यता धेरै केही गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देख्न थालेको छ। मनसुन शुरू भएको छ भने यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाएको छ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो।
3: लगभग आधा दर्जन त हाडेमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमध्येमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना आउनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदछौँ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
3: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ। त्यसमध्येमा हाम्रो अलिक संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो। केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कता अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने चाहिँ मैले।
0: अब यो वर्षे नै देखिने समस्या, यसबाट जोगिन के गर्नुपर्छ? खास मान्छे सतर्क कसरी हुने?
3: एउटा मात्र मूल मन्त्र मैले उहिले के भनेको रहेछु भन्दाखेरि पानी र व्यक्तिगत साफसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट नि हुन्छ, अरू विभिन्न माध्यमबाट नि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यस्तो आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित

0: मात्र पुग्न सक्यो भने पनि धेरै भन्दा धेरै पानीजन्य रोगहरू, संक्रामक रोगहरू चाहिँ त्यसबाट चाहिँ बग्न सक्दछ भन्ने, त्यो बाहेक त अब व्यक्तिगत साफसफाई, अब वातावरणीय साफसफाई, अरू थुप्रै विधिहरू त छँदैछ। अब
1: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
0: जति पनि बच्ने उपायको कुराहरू गर्छौ र अहिले जति पनि त्यो सबै कुराहरू आउन विशेष पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने, के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीमा एउटै कुराको चाहिँ कमी देखे, त्यो भनेको चाहिँ हामीले ती कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। स्ट्रिक्ट फुड भन्छौँ नि, सडकमा त्यस्तै खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसपछि उतिरा भएर आइरहन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरहन्छ, थाहा छ तर बाध्यता, अब पानी नफ्री अब घरमा एकदम
1: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रकृति?
0: प्रकृति अलिक फरक छ। मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पातहरू छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य केन्द्रहरू नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु।
1: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
0: बजारमा अब छ्यापछ्यापी अलिक जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु। किन भन्दाखेरि जताततै बिक्री गरेर त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु पर्यो नि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैदराबाद प्रवासित बिरामीलाई सोद्धाखेरि अब जता हामी दिनभरि जलाइरहेन काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राख्ने हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, खर्चित हुन्छ, हाम्रो पुग्नुपर्ने बाध्यता हुन्छ, अब कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेर याद छ। त्यसले गर्दाखेरि त सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यसको बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
1: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेँलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फणीन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे
1: हजुरपुर रेडियो 102.1 MHz।
2: बजाज एक्सचेंज मेला, पुरानो बाइक संग नया बाइक काटने मेला।
3: स्टार ऑटो हब प्राली र घरणा ऑटो हब प्राली को समन्वय र एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक राजस्थान बस पार्क को सहकार में तपाईको शहर मन्थली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहकर एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में शाम 3 गते देखि 8 गते समय एक्सचेंज मेला।
2: न्यू खोजने लाई झ्यामै बजाज ने दिन्छ एक्सचेंज मेला में
3: झ्यामै हाई भ्यालुएसन, झ्यामै क्यास डिस्काउंट, अन द स्पोर्ट फाइनान्स को सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 को ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806085530।
3: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइ।
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्ष को साउन 1 गते देखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गते देखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
5: राष्ट्रिय परिचय पत्र नम्बर,
4: एक प्रति पासपोर्ट साइजको फोटो,
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
4: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 07 8 28, 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
3: सम्पर्क नम्बर 0475904662, 98692695998।
12: जन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
12: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
14: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पसुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0845430098 0845430098
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बचालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854041575, 9841690669, 9864178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: भी रात को 10 बजे
1: हजुरको रेडियो।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवनसित निवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्न खोज्दा प्रहरीले रामेछापको दोरम्बा गाउँपालिका 27 वर्षीय विशाल तामाङलाई नियन्त्रणमा लिएको। बालाजु स्थित एक बेकरी उद्योगमा काम गर्दै आएका र जोरपाटी बस्दै आएका तामाङले स्थानीय लामा पम्पबाट पेट्रोल किनेर शीतल निवास पुगेका थिए। शीतल निवास अगाडि पेट्रोल छर्कन खोज्दा ड्यूटीमा रहेका प्रहरीले तत्काल हस्तक्षेप गरी उनको साथबाट पेट्रोल बरामद गरेका थिए। प्रहरीसँगको बयानका क्रममा तामाङले पूर्व राजालाई भेट्न 5 पटकसम्म प्रयास गरे पनि सम्भव नभएपछि निराश भएर यस्तो कदम चाल्न बाध्य भएको बताएका छन्। रामेछाप विमानस्थललाई स्थायी रूपमा सञ्चालन गरी पर्यटन प्रवर्धनका लागि माग गर्दै आएका रामेछापले होटल व्यवसायमा लगानी बढ़ाउँदै लगेका छन्। रामेछाप हुँदै सोलुको लुक्ला विमानस्थलतर्फ केही वर्षदेखि उडान सञ्चालन हुन थालेपछि पर्यटक लक्षित होटल व्यवसायमा वृद्धि हुँदै आएको। पहिलेदेखि होटल तथा लज सञ्चालन गर्ने व्यवसायले आफ्नो व्यवसायलाई परिष्कृत र थप लगानी गरिरहेका छन् भने नयाँ नयाँ रिसोर्टहरू खुल्ने क्रम पनि शुरू भएको छ। व्यवसायीहरू लगानी बढ़ाउँदै जाँदा सरकारले भने रामेछाप विमानस्थलबाट स्थायी उडानको लागि चासो दिएको छैन। रामेछाप उद्योग वाणिज्य संघ र डिभिजन वन कार्यालय रामेछापको संयुक्त प्रयासमा यस वर्ष पनि मन्थली वाटिकामा वृक्षारोपण गरिएको छ। साबिकको आयुर्वेद औषधालय भन्दा पूर्वतर्फको क्षेत्रलाई उद्योग वाणिज्य संघ र डिभिजन वन कार्यालयको सहयोग लिएर गत वर्षदेखि वाटिकाको रूपमा विकास गर्न थालेको। गत वर्ष विभिन्न प्रजातिका बिरूवा रोपण गरिएकोमा यस वर्ष समेत उक्त स्थानमा थप बिरूवा रोपण गरिएको छ। रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाले मन्थली बजारका विभिन्न स्थानमा फोहोर संकलनका लागि डस्टबिन राखेको छ। संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्थली बजारका विभिन्न टोलमा गएको शनिबारदेखि डस्टबिन राखिएको। संस्थाका अध्यक्ष जयन्त दाहालका अनुसार डस्टबिन राखेर त्यसको संरक्षण रेखदेख र प्रयोगका लागि नजिकै रहेको स्थानीय बासिन्दाहरूलाई आग्रह गरिएको छ। जिल्ला अदालत सिन्धुलीमा पछिल्लो एक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। आर्थिक वर्ष 2082-83 मात्रै अदालतमा 438 वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। अदालतले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला वर्षहरूमा यस्ता मुद्दाको संख्या निरन्तर उकालो लागिरहेको छ। सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालत सिन्धुलीका श्रेष्ठदार चित्र खर अधिकारीले सम्बन्ध विच्छेदका मुद्दा दैनिक औसत 3 वटासम्म दर्ता हुने गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अधिकांश मुद्दामा महिलाहरू नै बाधिका रूपमा देखिएका छन्। वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्धमा आएको दूरी श्रीमानले परिवारको जिम्मेवारी पूरा नगर्नु, नियमित रूपमा खर्च नपठाउनु तथा लामो समयसम्म सम्पर्कविहीन रहनु जस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ़ेको अधिकारीले बताउनु भएको छ। लगातारको वर्षासँगै सिन्धुलीको तीनपाटन गाउँपालिकाको प्रशासनिक भवन पहिरोको उच्च जोखिममा परेको छ। भवन आसपासको जमिन कमजोर बन्दै गएको र निर्माणका क्रममा थुपारिएको माटो वर्षाको पानीसँग बग्न थालेपछि गाउँपालिकाको मुख्य प्रशासनिक संरचनामाथि नै जोखिम बढ़ेको हो। वर्षा निरन्तर भइरहे थप भूक्षय तथा पहिरो जान सक्ने सम्भावनाले स्थानीय स्तरमा चिन्ता बढ़ाएको छ। गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्दा जग्गा सम्याउने तथा संरचना निर्माण गर्ने क्रममा ठूलो परिमाणमा माटो निकालेर आसपासको क्षेत्रमा थुपारिएको थियो। उक्त माटोको उचित व्यवस्थापन तथा दीर्घकालीन संरक्षण हुन नसक्दा वर्षाको समयमा बगेर तल क्षेत्रमा रहेका खेतीयोग्य जमिनमा पुगेको थियो। सिन्धुलीको कमलामाई नगरपालिका 4 मा कानून व्यवसायी तथा कला सर्जक विश्वम्बर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला संग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। खोला तथा बगरमा खेर जाने रूखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब 30 वर्षदेखि संकलन तथा सृजना गर्दै आउनु भएको छ। हाल संग्रहालयमा झन्डै 300 वटा कलाकृति राखिएका छन् जसले देशप्रेम, मातृत्व, प्रकृति प्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उहाँले बताए।
पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराउनु भएको छ। देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराउनु भएको। उक्त सन्देशमा देउवाले अहिले देशले प्रतिशोध नभई सहकार्य चाहेको उल्लेख गर्नुभएको छ। साथै उहाँले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ। आफू सोही विश्वासका साथ पुनः नेपाली भूमिमा पाइलट टेक्न लागेको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको थियो। छलफलमा उहाँले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायको हितमा सरकार सधैँ एकताबद्ध हुने प्रतिबद्धता जनाउनुभयो। विशेष अदालतले पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत विरूद्धको भ्रष्टाचारको मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको छ। विशेष अदालतका सदस्यहरू हेमन्त रावल, दिली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको। डाक्टर महत गम्भीर मानसिक रोगबाट पीड़ित भई अशक्त भएको र उहाँको स्मरण शक्ति हराएको भन्दै उहाँकी पत्नी रोशनाले मुद्दालाई मुल्तवीमा राख्न निवेदन दिनुभएको थियो। तर तीन न्यायाधीशको इजलासले डाक्टर महत विशेष अदालतमा उपस्थित भएका बेला उपयुक्त आदेश हुन सक्ने भन्दै मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको हो। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै 1,71,00,000 रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

बर्खायाममा देशभर नियमित सुरक्षित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ। वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुख तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूसँग समीक्षा तथा निर्देशन बैठक बसेको। बैठकमा बर्खायामका कारण विद्युत प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेश स्तरमा सञ्चालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 4 गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको हो। वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्याधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफे गभर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। सरकारले विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका ल्याएको छ। शिक्षाको मूल्याङ्कन प्रणाली सुधार गर्न सरकारले लेटर ग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको। हाल कक्षा 9 विद्यालयले आफू खुसी ग्रेडिङ गर्दै आएका थिए। कक्षा 10 र 12 राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली कार्यान्वयन गरेको छ। नयाँ निर्देशिका अनुसार अब सबै तहमा एकै खालको ग्रेडिङ प्रणाली लागू गरिनेछ। कक्षामा 75% हाजिरी भएका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त महानबहादुर कार्की विरूद्ध संसदीय समितिमा एउटा उजुरी परेको छ। एउटा उजुरी परेको हो। प्रस्तावित निर्वाचन आयुक्त द्वैद गुरूप्रसाद वाग्लेर अनि डाक्टर राजीव सुब्बा विरूद्ध कुनै पनि उजुरी परेको छैन। आज बसेको संसदीय समय समितिको संयुक्त बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री नरेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनु भएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırko Havas, Hazırko Sat, Yuhu, Hazırko Radio, XAD, Taplaik, Megahertz, Namaskar. Hazırko Radio, XAD, Taplaik, Megahertz, Kuratrikalin Prastiti, Karikram SMS, Duhuriko Parakamara Hanubaika, Bastuna Baika, Tapaitamam, Tamama, Darani, Stratamanarama, Ratrikalin Luk, Sangitika Vibhat, and Saita, Hardiko Swagat Kana Sahansu. Makarikram Trastita, Tapaikamutuko Dukduki, Varkar so the Badapan Ramalagi Kam, Sam Tutu, Stras, and Hata Upas the Paisa Kikosu, Tapaiko Masna, Tapaisa Ramna, Ramailo Karnakolagi, Anin Yopalaza Bises, Bises, Pananakolagi, Nepali Logita Sangita Samandiraiko Sakarikram SMS, the Huri Amyaptako Satidina Saurati Das Baziko, Hazirka Mukhamukha Samasar Pasira Hanson Lagbak, Egara Vajasama. तपाईले पठाउनुभएका मेसेजहरु वाचन गर्छौं तपाईले नै रोजाइमा पार्नु भएका लोक दोहोरी भाकाहरु तपाईको माझमा राख्छौं भने साथमा तपाईले पठाउनु भएका लेख रचनाहरु अनि साथमा मीठा मीठा कुराहरु गर्दै गर्दै गाडी बन्ने छौं रहने छौं लगभग 11 बजे सम्म सुनेर साथ दिनु होला पनि भन्न चाहन्छु कार्यक्रमलाई शेयर गरेर साथ दिनु होला पनि भन्न चाहन्छु Frequency modulation, Zirko Radio XAD, Taplaik Megahertz, Tamakosi FM, 95 Megahertz, and online command, the Monika Amro Patro, Nepali Patro, Hazurka app, Hazurkanews.com, Samajik Sanjal, Facebook, TikTok, विभिन्न अनलाइन का माध्यम बाट हामी तपाईको माझमा नियर भइराखेका छौं सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोस् मेसेज पनि पठाउन सक्नुहुन्छ अनि साथसाथै कार्यक्रमलाई पनि शेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु लेख रचनाहरू कसैको लागि लेख्नु भएको छ पनि पोस्ट गर्नुस् वाचन गर्ने प्रयास गर्नेछु पनि भन्न चाहे 10 बजेर 19 मिनेट गइसकेको छ यो रातको समय छ मौसम कस्तो छ तपाईको तिर कतै पानी परिरहेको छ होला कतै धुम्म भएको छ होला कतै हैन छर्लङ उघारो छ होला हैन मौसम सफा छ होला हामीलाई सुन्दै हुनुहुन्छ होला बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला टक्क लगाएर बेडमा पल्टिएर हामीलाई सुन्दै हुनुहुन्छ होला खाना खाँदै हुनुहुन्छ होला खाना बनाउँदै हुनुहुन्छ होला हैन अनि साथसाथै पढ्दै हुनुहुन्छ होला नाइट ड्युटी गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा मेरै रोजाइको होइन गीत राखेर त्यसपछि म आउँछु तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्नको लागि यति बेलाको समयमा चाहिँ कार्यक्रमको सुरुवात गर्न चाहन्छु रुनलाई त हो नि होइन छुट्नलाई पो रहेछ क्यारे माया लगाउने यस्तै यस्तै रहेको छ थानेश्वर गौतम शान्तिश्री परियारको आवाज मलाई गीत छ भने शब्द प्रभाव बर्तौला अनि संगीत थानेश्वर गौतमको रहेको छ यति बेला तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पठाउँदै गर्नुहोला कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोला है त

छुट्न लाई परिसके अरे यति धेरै माया लागेको थामेश्वरको तमनि शान्तिश्री परिवारको सुमधुर आवाजमा रह्यो तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। कार्यक्रममा समाज दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। हामी हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म। कतै पढेको थिए, जिन्दगीमा सबैभन्दा गाह्रो काम कसैलाई भुल्नु होइन तर उसलाई माया गरेर पनि टाढा हुनु। आज आएर बुझ्दैछु त्यो भनाइ कति सत्य रहेछ भनेर। भर्खरै सुनिहाल्नुभयो गीत पनि होइन। सुरुमा जब तिमी मेरो जिन्दगीमा आयो लाग्यो अब मेरो संसार पूरा भयो। तिम्रा साना साना कुरामा रमाउनु, तिम्रो मुस्कानमा आफ्नो खुसी खोज्नु, अनि दिनभरको थकान तिम्रो एउटा मिठो बोलीले मेटिनु, यी सब मेरा अभ्यास बन्दै गए। माया कसरी बस्यो, कहिले बस्यो पत्तै भएन। बस यति थाहा थियो कि तिमी बिनाको मेरो कुनै भोलि थिएन, भविष्य थिएन। तर समय सधैँ सोचे जस्तो कहाँ हुँदो रहेछ र है। कहिलेकाहीँ मनमा एउटा प्रश्नले निकै खोज्छ, यदि अन्तिममा छुट्टिनु नै थियो भने भगवान्ले हामीलाई यसरी किन भेट गरायो होला, किन यति धेरै माया बस्न दिए होला। मान्छेहरू भन्छन् मायामा रुनु हुँदैन, तर माया जति धेरै भयो बिछोडको पीडा र आँसु पनि त्यति नै गहिरो हुँदो रहेछ। तिमीसँग बिताएका ती सुन्दर पलहरू आज याद बनेर छातीमा बिजिरहेका छन्, जसलाई मायाको आधार बनाएको थिए। आज तिनै यादहरूले मलाई कमजोर बनाइरहेका छन्। बाहिरबाट हेर्दा म सामान्य देखिउँला, तर भित्रभित्र एउटा ठूलो सन्नाटा छ। तिमीलाई सम्झिनु मेरो बाध्यता भनेको छ, अनि भुल्न खोज्नु मेरो असफलता। सायद भाग्यको खेल नै यस्तै थियो, केही मान्छेहरू जिन्दगीभर साथ निभाउन होइन, केही समयका लागि आएर कहिले नमेटिने पाठ यादहरू छोडेर जान आउँदा रहेछन्। छुट्टु त सोचेकै थिएन नि, तर परिस्थिति र भाग्य अगाडि कसैको केही नचल्दो रहेछ। आज टाढा भएर पनि मनको कुनै कुनामा तिम्रो माया उत्तिकै अझ रमर छ भन्नु पनि मूर्खातै जस्तो लाग्छ बेला बेला होइन। ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्छ। थुप्रै म्यासेजहरू प्राप्त भइरहेका छन्। यस्तै यस्तै कुरा गर्नुभएको छ होला मायामा बिछोड हुने व्यक्तिहरूले होइन, यस्तै यस्तै कुराहरू खेल्छन् होला सायद। यति धेरै माया किन बस्यो उहीसँग जोसँग मेरो फ्युचर थिएन। म्यासेज वाचन गर्न खोज्दैछु तर मलाई धोका दियो। ओके ठिक छ, म्यासेज वाचन गर्छु म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्नेछु यति बेला। हल्का धोकै दियो मलाई होइन। वाउ, छुटेको मायालुको याद आयो भनिदिनुहुन्छ सानी। सानी तपाईँको पनि मायालु छुट्नु भएको थियो र बिछोड भएको थियो र मायालुसँग तपाईँको पनि यसरी याद गर्नलाई होइन। ठिक छ, मलाई सामाजिक सञ्जाल फेसबुकले धोका दियो। मलाई अन्तिम भन्दा पनि रातिको कार्यक्रममा जब जब म कार्यक्रम सञ्चालन गर्न खोज्छु त्यसपछि मलाई विभिन्न कारणहरू बाधाहरू आइपर्छन्। कहिले पेज होइन अनरेस्पोन्सिभ भन्छ, यु क्यान वेट फर इट टु बिकम रेस्पोन्सिभ अर एक्जिट द पेज रे के भन्न खोजेको। हामी वेट गरौँला नि के साह्रो होइन, वाचन गरिहाल्छौँ, वाचन गर्नु नै पर्नेछ, एक्जिट किन गर्नु छ। कहिलेकाहीँ जब जब जब जब राति हुन्छ यसलाई पनि धेरै पियर चिन्ता हुन सक्छ होला, लाग्न सक्छ होला। बिहानदेखि म चलेको छु दारकोसँग, दारोसँग चल्नु परेको छ, मलाई रेस्ट चाहिएको छ भन्छ होला मराले। ठिक छ, आज पनि म्यासेज मैले कहाँबाट वाचन गर्ने भयो त्यो जीवन प्रकाश के सुन्नुहुन्छ दाई, कार्यक्रम सुन्दैछु भनिदिनुहुन्थ्यो, उहाँको म्यासेज स्किप भयो। ठिक छ, उहाँलाई विशेष रूपमा धन्यवाद, म अन्तिममा वाचन गर्नेछु। सौरभ के सुन्नुहुन्छ, बाक्सर नगरपालिका 8 को मान्छे, आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु।
कार्यक्रमलाई शेयर गर्नुस्। राज कालीकोटे हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। जापाली हिरो राज कालीकोटे बिर्तामोड झापा घर भई अहिले चाहिँ युएईबाट कार्यक्रम मजाले सुन्दैछु। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। घरला बिरमान सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। रात्रिकालीन नमस्कार हजुर, श्री राज महासर भन्नुहुन्छ। हाल खबर के छ, आरामै हुनुहुन्छ? म पनि ठिकै छु है भन्नुहुन्छ। मिडियालाई अत्यन्तै माया गर्ने मान्छे घाला बिरमान सुनवार हो, पाँच तर्फी दिन सिलौटे नगरपालिका तीनबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सोनिम शेर्पा, त्यस्तै गरेर प्याकुली गीता लिम्बू, अलिसा लिम्बू, कालीकमला ओणेम लिम्बू, मुना मुखिया, सानु सम्झना, सृजना विश्वकर्मा, दिलदुखिरिया, हरपल रोस्ने, सोना कन्दुङ्गा, भान्तुवा जेनु, अमिना सुनवार, मिडिया टिम राई अनिसा, अश्विनी सोताङ, रत्नबहादुर थापा, सञ्जु शेर्पा, सञ्जु माधव ढुङ्गेल, गीता राई, मनकुमारी कान्छी कुलुङ, तीर्थ राई, टिकराम सुनवार, रमिला बान्तुवा राई, जुनिता चान्दुङ राई, मिडिया प्रेमी निर्मला उनी, खुसी मुना विष्ट, फुच्ची संस्कृति लामा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। लामो नेम लिस्ट देखे मैले छुट्याइदिए। दीपिका पूर्व छाने मगर हुनुहुन्छ, दाई काठमाडौँबाट सुन्दैछु है, सम्झना सबैमा माया छ भन्नुहुन्छ। मलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हिराबहादुर लगाईजी हुनुहुन्छ, अहिले बुटवलको मौसम सफा छ सर भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद, मौसमको अपडेट दिनुहुन्छ। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। दादा मलाई यो मुटु तिम्रा यो यो धडकन तिम्रा यो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने मामु अञ्जना त्रिपारी साम्पाङ, त्यस्तै गरेर यो मुटु तिम्रा यो धडकन तिम्रा यो होइन छटपटाउँछु तिमी नहुँदा, यस्तो यस्तो रहेको छ। मामु अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिष बान्तवा, रञ्जित राई, रमला साम्पाङ, स्नेहा चामिङ, अल्का बान्तवा, भूमिका राई, एमपी विवास लिम्बू, सोना कन्दुङ्गा, त्यस्तै गरेर दादा प्रदीप खलिङ, त्यस्तै गरेर दादा रामकुमार थापा, त्यस्तै दादा गणेश श्रेष्ठ, दादा माधव ढुङ्गेल, दादा युक्त प्रसाद श्रेष्ठ, लवली किरात, प्रेम भण्डारी, योगेन लिम्बू, तीर्थ राई, काला बिरमान सुनार, गगन तेरथमित्र, काल धर्मराज राई, अग्रिम जन्मदिनको शुभकामना भन्नुहुन्छ भने सम्झना माया राई, राई अनिता, हजारमान राई, दादा शङ्कर कार्की, दादा हिक्मत साई, दादा जीवन कार्की, दादा योगेन्द्र बस्नेत, दादा एम चामलिङ, दादा रत्नबहादुर थापा, सुक्रिम बान्तवा, चक्र बान्तवा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर मायापुरी हुनुहुन्छ, मान्थली नौ पुरानो गाउँ सिमले घर भइहाल्छ, दुबईबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ। सम्झिन चाहन्छु भन्नुहुन्छ उहाँले, घर परिवार होइन मामु बाबाको लागि विशेष सम्झना छ भन्नुहुन्छ भने बुनु आइसापुरी, त्यस्तै गरेर अञ्जितापुरी छोरी दृश्यापुरीलाई पनि सम्झिन चाहन्छु है भन्नुहुन्छ। अर्जुन आखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। शङ्खुवा सभा धर्मदेवी दुई तामापोकबाट अर्जुन आखा हो भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। अनि साथीहरू सम्झिनु भएको छ उहाँले, मिडिया प्रेमी राय, अनिसा राजवियोगी गुरूङ, अञ्जिता माला ठाकुरी छेत्री, अर्जुन आखा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे होइन। टिकटकमा हुनुहुन्छ ट्याप ट्याप ट्याप ट्याप होइन, लाइभ सेयर ट्याप्पा टुप्पा गर्नुपर्छ, सुन्दै हुनुहुन्छ। मलाई यो रातको समयमा सामाजिक सञ्जालले धोका दिइरहेको छ। शीला अधिकारी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म्यासेज वाचन गर्न खोजेको अनरेस्पोन्सिभ भनेर पेज होइन, ठिक छ ठिक छ ठिक छ। जब जब रात पर्दै जान्छ यसलाई पनि कसैको सम्झना आउँछ होला जस्तो लाग्यो, त्यो भएर मलाई रोक्न खोज्छ त साह्रै सेन्टी हुन्छ। मेरो मन यसै पनि दुखिराखेको छ, झन् त्यहाँमाथि त सेन्टिमेन्टल भावनाहरू कुरा गर्छस्, मेरो मन अझ दुख्छ भनेर मलाई वाचन गर्न दिएको छैन यो मरल, मलाई थाहा छ फेसबुकले होइन, के छ प्रब्लम, ठिक छ। यति बेला हुनुहुन्छ सबिना पोखरेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर मनोज सुन्दास, मान्छे बिन्दासले पनि सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला टिकराम सुनार हुनुहुन्छ, मेरो कमेन्ट त पहिला गएछ सर भन्नुहुन्छ। फेसबुकमा पठाउनु, सुरुवातमा पठाउनु भयो भने त पहिल्यै गयो होइन, त्यसमा म भन्छु नै किनकि सुरुवातको मेसेज मैले देख्न पाएको छैन। अब टिकटकमा हो भने त म भाषण गरिहाल्छु। मनोज सुन्दासले सम्झना सबैमा भन्नुहुन्छ, सानै हुनुहुन्छ लुहैलो साथीहरू, फटाफट फलो गरौँ साथी बना भन्नुहुन्छ लुहैलो है। यति बेला
रातको समय छ, यति बेला मलाई विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला। ठिक छ, म सामाजिक सञ्जाल फेसबुकलाई एकछिन पाउजान्छु जस्तो लाग्यो, रोक्न दिन्छु जस्तो लाग्यो मलाई यसले। साथ दिएन होइन, यस्तोमा फेरि भन्न मन लाग्छ, मलाई पेल्न मन लाग्छ होइन। मलाई जब जब रात पर्छ नि, जब जब तिम्रो याद आउँछ नि, तब तब तिम्रो साथ बिस्तारै बिस्तारै छोड्दै छोड्दै जान्छ भनेर भनेको कि। म रानी धनुगजमै हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्ते, खाना खानुभयो भन्नुहुन्छ। समय झर्कन मानिकन वाचन गर्दैन है दाई भन्नुहुन्छ। किन यो शब्द लेख्नुहुन्छ धनुजी? होइन, म झर्को मान्छु जस्तो लाग्दैन भनौँ न। घर परिवारमा मम्मी बाबा दाई भाइ बहिनी दाईहरूमा डबिन तामाङ नर घिसिङ त्यस्तै गरेर मिनराज मगर शङ्ख लामा हिरबहादुर लकाई दिदी कविता बबिता मगर साथीहरूमा शिला अधिकारी मिसा तामाङ जेनिसा श्रेष्ठ अनु मगर कुमार श्रेष्ठ त्यस्तै गरेर टिकटक लाइभमा प्राप्त मेसेज वाचन गर्छु। सजना पोखरेलजी म पनि आएँ है भन्नुहुन्छ। मनोज सुन्दास हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सिन्धुली झाँगाझोली रातमाट बजारबाट सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला सानी हुनुहुन्छ, छुटेको मायालुको याद आयो भन्नुहुन्छ। त्यस्तै गरेर टिकराम सुनार हुनुहुन्छ, लु है साथीहरू फलो गरे भलो हुनेछ, साथी भन्ने जति फलो गर्नुहोस् भन्नुहुन्छ। अशोक ढुङ्गेल हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, हृदय हुनुहुन्छ है। मैले सायद त्यो भावना भनेको थियो, त्यो भएर पनि हो कि क्या। ओके, त्यस्तै गरेर यति बेला हुनुहुन्छ सुदीप डन हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, हेलो भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। धनगजमै हुनुहुन्छ, मेरोबाट सेयर हुँदैन त के भयो भन्नुहुन्छ होइन, ठिक छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ हिराबहादुर लकाजीले, सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, म जानी हेर्दैछु है। यता ललितपुरबाट टिकराम सुनारहरू सम्झना सबैमा भन्नुहुन्छ। निकिता मगरले पनि हेलो हेलो दाई हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर फेसबुक लाइभ मार्फत हेर्दैछु भन्नुहुन्छ हिराबहादुरजीले पनि, सुन्दैछु भन्नुहुन्छ। स्त्री हेरिरहेको छ काठमाडौँबाट, हेर्दैछु सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि मिन चाहे। त्यस्तै गरेर विनिता छेत्री बिनु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु दोलखाबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मिन चाहे।

त्यसले गर्दै गयो। त्यसपछि छैन म्यासेज, कहाँ पुग्छ होइन, कहिले टक्क रोकिन्छ। धनुजीको म्यासेज वाचन गर्दै थिएमा। कुमार श्रेष्ठ, कृष्ण सुनार, विजेन्द्र विष्ट, ईश्वर बस्नेत, राजघले मगर, त्यस्तै विनिता छेत्री, अमिना, सञ्जय बस्नेत, सम्पाली शेर्पा, हिमाली छेत्री, छेत्री कल्पु, निशा लामा, शुक्र राज, रसाली, रामकुमार लिम्बू, रमेश गजमेर, रमेश कतानी, कविता कतानी, अविनाश मगर, त्यस्तै गरेर भनिसक्यो।

Ya baiklah. Ayan. Reset ke atas. Jangan hei. Mereka tiba lagi tarfa lagna sansa, jubur rahna sansa. Malai message bahasan garna dia na. Ani wana sansa. Newarni unsa karyakram sundai chhai Lalitpur bata bhanuncha newarni je jaba jaba newarni haruko message auncha yasari newarni lekhera haina tespachi malai tyo usko yaad auncha euta auncha ni kasto tyo emory ko hai emory ko yaad auncha newarni je newarni nai bhanera aunu bhayo tyo barama le kura nikali haleko भाइ म पनि सुन्दै छु है भन्नुहुन्छ पुरानो गाउँबाट आइसापुरी हो भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु ओके ल ठिक छ मलाई सामाजिक सञ्जाल फेसबुकले हल्का धोका दियो म त्यही भएर यति बेला गीततर्फ लाग्न चाहन्छु तपाईँको माझमा गीत राख्न चाहन्छु कहिले काहीँ रुजाएको गीतहरू पनि नबज्न सक्छन् यो रातको समय सबै अहिले स्लो हुन सक्छ सबै चिज भनौँ न यहाँ अँध्यारो त बिस्तारो भइराखेको हुन्छ जस्तो लाग्छ याद आइराखेको हुनसक्छ तपाईँलाई कसैको बिस्तारो किन आएको होला यो याद यो रातको समयमा भने तपाईँलाई लाग्न सक्छ गीत राख्नुहोस् न छिटो सुन्नु पर्यो एकछिन भन्नुहुन्छ सानी कति हतार भएको मेरो आवाज सुन्नुहोस् न सानी मेरो आवाज त्यस्तो मन नलाग्ने खालको मन नपर्ने खालको छ सुन्नै नसुनौँ जस्तो नाम सानी हुनुहुन्छ मान्छे सानी हुनुहुन्छ ठुलो हुनुहुन्छ थाहा छैन तर मलाई धोका दियो हो हर चिजले धोका दियो के सानी त्यो भएर बुझ्नुहोस् न आएन गीत राख्न दिन्छ मेसेज वाचन गर्न दिन्छ बोल्न मात्र दिएको सानी होइन अब यस्तो भइसकेपछि त ओके त्यति बेला गीत राख्न चाहन्छु तपाईँको माझमा यो मुटु तिम्रै हो यो धडकन तिम्रै हो मुना थापा मगर अनि विमल डाङ्गीको सुमधुर आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा

क्याचाकुची क्याचाकुची गर्दै गर्दै गइराखेको छ कि म्युजिक पनि होइन गीत पनि ओके ठिक छ ज्यापहरू किन ज्यापमा बज्ने रातको समय यस्तो यस्तो कहिले काहीँ हुन्छ प्राविधिक गडबडी. तपाईँले भर्खरै गीत सुन्नुभयो यो मुटु तिम्रै हो यो धड्कन तिम्रै हो मुना थापा मगर अनि विमल डाङ्गीको सुमधुर आवाजमा गीत थियो हो. म्यासेजहरू वाचन गर्नलाई हल्का टाइम लिइरहेको छ सो नरिसाउनु होला पनि भन्न चाहन्छु. टाइम 10:47 भइसकेको छ. आज मैले गीत थोरै मात्र राख्ने भए होइन म्यासेजहरू वाचन थुप्रै छन् सो गीत बजेन भनेर नरिसाउनु होला भन्न चाहे समय अभावको कारणले पनि भन्न चाहे. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. लभ शक्ति माङफाङ हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. तामाङनी कोपिला हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भयो दादा आज चस्मा खै त भन्नुहुन्छ नि दाजुले. चस्मा यता छ है चस्मा यता छ यही हो मेसेज वाचन गर्नुपर्ने हुन्छ होइन ओके ठिक छ. यति बेलाको समयमा म्यासेज वाचन गर्छ म शुभरात्रि सबैमा भन्नुहुन्छ धनुजी. ओके हस् धन्यवाद. हल्का अब सामाजिक सञ्जाल फेसबुक मार्फत सुनिदिनुहोस् ल. टिकटकमा हुनुहुन्थ्यो त्यस्तै गरेर यति बेला हुनुहुन्छ गालो बिरमान सुनार हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. पूर्वेली आकाश राई रमा सुनवार कल्पना साम्पाङ लगा सबै सञ्जना छ भन्नुहुन्छ. त्यस्तै गरेर यति बेला म्यासेजहरू ठिक छ. मैले सबैको नाम लिएको छु जस्तो लाग्छ. केशव सञ्चरी पनि सुन्दै हुनुहुन्छ अहिले हेर्दै हुनुहुन्छ भनौँ न उहाँले पनि सम्झिँदै छु है भन्नुहुन्छ. त्यस्तै गरेर यति बेला कान्छी साइला नमस्कार म पनि सुन्दैछु सिन्धुली ढुङ्गावासबाट रूपसनाजी हो भन्नुहुन्छ. रूपसनाजी हुनुहुन्छ सबैमा भनौँ न सम्झना छ भन्नुहुन्छ. विनिता छेत्री विनुले बर्थडे पार्टी ए बर्थडे छ भन्नुहुन्छ. पार्टी त मैले भनेको अरे होइन बर्थडे छ मिरा कार्कीको. उहाँलाई जन्मदिनको शुभकामना ल भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मनोज सुन्दासजीले पनि सुन्दैछु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद भन्दै अब चाहिँ ठिक छ. प्राप्त म्यासेज मैले तपाईँले लेखेर पठाउनु भएको सबै वाचन गरे जस्तो लाग्छ. नीता योग्य हुनुहुन्छ साइप्रसबाट सुन्दैछ. सञ्जना सबैमा भन्नुहुन्छ. साइप्रसबाट निवार्ने मनपर्छ कि क्या हो दाई भन्नुहुन्छ. मलाई मोरीहरू त सबै मनपर्छ यो त्यो भन्ने हुन्न होइन. म त्यस्तो चोइसवाला छु र छैन. मात्र मन मिल्नु पर्यो अनि झुट छुट बोल्नु भएन. झुटको खेती गर्नु भएन. मन मिल्नु पर्यो है. यो खुला हृदय गर्नु पर्यो होइन. यो कुरा यस्तो आउँछ हेर्नुहोस् यो त्यो भन्ने हुन्छ र मरीहरू सबै राम्रा हुन्छन् खै किन हो पनि भगवान्ले किन राम्रा बनाएका है. अचम्म छ भाइ. त्यस्तै गरेर दाई रेडियोमा साथीकै हुनुहुन्छ र अहिले भन्नुहुन्छ कि सब्जीले हुनुहुन्न हजुर आउनु पर्यो हजुरको खाँचो छ यहाँ है. हाँस्ने ढुङ्गेल हुनुहुन्छ कि हाँस्दै हुनुहुन्छ. विशेष रूपमा धन्यवाद. हाँस्नु पनि पर्छ जिन्दगी होइन. ओके टिकटक लाइभ मार्फत मलाई हेरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु. म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु. यति बेला थुप्रै म्यासेजहरू छन् पनि भन्न चाहन्छु. सो त्यही भएर टिकटकमा प्राप्त म्यासेजहरूलाई मैले स्थान दिएँ होइन. अब सुन्न अन्तिमसम्म सुनेर साथ दिनुहुन्थ्यो हेरेर साथ दिनुहुन्थ्यो त्यसमा चाहिँ अब आजको लागि माफी माग्न चाहन्छु. किनकि मलाई प्राविधिक पाटोमा गडबड आइसक्यो. म्यासेज वाचन गर्न दिएन होइन अर्को कम्प्युटर भनौँ न कम्प्युटरले डेस्कटपलाई त्यो भइसकेपछि चलाउनु पर्यो के भन्दा मोबाइल. मोबाइल चलाउनु परिसकेपछि अब बडो गाह्रो छ मलाई पनि यो रातको समयमा कसरी बखान गरौँ है. ओके हस् धन्यवादहरू हजुरहरू सम्पूर्णलाई विशेषमा धन्यवाद दिन चाहन्छु है. होइन मेरो म्यासेज किन आज पहिला गयो कि भन्नु चाहिँ वाचन गरिसकेको छु म टिकरामजी. अनि त्यस्तै गरेर चस्मा स्त्रीको नाकमा अप्ठ्यारो भइरहेको छ भन्नु. ओके हस् धन्यवाद धन्यवाद हजुरहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. यति बेला म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु. मलाई म्यासेज पठाउनु भएको छ यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा
थुप्रो मेसेजहरू प्राप्त छन् पनि भन्न चाहन्छु। मेसेज भाषण गर्नुपर्नेछ, हल्का गीत राख्न पनि धोका दियो, त्यसपछि अर्को कुरा भनेको मेसेज भाषण गर्न पनि धोका दियो, हर कुरामा धोका खाइयो। आज मैले धोका खाएँ भनौँ न, अब के होइन, यस्तै बेला बेलामा धोका खाइरहेको छु म, खै किन हो कि होइन, मान्छेले धोका दिइरहेको छैन मलाई, यसै यसै सायद म के भन्न खोज्दै थिएँ बिर्सेँ, म्यासेज कता गयो भन्ने हो, म्यासेज भन्दा पनि होइन म्यासेजहरू खोज्दैछु म। ओके, आज किन मलाई सबैतिरबाट ओके यति बेला प्राप्त भयो, म्यासेजहरू त भाषण गर्नुपर्छ, नभए भने त भोलि मेरा मुटुका टुक्रा टुक्रीहरू रिसाउनुहुन्छ भन्ने मलाई डर छ होइन। रिसाउनु त मेरो कारणले किन रिसाउनुहुन्छ तपाईँहरू होइन। हिराबहादुर लगाइनुहुन्छ, शुभरात्रि सर, सबैमा सम्झना छ भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, दाई कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ। खाना खानुभयो, रमाइलो लागेको छ दाई हजुरको कार्यक्रम सुन्दा त, मैले त आज त कार्यक्रम आउँदैन भनेर मलाई त खानु लागेको थियो दाई भन्नुहुन्छ। हिजो त मेरो नाइट ड्युटी थियो, आज त रुममा बसेर सुनिराखेको छ है भन्नुहुन्छ। बिमा कुमारी दुराको मनको रहर मनमै रह्यो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। ठिक छ, कार्यक्रम आउँदैन भन्ने होइन, कार्यक्रम किन आउँदैन र आइहाल्छ नि, होइन नियमित रूपमा आउँछ नै, रात्रिकालीन कार्यक्रम आइराखेको हुन्छ पनि भन्न चाहन्छु। प्रकाशजी दाई यति दुःखले कमेन्ट लेखेर पठाएको छु, हजुरले हजुरलाई पुरा कमेन्ट पढिदिनु होला है भनिदिनुहोस्। ओके ठिक छ, मैले म्यासेज वाचन गरिराखेको छु पनि भन्न चाहन्छु। प्रकाशजी दाई अब तिजका गीत त बजाइदिनु भएन क्यारे, हजुरको स्वरबाट एउटा तिजको गीत गाउनु होला भन्नुहुन्छ। आज सरी पनि भन्न चाहे, 10:53 भइसकेको छ, आज म अरू चटपटी कुराकानी गर्न भ्याउँदिन है। विशेषमा धन्यवाद फरमाइसको लागि। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरिमा कल्पना सबाङजीको पनि म्यासेज वाचन गरिसकेको छ, अर्जुन आखाजीको पनि म्यासेज वाचन गरिसकेको छ, छेत्री कान्छो हुनुहुन्छ कार्यक्रम सुन्दैछ खोटाङदेखि भन्दनुहुन्छ, बान्तुवा सोफिया राईलाई शुभरात्रि प्यारी भन्छु भन्नुहुन्छ, सुरेश थापा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, पासाङ शर्मा हुनुहुन्छ दाई रात्रिकालीन नमस्कार अभिवादन, म चाहिँ खिच्दैमा चार चरनालु खलडुङ्गा हाल चाहिँ मुस्ताङबाट सुन्दैछ है भन्नुहुन्छ। रेडियो सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई धेरै माया सम्झना शुभरात्रि भन्न चाहन्छु भन्नुहुन्छ पासाङजी, मुस्ताङतिर हुनुहुन्छ यति बेला। ठिक छ, एउटा गीत याद आएको थियो, अब त्यतातिर नजाउँ। शान्ति विष्णु हुन्छ रोल्पाबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर मिना सेन्चुरी हुनुहुन्छ मन्थली नगरपालिका 9 सुन्दैछु, सम्झना सबैमा शुभरात्रि मिठो सपनीको कामना है भन्नुहुन्छ। दुर्गा कटवाल हुनुहुन्छ ताप्लेजुङबाट सुन्दैछु है, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मिठो आवाजबाट हजुरको कार्यक्रम सुन्दैछु। बैतडी घर भइहाल्छ इन्डियाको हिमाचलबाट भन्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। सरिकाजी इन्डिया आएको बेलामा त्यतातिर आउँछु ल, घुमघामको लागि मलाई घुमाउनु होला पनि भन्न चाहन्छु। आयुष छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दैछ रामछ फुलासीबाट भन्नुहुन्छ, बज्नु गीत घर परिवार होइन सबैमा साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु भन्नुहुन्छ। मनोज सुन्दास मान्छे बिन्दासले पनि सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट सुन्दैछु भन्नुहुन्छ। दाई भुवन सुन्दास साथी सबिना पोखरेल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। रमा सुनवार उदयपुर आइडिरहेको छ, उदयपुर घर भइहाल्छ कुवेतबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। मुना राई लिम्बू हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि मिठो सपनीको कामना भन्नुहुन्छ। हेलो दाई, 11 वर्ष पुग्नु भएको दाई सिन्धुली ग्वालटार बाट प्रकाश मक्तानु है भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। मेरो उमेर नकटाउनुहोस्, 14-15 लागेको मान्छे हो, त्यति साह्रो बच्चा पनि छैन म होइन, अलि उमेरै छ, चञ्चली उमेर छ मेरो, 14-15 लागेको उमेर, अब 16 लाग्ने बित्तिकै त होइन अब नागरिकता यताउति हुन्छ, सो घटाउनुहुन्न। आयुष फेरि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है पुरानो गाउँ सिम्लेबाट, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर लभ शक्ति माङफाङ हुनुहुन्छ, उहाँले पनि सुन्दै हुनुहुन्छ। दोलाखाली सरोज खड्का हुनुहुन्छ, तपाईँको आवाज टाढाबाट सुन्दा श्रीराज दाई आँखामा आँसु झल झल हुन्छ है, प्रवासमा छु घर परिवार सबै सम्झना आउँछ, राति निन्द्र लाग्दैन तपाईँको रेडियो मात्र साथी। दोलाखा घर रामेछापको रेडियो बीचमा हजारौं कोसको दूरी, एसएमएसमा सरोज खड्का लेखेको छु, एकचोटि नाम लेखिदिनुहोस् है, लिइदिनुहोस् है, दया लाग्छ भन्नुहुन्छ। एउटा बिछोट गीत बजाइदिनुहोस् जसले गर्दा घरको याद अझ बढ़ोस्, तपाईँको स्वर नै मेरो घर हो अहिले भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दोलाखाली सरोज खड्काजी, माया छ यहाँलाई पनि हाम्रो तर्फबाट, हामी छौ साथमा होइन,
हामीलाई सम्झिनुहोस् सुन्नुहोस्। युनिक श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ। फुलमाया राय हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। मेरो पनि दिल दुख्छ रिसाउन सक्छु, मेरो पनि दिल दुख्छ रिसाउन सक्छु, यो नसोच्नु तिमीले सधैँ फकाउन सक्छु। मेरो पनि दिल दुख्छ, मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु, यो नसोच्नु तिमीले सधैँ फकाउन सक्छु। अलिकति खुसीको सीता छ खाएर जाऊ, अलिकति खुसीको सीता छ खाएर जाऊ, छोरा म त तिमीलाई हेरेर अगाउन सक्छु। फेरि वाचन गर्छु ल, मेरो पनि दिल छ दुख छ रिसाउन सक्छु, यो नसोच्नु तिमीले सधैँ फकाउन सक्छु। अलिकति खुसीको सीता छ खाएर जाऊ, छोरा म त तिमीलाई हेरेर अगाउन सक्छु। भित्तामा झुन्डिएको तस्विर रहेछ जिन्दगी, भित्तामा झुन्डिएको तस्विर रहेछ जिन्दगी, न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छु, न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छु। आफ्नाहरूले पत्थर बनाएर छाडेका छन्, आफ्नाहरूले पत्थर बनाएर छाडेका छन्, ठोकिन नाउ प्रिय मैले दुखाउन सक्छु, ठोकिन नाउ प्रिय मैले दुखाउन सक्छु। खुसी भएको अभिनय यहाँ खुब गरियो, खुसी भएको अभिनय यहाँ खुब गरियो, भोलि यही समय सम्झेर पछुताउन सक्छु, भोलि यही समय सम्झेर पछुताउन सक्छु। मेरो पनि दिल छ दुख छ रिसाउन सक्छु, यो नसोच्नु तिमीले सधैँ फकाउन सक्छु, यो नसोच्नु तिमीले सधैँ फकाउन सक्छु। हामी मिठो लेख पठाइदिनु भयो रमेशजी, विशेष रूपमा धन्यवाद। दोलखा होइन जिरीबाट सुन्दैछु भन्नुहुन्छ। बेस्ट अनिसा सुनवार, सुना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता राई, सुनिता कार्की, त्यस्तै राजकला राईनी, कुपिला चामुङ राई, बेलिया छामी, रिता राई, रोदन, मनिषा मनु, सन्ध्या थामी, सोनिया सोनिया, सरिता आयु, अञ्जिता माला ठकुरी, चोया थापा मगर, मुना भण्डारी, राई घालो, बिरमान सुनवार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। अभिषेक कुमार धनुकी हुनुहुन्छ, आई मिस यु भन्नुहुन्छ, सायद कसैलाई भन्दै हुनुहुन्छ उहाँले कार्यक्रम मार्फत, कै हुनुहुन्छ उहाँ होइन, त्यही भएर सम्झिँदै हुनुहुन्छ उहाँले, मिस यु भन्नुहुन्छ। कमला मुखिया हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। ऋतिका श्रेष्ठ हुनुहुन्छ, उदयपुर घर भएपछि काठमाडौँबाट सुन्दैछु, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, बाबु राम्रो गीत थियो तर छोटो भयो दाई, हजुरले गाएको भन्नुहुन्छ। कुन चाहिँ गीत गाएँ फेरि मैले, होइन अब गाउन त गाएँ, के गीत गाएँ भन्ने थाहा भएन। तरिका ठिक छ होइन, त्यस्तै गरेर घर बेठे भन्नुहुन्छ, लभ शक्ति माङफाङ घरबाट सुन्दै हुनुहुन्छ भन्नुहुन्छ होला होइन सायद। तामाङनी कोपिला हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। हिराबहादुर लगाइ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु बुटवलबाट, अहिलेको मौसम सामान्य सफा छ, साथीहरू सुना अप्सरा धनु रूपसना मिनु सम्पूर्णलाई सम्झेको छु भन्नुहुन्छ। त्यस्तै गरेर टिकराम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है रामसाप घर भइहाल्छ काठमाडौँबाट भन्नुहुन्छ। सोना कन्दुङ्गा मिडिया प्रेमी निर्मला ओनेम, जीवन सुब्बा, सनुटी मगर, विमला मगर, भीमसेन सारू मगर, लक्ष्मण मगर, यति बेला यहाँहरूलाई जानकारी गराउन चाहन्छु हाम्रो स्टुडियो घडीमा टङ टङ 11 बजेको छ, यो जानकारी यहाँलाई गराउन चाहे। लक्ष्मण मगर, अभागिनी राई, निशा कमला मुखिया, देवास खुटा, लक्ष्मण किराती, सम्झना टिसुनवार, तारा सुनार, भूमिका राई, घाला बिरमान सुनार, कमला लुङ्गेली मगर, टिका इदो पलपल, अपेक्षा सेन, रामलाल सुमन, रमला साम्पाङ राई, रुबिना थामी, सुतलभ चौधरी, प्रेमकला आचार्य, बुद्धवीर तामाङ, मिडिया प्रेमी मगर, नि आयु सादिल दुसिरिया, प्रतिमा भुजेल, प्रतिमा सजना माझी, सजना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर तिमी जस्तो स्वार्थी मान्छे, तिम्रो जस्तो पापी मन, जिन्दगीमा कसैले भोग्न नपरोस् भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ। कुन चाहिँ गीत हो त यो फेरि, तपाईँले पुरा उनी लेख्नुभयो है सरिकाजी। तिमी जस्तो स्वार्थी मान्छे, तिम्रो जस्तो पापी मन भन्नुभयो, अब को हो त्यो त थाहा छैन, तर यो गीत मैले नभेटाउन सक्छु आज, मलाई साथिएको छैन होइन। गीत अन्तिममा पनि मैले होइन गायक गायिकाको आवाजमा राख्नुभन्दा पनि म आफैले गाएर चाहिँ बिदा माग्नुपर्छ है, जस्तो अवस्था छ आज, कसरी सुनाऊ मलाई तपाईँलाई यो मेरो दुःखको कहानी भन्ने जस्तो भइराखेको छ यति बेला है। ठिक छ, प्रयास त गर्छु ल, तर त्यो गीत भेटेसम्म चाहिँ राख्ने कोसिस गरौँला। युनिक श्रेष्ठ हुनुहुन्छ भाइ, कार्यक्रम सुन्दैछु ललितपुरबाट, सम्झना सबैमा भन्नुहुन्छ।
त्यस्तै गरेर ओके दाई आउनु होला वेलकम टु सिमला भन्नुहुन्छ है सिमला यो कथा फिल्मतिर त चलचित्रतिर त देखेको जस्तो लाग्छ कस्तो दामी दृश्यहरू होइन रमाला रमाला दृश्यहरू आउन मन थियो घुमाउने हो दिलसा राई हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कि आज मलाई सबै सोचले धोका दियो जस्तो लाग्छ अन्तिममा म आफै गीत गाउँदै बाहिरिन्छु ल छोटो मिठोमा गीत गाउँछु अनि बाहिरिन्छु ठिक छ निर्देश चाहिँ हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि पाँच थरको मेकलाङ दुई हाल चाहिँ बिरानो मेकलाग जुन दुई हाल बिरानो देश कतारबाट चाहिँ निर्देश हो भन्नुहुन्छ घर परिवार सबैमा सम्झना भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार माया राई जुनिता चामुङ राई काली कमला लिम्बुनी माया आयुष मेरो प्यारो मान्छे तिमी खुसी संस्कृति लामा दुलखिरिया रुबिना थामी लिम्बुनी पबिना कविता घटानी मनिषा मनु काली अञ्जना शेर्पा काली शर्मिला चौला गायक अनुषा सुनवार राई अनिता सरिता एक्टमा पूर्वली खुसी ममता पैया कल्पना छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुर हजुरले आएसी घुमाउँछु भन्नुहुन्छ हजुर आएसी घुमाउँछु भन्नुहुन्छ सरिकाजी निष्ठक रूपमा सुन्दै हुनुहुँदो रहेछ विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु घुम्न आउला नि होइन समयले साथ दिएसम्म घुम्न मन भएको मान्छेहरूमा है तर कारण विविध कारणले गर्दाखेरि हो जस्तो लाग्छ कहिलेकाहीँ नसोचेका चिजहरू हुन्छ जिन्दगीमा सोचेका चिजहरू पुग्दैन भन्ने जस्तै हो त्यो भइराखेको छ ठिक छ हजुरहरूको माया साथ रहेसम्म म छिटै नै है आइहाल्छु घुमिहाल्नुपर्छ त्यसपछि है फन फन्टी घुम्ने हो कि इन्डियाको सिमला त रमाइलो ठाउँ छ भन्छ अघि ठिक छ चलचित्रमा देखिन्छ क्यारे कुन चाहिँ गीत रोजाइमा पार्नुभयो मैले गीतहरू भेटाउन सकिनँ है जस्तो अब अन्तिममा मेरै रोजाइको गीत राख्दै राख्दै छुट्यौँ 11:03 गइसक्यो आज धेरै कुराकानी नगरौँ जस्तो लाग्यो सबैले धोका दिइराखेको छ मलाई यति बेला धोका दिनेलाई के भनौ राखो तिमी हाँसब मै बाँचौला र भन्ने गीत याद आइराखेको छ कहिलेकाहीँ यसरी पनि भन्न मन लाग्छ होला है ठिक छ ठिक छ ठिक छ अरू केही भन्न मन लागेको छैन आज किन किन खै है यतिन्जेलसम्म देशभित्र विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु मेसेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो सुनेर साथ दिनुभयो हेरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु रोजाइका गीतहरू आज मैले राख्न पनि सकिनँ अनि साथसाथै अब मेसेजहरू पनि तलमाथि भयो होला तर सबै वाचन चाहिँ गरेको छु रिसाउनु होला पनि मलाई चाहे अनि साथमा अन्तिममा एउटा गीत राख्ने कोसिस चाहिँ म गर्छु हेर्नुहोस् छोटो मिठोमा होइन झालटोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला भन्ने पनि भन्न चाहन्छु रातको समय छ विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नसुन्नुहोला लामखुट्टेको टोकाइबाट बस्नुहोला तपाईँको बस्ने ठाउँ होइन तपाईँ बस्ने ठाउँको बस्ती कस्तो छ होइन बस्ती स्थिति कस्तो छ त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु बर्खाको समय छ थाहा हुन्न कति बेला के हुन्छ भनेर सतर्क भएर होइन सजग भनिन्छ कारण होइन त्यो भएर बस्नुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु कि ध्यान दिनुहोला रातको समय छ 11:05 गइसकेको छ औषध दिन बिर्सनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु अनि अर्को कुरा भनेको पानी उमालेर पिउने बानी बसाल्नु होला चाहे त्यो दिनमा होस् रातमा होस् जति बेला पनि पानी पिउनुपर्छ राति चाहिँ पानी कम पिउनु रे किनकि राति उठ्नुपर्छ नि त होइन त्यही भएर 6 बजे राति 10 के अरे 6 बजेपछि पानी कमै पिउनुपर्छ भन्नुहुन्छ डक्टरहरूले सो त्यो भएर कसै कसैको पानी पिउने बानी हुनसक्छ रातको समय हो पिउने बानी छ भने छेउमा मगमा गिलासमा केहीमा ल्याएर राख्नुहोला भन्न चाहन्छु यो पानी चाहिँ 6 बजेपछि राति 6 बजेपछि पानी पिउनुहुन्न कम गर्नुपर्छ राति निन्द्रा डिस्टर्ब गर्छ भनेर डक्टरहरूले भनिरहेका हुन्छन् यसमा ध्यान दिनुहोला भन्न चाहन्छु अनि अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ अब चाहिँ छुट्नुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर फेरि पनि सुनेर साथ दिनु मेसेज गरेर साथ दिनु विशेष रूपमा धन्यवाद दिँदै तपाईँको माझमा एउटा गीत राख्ने कोसिस गर्दैछु ओके अन्तिममा धोकेबाजकै गीत आइपुग्यो होइन तिमी जस्तो धोकेबाज यो गीत विष्णु माझीको आवाजमा रहेको गीत छ यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु पनि मैले चाहे हवस् त नमस्कार शुभरात्री मिठो सपनीको कामना गरे है त
साथमा यसमा आवाज दिनुभएको छ विष्णु माझी अनि दुर्गा विष्टीको आवाजमा सजिएको युद्ध तिमी जस्तो दुखेबाज।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: सम्झौताले पुँजी अभावका कारण बैंकबाट कर्जा लिन नसकेका साना तथा वास्तविक किसानलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। अब किसानले धितोको अभावमा बैंकबाट रित्तो हात फर्किनु पर्ने अवस्था अन्त्य हुने तातोपानी गाउँपालिकाका अध्यक्ष चन्द्रप्रसाद चौलागाईले बताउनुभयो। निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन 2073 अन्तर्गतको ऋणीगत एकल कृषि कर्जा सुरक्षण योजना 2083 अनुसार विशेष कोषमा न्यूनतम 3 करोड़ रूपियाँ परिचालन गरिनेछ। त्यसमध्ये गाउँपालिकाले 50 लाख रूपियाँ साझेदारी लगानी गर्नेछ, जुन सम्झौता भएको एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Pinoy. LG Liliayo, Naya LG Essential Series. Aba kifayati mo lima. Refrigerator, washing machine, AC ko complete range. 10 basa ko warranty sahit, 0% no cost EMI. Nagrikta bhai pugcha. Harek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम र संसारभर नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको 3% क्षमता करबाट सरकार पछि हटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक स्तरबाट आएको असन्तुष्टि र सुझावलाई मध्यनजर गर्दै हालका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको 3% क्षमता कर लागू नगर्ने घोषणा गर्नुभएको हो। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य क्षमता शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% क्षमता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिए को उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेख्नु भएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर अहिले भने बमोजिमले कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ। जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य देश सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाबारे जानकारी समेत लिएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपति देव पाण्डेले जानकारी दिनुभएको छ। अर्थमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको कैंची स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार। तयारी पोशाक उद्योग समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ।
3: घोषणा अनलाइन सेवा अफलाइन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। शान्तिनगर स्थित काठमाडौँ महानगरपालिकाको 31 नम्बर वडा कार्यालयमा दुई दिन यता वृद्ध वृद्धाको चहल पहल बढ़ी छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै वृद्ध वृद्धा सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गर्न पुग्ने गरेका छन्। 85 वर्षीय सावित्री देवी उदास श्रीमानसँग सोमबार बिहान 11 बजे वडा कार्यालय आइपुगेकी थिइन्। परिचय पत्र नवीकरण बारे चासो राख्दा कर्मचारीले सिस्टम डाउन भएको जवाफ दिए। सिस्टम चल्ने आशमा सावित्री देवी दिनभर वडा कार्यालयमै बसिन्। छिनछिनमा कर्मचारीलाई सोधिन्, अब त सिस्टम खुलियो होला नि? कर्मचारीले जवाफ दिन्थे, खुलेको छैन आमा। अपरान्न 3 बजेसम्म पनि सिस्टम नखुलेपछि उनको प्रतिक्रिया थियो, कस्तो सिस्टम हो यो, यत्रो बेरमा पनि नखुल्ने। उनी वृद्ध भत्ता नवीकरण गर्न वडा पुगेको दोस्रो दिन थियो। परिचय पत्र नवीकरणकै लागि गत शुक्रबार पनि उनी वडा कार्यालय पुगेकी थिइन्। पुरानो बानेश्वरबाट दुई छोरी सहित आएकी 78 वर्षीय नर्मदा देवी शर्माले सोमबार वडा कार्यालयमा करिब 4 घण्टा बिताइन्। घुँडाको समस्याले हेण्डल गर्न गाह्रो हुने उनलाई दिनभर कुर्नु सकसपूर्ण थियो। हुन्छ होला भनेर बस्यौं, उनले भनिन्, 4 घण्टा बसिसकेपछि आज हुँदैन भनेर फर्काइदिए। फेरि कहिले आउनुपर्ने हो? उनी एक्लै वडामा आउन सक्दिनन्, यहाँ आउन साथ दिने, अरूको समय मिलाउनु पर्छ। डिजिटल नेपालको अवधारणा अगाडि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोकका प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटाइजेशन र सरकारी निकायमा सूचना प्रविधिको प्रयोग वृद्धि पनि छ, तर व्यवहार त भने निकै कठिनाई भोग्दै आएका छन्।
2: जलन अस्पताल घोषणामै सीमित, स्वदेशमै सहज र पूर्ण उपचार नहुँदा मारमा बिरामी शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। नेपालमा पछिल्ला वर्षहरूमा भएका जलनका घटनै पछि सरकारी स्थलबाट घोषणा हुन्छन्। अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने र सोही स्तरको सेवा प्रदान गर्ने, तर घोषणा अनुसार काम हुन सकेको छैन। महँगो मानिने जलनको उपचार स्वदेशमै सहज र पर्याप्त पाउन नसक्दा बिरामी र आफन्त मारमा पर्दै आएका छन्। गत असार अन्तिम साता मात्र काठमाण्डुमा आत्मदाह गरे प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। त्यसपछि आत्मदाह प्रयासका 5-6 घटना भएका छन्, जसमा 2 उपचारका क्रममा ज्यान गएको छ। यसपटक पनि सरकारले विगतमा जस्तै राष्ट्रिय स्तरको जलन अस्पताल निर्माणको घोषणा गरेको छ। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सार्वजनिक गरेको वाचा पत्रमा पनि साथै प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनिएको छ। निर्वाचनमा करिब 2/3 बहुमत पाएपछि राष्ट्रपा नेतृत्वमा सरकार बन्यो। सरकारले जारी गरेको 100 कार्यसूचीमा पनि जलन अस्पताल निर्माण गर्ने भनिएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा पनि जलन अस्पताल कीर्तिपुरको क्षमता विस्तार गर्ने भनिएको छ। त्यस्तै अस्पतालमा रहेको जलन उपचार सेवाको क्षमता पनि विस्तार गर्ने उल्लेख गरिएको छ।
3: नेपालको संविधान 2072 सेनाको जिम्मेवारी प्रष्ट तोकेको छ। नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने कार्य नेपाली सेनाको हो। तर संविधानमा उल्लेख छ तर पछिल्लो समय सेनाले विकास निर्माणका कामदेखि रूग्ण उद्योग संचालनमा समेत हात हालेको छ। काठमाडौँ तराई द्रुत मार्गको ठेक्का लिएर निर्धारित समयमा पूरा गर्न सकेको छैन, जसका कारण लागत वर्षेनी बढ़िरहेको छ भने पटक पटक म्याद थप्दै जाँदा सेना विवादमा परेको छ। पछिल्लो पटक सरकारले वर्षौंदेखि बन्द हेटौँडा कपड़ा उद्योग पुनः संचालनको जिम्मा पनि सेनालाई नै दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रूग्ण अवस्थामा रहेका अधिकांश सरकारी उद्योग संचालन गर्ने नीति लिएका छन्। संचालनको जिम्मेवारी उनले सेनालाई नै दिने गृह कार्य गरिरहेको विश्वस्त स्रोत बताउँछ। तर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय प्रष्ट आएको छैन। बरू सरकारले बिना शीर्षकमा राखिएको बजेट रूग्ण अवस्थामा रहेका उद्योग चलाउने सम्भाव्यता अध्ययनमा खर्च गर्न खोजेको देखिन्छ। काठमाडौँ महानगरपालिकाको मेयर हुँदादेखि नै बालेन सेनासँग निकट थिए। मेयरको शपथ लिएपछि उनी बधाई थाप्न सैनिक मुख्यालय पुगेका थिए। गत वर्ष भदौ 23 र 24 जेएनजी आन्दोलनपछि उनी सेनासँग थप निकट भए। आन्दोलनकारीलाई सेना प्रमुखसँग वार्ता गर्न आह्वान गर्ने उनै थिए। अन्तरिम सरकार निर्माणका क्रममा पनि सेना उद्योगसँगै परामर्श गरेर अघि बढ़ेको थियो। प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 मतसहित बालेन प्रधानमन्त्री बनेपछि सेनासँगको सम्बन्ध झन नजिकियो। सेनाप्रति धेरै नै भरोसा राख्दै आएका प्रधानमन्त्री बालेनले रक्षा मन्त्रीको जिम्मेवारी सहित आफैले राखेका छन्। साथै राजनीतिक नियुक्तिमा समेत पूर्व सैनिक अधिकारीलाई पनि सारेका छन्। सेनालाई थप जिम्मेवारी दिने क्रममै सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः संचालनको जिम्मा सेनालाई सुम्पिएको पूर्व सैनिक अधिकारीहरू बताउँछन्। पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान भन्नुहुन्छ, सेनाले जिम्मा लिएको योजना असफल भयो भने सेनामाथि भ्रष्टाचार र असक्षमताको प्रश्न उठ्छ। मूल जिम्मेवारी भन्दा बाहिर गएर सेना उद्योगपति ठेकेदार जस्तो बन्नु हुँदैन। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई छ, उद्योगको जमीन सरकारकै रहने गरी निजी क्षेत्रले संचालन गर्ने विधि उपयुक्त हो। जे काम गरे पनि विज्ञताका आधारमा हुनुपर्छ। सेनालाई उद्योग संचालनको जिम्मा दिएर पार लाग्दैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्नुहुन्छ, सरकारको निर्देशन बमोजिम नेपाली सेनाले मेसिन मरमत सम्भार परीक्षण उत्पादन र प्राविधिक जनशक्तिको प्रयोग गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी लिएको हो। बालेनले पूरा गर्दैछन् उद्योग चलाउने सेनाको इच्छा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: आन्दोलनका अग्रणी नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वर प्रसाद बीपी कोइरालाका 45 स्मृति दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कंग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले उहाँको राजनैतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धांजलि सभा, पुष्पांजलि अर्पण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन्। अग्रणी नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वर प्रसाद बीपी कोइरालाका 45 औं स्मृति दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

0: रहनुभएका बीपी कोइराला आज पनि नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्व मध्ये एकका रूपमा स्मरण गरिनुहुन्छ। बीपी कोइरालाको 45औं स्मृति दिवस आज हिमालय टाइम्सले खबर लेखेको छ।
1: बैंक कर्जाको ब्याजदर 5% झर्यो, आर्थिक अभियान दैनिकले यो खबर छापेको छ। आर्थिक तरलताका कारण निक्षेपको ब्याजदर निकै घटाएका वाणिज्य ब्याङ्कहरू 5% आसपासको ब्याजदरमा पनि कर्जा दिन सक्ने भएका छन्। निक्षेपको ब्याजदर घटाउँदा ब्याङ्कहरूको लागत कम भई आधार दर बेस रेट घटेकाले कर्जाको ब्याजदर पनि कम गर्न सक्ने भएका हुन्। वाणिज्य ब्याङ्कहरूले साउन महिनाका लागि प्रकाशित गरेको मासिक ब्याजदर अनुसार उनीहरूको औसत आधार दर 4.94% झरेको छ। 2082 असारमा ब्याङ्कहरूको औसत आधार दर 5.41% थियो। राष्ट्र ब्याङ्कको आधार दर निर्धारण सम्बन्धी कार्यविधि अनुसार ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो लागतमा 0.75% प्रतिफल जोडेर आधार दर निर्धारण गर्दछन्।
0: २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा 32 सीट जितेर पनि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याजिक नम्बरको मद्दतमा ठूला दललाई नचाउँदै झण्डै 18 महिना सरकारको नेतृत्व गर्नुभयो। तर 2081 असारमा नेपाली कंग्रेस र नेकपा एमाले मिलेपछि उहाँ विपक्षी कित्तामा पुग्नु भएको थियो। त्यसपछि 25 वटा साझा वामपन्थी घटक र एकीकृत समाजवादीसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी नेकपा बनाएर चुनावी मैदानमा उत्रनुभएका प्रचण्डलाई पछिल्लो निर्वाचन राष्ट्रिय राजनीतिमा जम्मा 17 सीटमा सीमित गरिदिएको छ। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले करिब 2/3 नजिकको वर्चस्व कायम गर्दा प्रचण्डको जादू सकिएको विश्लेषण गर्न थालिएको थियो। तर संघमा निकै कमजोर बनेको त्यही नेकपा र संयोजक प्रचण्ड फेरि प्रदेश राजनीतिमा किङ मेकर बन्ने देखिएको छ। प्रदेश सरकारको कार्यकाल करिब 1 वर्ष बाँकी रहँदा कंग्रेस र एमाले बीचको पूर्व सहमति भत्किएपछि दुवै दल फेरि सरकार गठनका लागि नेकपामै भर पर्ने देखिएको छ। आजको हिमालय टाइम्सले यो खबर छापेको छ।
1: नेपालका जलविद्युत कम्पनीहरू बीच एकअर्काको शेयर खरिद गर्ने वा क्रस इन्भेस्टमेन्टको प्रवृत्ति तीव्र हुन थालेको छ। पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत तथा निर्माणाधीन जलविद्युत कम्पनीहरूले अन्य जलविद्युत आयोजनामा रणनीतिक लगानी गर्ने निर्णय सार्वजनिक गरिरहेका छन्। लगानीको यस्तो प्रवृत्तिले जलविद्युत क्षेत्रमा वित्तीय सहकार्य, जोखिम व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नयाँ अभ्यासको संकेत गरेको छ। क्रस इन्भेस्टमेन्टमा आक्रामक बन्दै जलविद्युत कम्पनी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
0: कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी हस्तान्तरण उद्घाटन र सञ्चालन अघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ। तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावलीले हरेक ठूला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। केन्द्रले ठूला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा गर्न सक्छ। तर आयोजना सम्पन्न गर्ने पक्षले सतर्कता केन्द्रलाई सम्पन्न भएको कामको जानकारी नदिँदा परीक्षण गर्ने स्थिति नै हुँदैन। पूर्वाधार लगायत कुनै पनि क्षेत्रको निष्पक्ष परीक्षणका लागि विश्वभरि नै तेस्रो पक्ष परीक्षणलाई निष्पक्ष, भरपर्दो र विश्वासिलो मानिन्छ। तर निर्माण सम्पन्न आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षणै नगरी हस्तान्तरण, उद्घाटन तथा सञ्चालन हुने गर्दछ। तेस्रो पक्ष प्राविधिक परीक्षण नहुँदा अनियमितता, न्यून गुणस्तर र सार्वजनिक सम्पत्ति दुरूपयोग हुने जोखिम उच्च रहन्छ। अरबौंका आयोजना हुँदैन तेस्रो पक्ष परीक्षण शीर्षकमा गोर्खापत्रले खबर छापेको छ।